0: विकास निर्माणको जिम्मेवारी सरकारको मात्र होइन, नागरिकको पनि हो। आफ्नो गाउँ वा टोलमा भइरहेको निर्माण कार्यको निगरानी गरौं। गुणस्तरहीन काम, ढिला सुस्ती वा अनियमितता देखिए सम्बन्धित निकायलाई जानकारी गराउँ। सकारात्मक सुझाव दिउँ, गलत कामको विरोध गरौं। जनताको सक्रिय सहभागिताले विकासलाई प्रभावकारी र दिगो बनाउँछ। जिम्मेवार नागरिक बनौं, समृद्ध समाज निर्माणमा योगदान गरौं।
1: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।

0: पातलिक सामुदायिक वन 26 पाथिभेरा गाउँपालिका ओडा नम्बर 5 को अत्यन्त जरूरी सूचना।
1: यस पातलिक सामुदायिक वनको चार किल्ला पूर्वमा मौरे खोला हुँदै हिउँगोठको डाँडासम्म, पश्चिममा उजलकाँडा धारदेखि खोरी सामुदायिक वनको सिमानासम्म, उत्तरमा खोरी सामुदायिक वनको सिमाना हुँदै हिउँगोठका भिटासम्म र दक्षिणमा गौचर क्षेत्रभन्दा माथि उल्लेखित बन्द गरिएका क्षेत्रभित्र जो कोहीलाई पनि छाडा पशु चौपाया चरिचरण, आलो काँचो दारकाठ, आगजनी, चोरी सिकारी, रुख बुट्यान फरानी, सीमा मिच्ने, ढुङ्गा गिट्टी बालुवा उत्खनन गर्ने लगायतका कार्य गर्न बन्देज गरिएको छ। यदि तोकिएका यी चार किल्लाभित्र समितिको जानकारी बिना अवैध कार्य गरे गराएको पाइएमा वा यस सूचनाको अवज्ञा गरेमा यस वन उपभोक्ता समितिको निर्णय र वन ऐन नियमावली अनुसार कानूनी कार्यवाही गरिनेछ।
0: साथै यस वनको बन्द क्षेत्रभित्र छाडा छोडिएको अवस्थामा पशु चौपाया भेटाएकाले उपभोक्ता समिति र वन हेरालाले नियन्त्रणमा लिई सन्ने बाटा खोरमा थुनेको हुँदा उक्त थुनिएका पशु चौपाया पहिचान गरी वन समितिले तोकेको जरिमाना तिरी लैजान हुन यसै सूचना मार्फत जानकारी गराउँदछौ। यदि कसैको पशु चौपाया यतैबाट हराएमा वा मरेमा वन समिति तथा वन हेराला जवाफदेही नहुने बेहोरा पनि अवगत गराउँदछौ।
1: गिरिधामी अध्यक्ष गजेन्द्र ठगुन्ना सचिव, रकरे ठगुन्ना वन हेराला एवं समस्त पातललेक सामुदायिक वन उपभोक्ता समिति 26 पाथिभेरा गाउँपालिका वडा नम्बर 5 बझान।
2: तपाईं सुन्दै हुनुहुन्छ निरन्तर दोहोरी गीतहरू।

0: सुनकुडा क्याम्पसमा भर्ना खुल्यो।
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस बिथरचिर गाउँपालिका 9 सुनकुडा स्थित सुनकुडा क्याम्पस बझाङमा यसै शैक्षिक सत्र 2083 लागि स्नातक तह प्रथम वर्षमा शिक्षा शास्त्र संकाय र व्यवस्थापन संकायमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गरिन्छ।
0: सञ्चालित कार्यक्रमहरू बीएड तर्फ नेपाली एजुकेशन, इंग्लिश एजुकेशन, हेल्थ एजुकेशन र पपुलेशन एजुकेशन
1: र बीबीएस तर्फ एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ।
0: हाम्रा विशेषताहरू:
1: त्रिवीबाट सम्बन्धन प्राप्त क्याम्पस,
0: शैक्षिक गुणस्तरको सुनिश्चितता भएको,
1: कम्प्युटर ल्याबको व्यवस्था भएको,
0: पुस्तकालय, सेमिनार हलको

0: व्यवस्था भएको,
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गरिने, इन्टरनेटको व्यवस्था भएको, प्रोजेक्टरको माध्यमबाट पठन पाठनको व्यवस्था भएको,
0: छात्रावासको व्यवस्था भएको।
1: भर्ना कार्यक्रम, भर्ना फाराम वितरण 2083 असार 8 गतेदेखि भाद्र मसान्तसम्म। भर्ना हुने अन्तिम मिति 2083 भाद्र मसान्तसम्म। कक्षा सञ्चालन मिति 2083 असोज पहिलो हप्तादेखि। थप जानकारीका लागि सम्पर्क 97 64 43 73 35, 98 43 41 41 26 र 98 68 57 68 95।
0: इमेल sunkudacampus@gmail.com।
1: ललित बहादुर विष्ट, क्याम्पस प्रमुख,
0: सुनकुडा क्याम्पस, बिथर्चिर गाउँपालिका, उडा नम्बर 9, सुनकुडा, बझाङ। सुनकुरा क्याम्पसको स्नातक तह प्रथम वर्षमा भर्ना हुने सम्पूर्ण विद्यार्थी वर्गहरूका लागि सूचना।
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस सुनकुडा क्याम्पस बझाङको व्यवस्थापन र शिक्षाशास्त्र संकाय अन्तर्गत शैक्षिक वर्ष 2083-84 लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्ना कार्यक्रम तपसिल बमोजिम हुने भएकाले सम्बन्धित सबै विद्यार्थीको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: भर्ना कार्यक्रम, भर्ना फारम वितरण 2083 असार 8 गतेदेखि।
1: भर्ना हुने अन्तिम मिति 2083 भाद्र मसान्तसम्म।
0: कक्षा सञ्चालन 2083 असोज पहिलो हप्तादेखि।
1: भर्ना हुन आउँदा आवश्यक पर्ने कागजातहरू एसईई ग्रेड सीट, एसईई प्रमाणपत्रका साथै चारित्रिक प्रमाणपत्रका प्रतिलिपि एक एक थान।
0: कक्षा 12 उत्तीर्ण गरेका ट्रान्सक्रिप्ट, माइग्रेसन सक्कल, प्रोभिजनल र चारित्रिक प्रमाणपत्रहरूका प्रतिलिपि।
1: कक्षा 11 ग्रेड सीट प्रतिलिपि एक थान।
0: पासपोर्ट साइजको फोटा 4 प्रति।
1: भर्ना शुल्क शिक्षा शास्त्रको लागि 5,925 रुपियाँ,
0: व्यवस्थापनका लागि 6,525 रुपियाँ
1: र नबिल ब्याङ्कको चल्ती हिसाब नम्बर 07001015003 भर्ना शुल्क बुझाएको सक्कल भौचर साथमा ल्याउनु पर्नेछ।
0: नोट, शिक्षा शास्त्र संकायमा भर्ना हुन जीपीए 2.01 माथि हुनुपर्नेछ।
1: शिक्षा शास्त्र संकायमा पढाइ हुने विषयहरू अंग्रेजी शिक्षा, नेपाली शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा र जनसंख्या शिक्षा।
0: व्यवस्थापन संकायमा पढाइ हुने विषयहरू लेखा शास्त्र, वित्तीय शास्त्र र बजार शास्त्र।
1: थप जानकारीका लागि सम्पर्क 97 64 43 35, 98 43 41 26 र 98 68 57 68 95।
0: इमेल sunkudacampus@gmail.com।
1: ललित बहादुर विष्ट, हबो क्याम्पस प्रमुख,
0: सुनकुडा क्याम्पस, बिथर्चिर गाउँपालिका, उडा नम्बर 9, सुनकुडा, बझाङ।
2: तपाईँ सुन्दै हुनुहुन्छ
3: निरन्तर दोहोरी गीतहरू।

0: विकास निर्माणमा पारदर्शिता र जवाफदेहिता भए मात्र जनताको विश्वास कायम रहन्छ। योजनाको बजेट, लागत, कार्य अवधि, प्रयोग हुने सामग्री र खर्चको विवरण सार्वजनिक गरौं। उपभोक्ता समिति, निर्माण व्यवसायी र सम्बन्धित निकायले सबै जानकारी खुला राख्दा अनियमितता कम हुन्छ र नागरिकको सहभागिता बढ्छ। विकासलाई सफल बनाउन सूचना लुकाउने होइन, सूचना साझा गर्ने संस्कार बसालौं। पारदर्शिता नै सुशासनको पहिलो आधार हो।
1: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ सुन्दै हुनुहुन्छ
3: निरन्तर दोहोरी गीतहरू।

0: time check.
1: अहिले बिहानको 11 बजेको छ.
2: It's 11 a.m.
3: अबको प्रस्तुति
2: हा हा

बिहान 11 बजेको थाहा अपडेटमा सन्चुकको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाह र न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन बीच आज टेलिफोन वार्ता भएको छ। वार्ताको क्रममा प्रधानमन्त्री शाहले रसुवाको भटेकोशीमा आएको बाढ़ीपछि जारी खोज उद्धार राहत तथा पुनर्स्थापनाका कार्यहरू साथै बेपत्ता विदेशी नागरिकहरूको खोजीको लागि भइरहेका प्रयासबारे न्यूजील्याण्डका प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको थियो। उहाँले 5 न्यूजील्याण्डका नागरिक सहित बेपत्ता विदेशी नागरिकहरूको खोजी कार्यलाई उच्च प्राथमिकतामा राखिएको बताउनु भएको छ। न्यूजील्याण्डले उपलब्ध गराएको 20 लाख न्यूजील्याण्ड डलर बराबरको मानवीय सहायता प्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। शाहले जलवायुजन्य विपदका दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्रको रूपमा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चहरूमा क्षति तथा नोक्सानी वित्तीय सहयोगको लागि न्यूजील्याण्ड सरकारको रचनात्मक सहयोगको लागि समेत अनुरोध गर्नुभएको छ। सो क्रममा न्यूजील्याण्डका प्रधानमन्त्री लक्सनले नेपालमा भएको विनाशकारी बाढ़ीप्रति न्यूजील्याण्ड सरकार र जनताको तर्फबाट समवेदना र ऐक्यबद्धता व्यक्त गर्नुभएको थियो। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका स्थित हुङ्गा खोलामा पहिरो खसेर ड्याम बनेपछि नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ। आज बिहान करिब 7 महाकुलुङ गाउँपालिका 2 र 4 नम्बर ओडाको हुङ्गा खोलामा गौरी शंकर हाइड्रो पावरको हेड अफिसबाट करिब 100 मिटर तल ओडा नम्बर 2 तर्फ करिब 35 मिटर अग्लो पहिरो खसेको प्रहरीले जनाएको छ। पहिरो खसेपछि खोलामा करिब 100 मिटर लामो र करिब 15 मिटर अग्लो ड्याम बनेको थियो। ड्यामको ताल भरिएपछि पानी अहिले निकास हुन शुरू गरेको छ। प्रहरी टोलीले नदी तटीय क्षेत्रमा बसोबास गर्ने गाउँ बस्ती तथा उक्त खोलामा रहेका गौरी शंकर हाइड्रो पावरको पावर हाउस, दुधकोशी 2 हाइड्रो पावर नेपाल तथा साहस ऊर्जा लिमिटेडका 2 हाइड्रो पावरलाई घटनाबारे जानकारी गराई हाइड्रो पावरमा रहेका कामदार तथा सवारी साधनलाई सुरक्षित स्थानतर्फ जान सूचित गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हुङ्गा खोलाको पानी महाकुलुङ गाउँपालिका 2 बोदेलमा थुनिएको स्थानबाट सोताङ गाउँपालिका, थुलुङ दुधकोशी गाउँपालिका र नेचा सल्यान गाउँपालिका हुँदै त्रिशुली दुधकोशी नदीमा मिसिएर खोटाङ हुँदै ओखलढुङ्गातर्फ बग्ने गर्दछ। भटेकोशी बाढ़ीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका भग्नावशेष हटाउनको लागि मात्रै 95 अर्ब 42 करोड खर्च लाग्ने अनुमान गरिएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको द्रुत क्षति र आवश्यक मूल्याङ्कन आरडीएनए प्रतिवेदनमा तत्काल र दीर्घकालीन पुनर्स्थापनाको लागि उक्त खर्च लाग्ने अनुमान उल्लेख छ। प्रतिवेदनमा क्रस कटिङ क्षेत्र अन्तर्गत भत्किएका भवनका संरचना हटाउन, विपद जोखिम न्यूनीकरण र समावेशी पुनर्स्थापनाको लागि उक्त रकम खर्च हुने आकलन छ। बाढ़ीका कारण 48 अर्ब 24 करोड़ बराबरको भत्किएका भवनका संरचना थुप्रिएको छ। यसै गरी विपद जोखिम न्यूनीकरणका लागि तत्कालै 35 करोड़ र दीर्घकालका लागि 94 करोड़ 40 लाख गरी 94 करोड़ 75 लाख बराबर खर्च हुने अनुमान छ। नेकपा एमालेको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलको बैठक आज बस्दैछ। बैठक अहिले केबीरमा शुरू हुने कार्यदल सदस्य डाक्टर राजन भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकमा महासचिव शंकर पोखरेलले तयार पारेको पार्टी सुदृढीकरण, रूपान्तरण र पुनर्जागरण सम्बन्धी प्रतिवेदन उपाध्यक्ष रामबहादुर थापा बादलले पुनर्लेखन सहित पेश गर्नुहुनेछ। हिमालयले निर्वाचनमा बेहोरेको हारको समीक्षा गर्न कार्यदल बनाएको थियो। उक्त कार्यदलले विभिन्न प्रदेश र विभागहरूबाट राय संकलन गरेपछि प्रतिवेदन लेखनको जिम्मा सदस्य सचिव समेत रहेका महासचिव पोखरेललाई दिएको थियो। तर पोखरेलले तयार पारेको प्रारम्भिक मस्यौदामा चुनावी पराजयको सम्पूर्ण दोष नेतृत्वमाथि थोपार्दै नेतृत्व हस्तान्तरण र पुनर्गठनको वकालत गरेपछि ओली आक्रोशित बन्नुभएको थियो। ओलीले उक्त मस्यौदालाई अस्वीकृत गर्दै संयोजक बादललाई नै नेतृत्वको प्रतिरक्षा हुने गरी प्रतिवेदन पुनर्लेखन गर्न लगाउनु भएको छ। र आज कुशी औंसी अर्थात बुबाको मुख हेर्ने दिन मनाइँदैछ। वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्य गरेमा प्रीति कार्यमा
पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्राएर मनाउँदैछन्। यो पर्व प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइन्छ। विधि शास्त्र अनुसार ब्राह्मणद्वारा पूजा गरी उखलेर जजमान कहाँ पुर्याइएको कोष घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजको दिन उखलिएको कोष वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखलिएको कोष त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। आजको दिन घर घरमा राखिएको कोष वर्षभर हुने देव कार्य एवं पितृ कार्यमा प्रयोग गर्ने गरिन्छ। यस्तै आजै छोराछोरीले परम्परा अनुसार आफ्ना बुवालाई मनपर्ने मिठाई र भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बुवाको मुख हेर्ने गर्दछन्। बाबु नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण पिण्डदान तथा श्राद्ध गरी सिधा दिन्छन्। आजको दिन विशेष गरी उत्तर गया भनेर चिनिने काठमाडौँको उत्तर पूर्वी भेग स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लागेको छ। त्यसैले आजको औँसीलाई गोकर्णे औँसीको नामले पनि चिनिन्छ। बिहान 11 बजेको थाहा अपडेट सकियो। सन्चु बिदा हुन्छु। नमस्कार।

आदरणीय प्रिय श्रोताहरू, जय पृथ्वी एफएम नेटवर्कको बिहानी प्रसारण अहिलेसम्म सुन्नु भएकोमा धेरै धेरै धन्यवाद। बिहान 11 बजेको थाहा अपडेटसँगै बिहानी प्रसारणबाट बिदा माग्ने बेला भइसकेको छ। आजै बेलुकी ठिक 4 बजे बेलुकी प्रसारणमा पुनः भेट्ने वाचा गर्दै अहिलेका लागि बिदा हुने अनुमति चाहन्छौ। हवस् त, नमस्कार।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: मस्ता गाउँपालिकाको कन्सुलर सेवा तथा सहायता स्थानीय तहबाट उपलब्ध हुने सम्बन्धी सूचना। यसअघि श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको हकमा वैदेशिक रोजगार कल्याणकारी सेवाहरू, खोज तलास उद्धार क्षतिपूर्ति यस स्थानीय तहबाट सहजीकरण गर्दै आएकोमा अब उपरान्त कन्सुलर सेवा विभागबाट प्रदान हुने तपसिल बमोजिमका सेवाहरूमा विभागको अनलाइन प्रणाली मार्फत मस्ता गाउँपालिका रोजगार सेवा केन्द्रले सहजीकरण गर्ने हुँदा जुनसुकै अवस्थामा विदेशमा रहेका व्यक्तिहरू समस्यामा परेमा सम्बन्धित परिवारका व्यक्तिले मस्ता गाउँपालिका रोजगार सेवा केन्द्रमा सम्पर्क गरी सेवा तथा सुविधा लिन हुन यो सूचना प्रसारण गरिएको छ। तपसिल सहजीकरण गरिने सेवाहरू, विदेशमा हराएका व्यक्तिहरूको खोज तलास तथा उद्धार कार्य, वैदेशिक रोजगारीका सिलसिलामा कुनै कारणले मृत्यु भई सब घरसम्म ल्याउन, वैदेशिक रोजगारीका सिलसिलामा कुनै कारणले घाइते भएको हकमा क्षतिपूर्ति वा बिमा दावी गर्न, विदेशमा कुनै समस्यामा परेको भए सोको जानकारी तथा गुनासो र कानूनी परामर्श तथा सहायता। रमेश कुमार खड्का निमित्त प्रमुख प्रशासकीय अधिकृत मस्ट गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भातेखोला बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: मौसम जन्य विपदबाट आफू पुनः बचु र अरूखी पुनः बचाउ।
2: खराब मौसमी अवस्थाबाट ही निम्तन सक्ने बाढी पहिरो भूक्षय भेलबाढी जस्ता अन्य थुप्रै विपदका घटनाहरूबाट है आफूले आफ्ना परिवार खी जोगाउना खी समयमै मौसम पूर्वानुमान बारेमी सूचना लि पूर्व तयारीमी जुट्न सकिदो छ। यही लागि आफू बसोबास गर्ने क्षेत्रमी हुन सक्ने विपदका घटना तथा गर्नुपर्ने पूर्व तयारी र पूर्व कार्यका गतिविधिहरू सम्बन्धी जानकारी स्थानीय तहका आपतकालीन कार्य सञ्चालन केन्द्र तथा विपद सम्पर्क व्यक्ति सुरक्षा निकाय विपदका क्षेत्रमी काम गर्ने संस्था मार्फत लिन सकिदो छ। मनसुनका समयमै निम्न तयारीहरू गर्न सक्यो भने ज्यान जोगिन्यारे धेरै हदसम्म विपदबाट है हुने जनधनका क्षतिखी समेत न्यूनीकरण गर्न सकिदो छ।
1: जस्तै घर वरिपरि पहिरो जाने संकेतको हेरविचार अड्न्या,
2: खोज तथा उद्धार कर्मीखी तयारी अवस्था मिराख्ने,
1: खोलामा पानी बढ्यो कि बढेन भनी चनाखो हुने,
2: मौसम पूर्वानुमानका बारेमी जानकारी लिई चनाखो भइराख्ने,
1: पहिरो बाढीको उच्च जोखिम नि रहेका गाउँ ठाउँको अवस्था हेरी नजिकैको सुरक्षित ठाउँमा सर्ने,
2: आवश्यकता अनुसार खोज तथा उद्धार कार्यमी सहयोगकी लागि पालिकासँग पहल गर्ने,
1: वडा गाउँपालिका र सुरक्षा निकाय हात नियमित सम्पर्क नि रहने,
2: अस्थायी आश्रय स्थल भएका स्थानमी अत्यावश्यक सामग्रीकी लागि प्रबन्ध गर्ने र प्रभावित व्यक्तिहरू कि आफूसँग भएका स्रोत साधन मिलेसम्म प्रयोग गर्न दिने।
1: युरोपियन युनियनको सहयोग र प्रतिबद्ध परियोजना हातको सहकार्य नि थलारा गाउँपालिकाबाट है जनहितकी लागि जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
3: नमस्कार दाजु, नमस्कार।
1: ओहो नमस्कार भाइ, नमस्कार।
3: अरे दाजु, यसरी के हरा तिमी? यसरी हराउनु त होइन।
1: कहाँ हराउनु मानी भाइ, बर्खा सुरु हुन लागेको, मुठी गाउँमा सामुदायिक विपद व्यवस्थापन समितिको बैठक थियो, त्यहाँको खेतमा पनि नयाँ चिरा पड्या भन्दा छन्, खेत चिरा पड्या पनि घर वरिपरि चिरा पड्या पनि, यी दुवै पहिरो जाने संकेत हो नि भाइ।
3: अँ दाजु, हामी सबैले पहिरोबाट त सचेत हुनु पर्दो छ। पोहोर साल पनि मुठी ठाडो खोला एक्कासी थुनियो, उसी बेला भन्न नपाइकन उसी बेला पहिरो गयो।
1: पानीका मूलले पनि पहिरोबारे धेरै संकेत दिँदो हो भाइ। पानीका मूल एक्कासी बढ्नु, सुक्नु, औलो औलो हुनु पहिरोका संकेत हुन्। तै पनि यसो पानी थाम्न जाँदा सम्झिहेला।
3: अँ दाजु, म त बाटोमा हिट्या बेला पनि काहीँ रुख बिजुलीका पोल ओडापुडा ढल्या छन् कि भनिकन हेर्दो छु। अझ उरालो उरालो जमिन छ भने पनि ढुङ्गा माटो झड्डा छन् कि भनिकन ध्यान पुर्याउँदो छु। पहिरोका पूर्व संकेत पनि कोही कसाई हुँदैछन्। यी पनि पहिरोका पूर्व संकेत हुन् कि दाजु?
1: हो भाइ, भाइदेखि त्यो पहिरोको पूर्व संकेत बारे झिक्कै थाहा रहेछ देख्या।
3: अब ज्यान भन्दा ठुलो के यहाँ चिन भन्दा छन्, पहिरोका पूर्व संकेत बारेमी त थाहा भयो भने समयमै ओल्ला पल्ला घरका रे पालिकालाई खबर दिए भने अझ ज्यान रे सम्पत्ति पनि जोगाउन सकिदो छ, हो कि नाइ दाजु?
1: हो नि भाइ, अब जमिनबाट कटकट आवाज आयो भने, घरका झ्यालडोका एक्कासी बन्द गर्न र खोल्न अप्ठ्यारो भयो भने पहिरोको पूर्व संकेत हो भनी बुझ्नुपर्छ। आफू भएका मुठीका ठाउँबाट यसा संकेत देखिना साथ तल्लो गाउँका हुनाखि पनि खबर अरि हेर्नु पर्दो छ। उनीखि पनि त बचाउनु पर्यो नि त।
3: हुन्छ है त दाजु, म अहिले साथीहरू कि भेट्न झन् लागेको हुँ। यी सबै पहिरोका संकेतका बारेमा म अहिले गइकन भन्नु भया।
1: एकदम धन्यवाद छ बाजा तमुखी, यो अर्थी जुक्ति बाँडेकोमा।
3: युरोपियन युनियनको सहयोगले प्रतिबद्ध परियोजना सङ्घको सहकार्यमी थलारा गाउँपालिकाद्वारा जनहितकी लागि जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
4: शुभारम्भ डिजिटल म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: बजार र साबुन किनि ल्याया त्यही साबुनले जम्मै हर चिलाउन लाग्यो। अब कहाँ जाउँ कसो अरू
2: बजारका जय पायो त्यही साबुन आनिकन हडम्बो दल्याएपछि हुने त है हो बाजी। त्यही लागि त तुखी थाहा हुनु पर्यो न, प्राकृतिक जडीबुटीबाट बनाएको हर्बल साबुन प्रयोग गर्नु पर्यो। अहिले थलारा गाउँपालिका वडा नम्बर 1 थापा गाउँ नि महिला कि माउले हर्बल साबुन समूह बनाएको छ हो। त्यहाँबाट बनाएका साबुन साह्रै गुणकारी र हाम्रा शरीरकी लागि फाइदा दिने, त्यसा एलर्जी दाग घा केही नबनाउने, साह्रै राम्रा छन् हो। ती आनिकन हुन् न प्रयोग गर्नु।
1: ए तह है त कुरो तह भ्या त, अब म त्यही साबुन किन्ने हो। कहाँ कहाँ पाइदहान तिनु साबुन?
2: अब कहाँ कहाँ पाइदहान, कहाँ कहाँ पाइदहान भन्ने कुरा यहाँ सुन।
3: अब रसायन होइन, प्राकृतिक जडीबुटीबाट बनेको हर्बल साबुन प्रयोग गरौं। थलारा गाउँपालिका 1 थापा गाउँमा रहेको हर्बल साबुन समूह अध्यक्ष पुतली देवी थापाको अगुवाईमा स्थानीय जडीबुटीबाट तयार गरिएका विभिन्न प्रकारका गुणकारी साबुनहरू तपाईँको सेवामा।
2: हाम्रा सेवाहरू:
3: सिस्नुको साबुन, शरीरमा भएका दानाहरू हटाउँछ।
2: घिउकुमारीको साबुन, अनुहारको चायापोतो हटाउन सहयोगी।
3: तितेपातीको साबुन, शरीरको दुखाइ कम गर्छ।
2: अल्लोको साबुन, शरीर नरम बनाउनुका साथै दुखाइ कम गर्दछ।
3: चोत्रोको साबुन, जन्डिस कम गर्नमा मद्दत गर्छ।
2: लाली गुराँसको साबुन, शरीरलाई कोमल बनाउँछ।
3: गुलाबको साबुन, मनमोहक सुगन्ध दिन्छ।
2: धायाको साबुन, खोकी कम गर्न सहयोगी हुन्छ।
3: गाजाको साबुन, हात खुट्टा सुन्निएको र दुखेकोमा उपयोगी।
2: कागतीको साबुन, शरीरमा भिटामिन सी को काम गर्छ।
3: धुपी जडाको साबुन, सुगन्धित अनुभव।
2: चिउरी तेलको साबुन, शरीर नरम बनाउँछ र दुखाइ कम गर्छ।
3: खरी ढुङ्गाको साबुन, शरीरका दाना हटाउन उपयोगी।
2: यी सबै साबुनहरू स्थानीय स्तरमा पाइने जडीबुटीहरूबाट तयार पारिएका छन्। पूर्णतः केमिकल रहित, शुद्ध र प्रभावकारी रहेका छन्।
3: सम्पर्क गर्नुहोस् 98-63-08-95-63 वा 98-65-73-58-01। थापा गाउँ हर्बल साबुन, प्राकृतिक सौन्दर्य र स्वास्थ्यको साथ, थलारा गाउँपालिका 1, बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
1: नमस्कार अध्यक्ष ज्यू।
2: नमस्कार, नमस्कार उपाध्यक्ष ज्यू। बसौ न, केही कुराकानी गर्नु थियो कि?
1: छ नि, एउटा राम्रो कुरा गरौँ भनेर आएको।
2: के कुरा होला उपाध्यक्ष ज्यू?
1: अब हामीले स्थानीय उत्पादनलाई पनि प्राथमिकता दिनु पर्यो अध्यक्ष ज्यू। अहिले हाम्रो थलारा गाउँपालिका वडा नम्बर 2 महिलाहरू मिलेर अल्लोबाट झोला कपडा उत्पादन गरिराखेका छन् हो। उनीहरूको उत्पादनलाई कसरी बजारीकरण गर्ने, कसरी सबैको सामु प्रचार गर्ने, यो बारेमा सोच्नु पर्यो अध्यक्ष ज्यू।
2: तपाईँले राम्रो कुरा ल्याउनु भयो उपाध्यक्ष ज्यू। त्यसो भए अब हामी लागौ न त त्यसको प्रमोट गर्न तर्फ। त्यहाँ के उत्पादन हुन्छन्, कस्ता उत्पादन हुन्छन्, त्यसले बजार पाउँछ कि पाउँदैन, यसको सम्भाव्यता अध्ययन गर्नु पर्यो।
1: ल सुनौ है त, त्यहाँको महिलाहरूले के कस्ता झोला कपडा उत्पादन गर्छन्?
3: स्थानीय उत्पादन आत्मनिर्भरता र पहिचानको गर्व यही हो मालिका भवानी अल्लो कपडा तथा झोला सिलाई उद्योग। थलारा गाउँपालिका वडा नम्बर 2 अध्यक्ष कलावती कुमारी रोकाएको नेतृत्वमा सञ्चालित यो उद्योगले तपाईँको आवश्यकता अनुसार तयार पार्दछ। गुणस्तरीय झोला कपडा पर्स र प्रशिक्षण सेवा।
2: हाम्रा सेवाहरू:
3: स्कुली झोला, साइड झोला, क्यामेरा झोला, लेडिज झोला, ल्यापटप झोला, बच्चाको झोला,
2: हातमा बोक्ने आकर्षक पर्स, अल्लोबाट बनेका टोपीहरू, सुन्दर खादाहरू, उच्च गुणस्तरको अल्लो कपडा र कोटको कपडा, साथै इच्छुक महिला तथा युवतीहरूका लागि झोला सिलाई प्रशिक्षक सुविधा, कपडा बुनाई प्रशिक्षक सुविधा पनि रहेको छ।
3: अब तपाईँको घरमै सामान ल्याइदिने होम डेलिभरी सेवा पनि उपलब्ध छ। सम्पर्क 98-63-35-94-56, 98-69-43-87-87।
2: होम डेलिभरीका लागि सम्पर्क व्यक्ति निराखण्डका 97-65-73-29-02।
3: विशेष सम्पर्क 9848-9134-97 9868-86-56-59 07-22-28-22708
1: अल्लोबाट बनेका स्थानीय झोला र कपडाहरू परम्परा र प्रविधिको संयोजन
3: मालिका भवानी उद्योग सँग थलारा 2 बझाङ
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
4: भोलि बिहानको गाडीमा बहिनी घुम्न आउने रे केही दिनको लागि, त्यहाँ तपाईँको सालीलाई फेरि जिस्काउने होइन नि?

0: दिनभरि मान्छे कहाँ गयो भनेको त यता पो रहेछ।
1: तपाईँको साली साली आउँदैन अरे गाउँमा, उहाँ राजु लामा र आशिष मरको कार्यक्रम हुँदैछ अरे, उतै बस्ने अरे।
2: साली साली कुर्नु पर्दैन, आउनुहुन्न घर छिटो आउनु।
3: अब म पनि एउटा गीत गाउनु पर्ला जस्तो भाइ।
4: अँदै म पनि गायक बन्छु अब।
3: ल अब दाजुभाइसँगै गाउनुपर्छ
4: पक्का है।
3: ल अहिले चाहिँ घरिन्।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
1: यो हो आगो ताप्नुको मजा, फेरि यो प्लास्टिक बाल्नुको मजा नै बेग्लै। ल हेर, मास्टर नि नानी पनि आउनु भएछ। ए मास्टर नि नानी, ल आउनुहोस् आगो तापौँ। घरमा प्लास्टिक थुप्रिएको रहेछ, कस्तो मजाले जलेको हेर्नुहोस् त।
2: कहाँ के गनाएर आछु भने त, काकाले प्लास्टिक जलाएर पो रहेछ। हजुर जस्तो बुद्धिमानी मान्छेले पनि कहीँ यस्तो गर्छन्? सकेसम्म प्लास्टिक वा प्लास्टिक जन्य वस्तुहरूको प्रयोग गर्नु हुँदैन। प्लास्टिक जन्य वस्तु र यसको धुवाबाट वातावरण प्रदूषण हुनुको साथै क्यान्सर जस्तो भयानक रोग पनि निम्तिन्छ।
1: ओहो, क्यान्सर समेत हुन्छ? यस्तो थाहा भएको भए मैले यसो कहाँ गर्थे होला। अब कहिल्यै प्लास्टिक जलाउने काम गर्दिन र सकभर प्लास्टिक वा प्लास्टिक जन्य वस्तुहरू पनि प्रयोग गर्दिन। अरूलाई पनि यसको बारेमा जानकारी दिन्छु।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
4: नुन र चिल्लो कम खाने, नियमित व्यायाम गर्ने, रक्सी सेवन नगर्ने, फाइबरयुक्त भोजन गर्ने, फलफुल र सागसब्जी खाने, खाना कम खाने, तौल नियन्त्रणमा राख्ने, कार्बोहाइड्रेट कम खाई डाक्टरले दिएको सल्लाह अनुसारको औषधि सेवन गरेर पनि उच्च रक्तचाप नियन्त्रणमा राख्न सकिन्छ।
5: उच्च रक्तचाप नियन्त्रण गरे अन्य समस्याहरूबाट जोगिन सकिन्छ।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
6: अरे बाजी, छकाल छकाल त है आँखा माड्डी माड्डी आइन, ती राता राता आँखा पनि बनाएका हन्, के भो क्या नाइ?
7: अँ भने दाजु, देख्या आँखा राता हुने चिलाउने, आँखा आउँदा आँसु बग्दा रे, यहीँ कचेरा पिउँच आउँदा आँखा उडा तिनु ओरपर राता हुने, आँखा बिजाउने दुख्ने, घामौँ त झन् हेर्नै नहुने भने क्या भयो होला देख्या दाजु?
6: ओहो भाजी, तेरा यी कुरा हुनिकन रे आँखा पाक्ने रोग लाग्यो जसो चाहिँ। यो रोग त हेर उही बेला हब्बुकी सद्दो छ। अब यहाँ सुन, रोग लागेका माइसका नजिक नजानु हेर, मस्तै माइस भयाका ठाउँ पनि नजानु, आँखा पाकाका माइसका सामान प्रयोग नगर्नु, जसै तौलिया, रुमाल, सिरानी, तन्ना जस्ता सामान कहिल्यै प्रयोग गर्नु नाइ। जथाभावी हामीले आँखा छुनु हुँदैन, आँखा छुनु परेमा छुनु अघि रे छोइसकेपछि पनि साबुन पानीले निकरी मिचिमिची हात धुनु पर्दछ। त्यसरी व्यक्तिगत सरसफाइमा पनि मस्तै ध्यान दिनु पर्दछ हेर।
8: हजुर, यो आँखा पाक्ने रोग लाग्या आथिनु पर्दैन। यो रोग लाग्याको 1-2 हप्तामै आफै निको हुँदछ। स्वास्थ्य कर्मीको सल्लाह बिनाइ जथाभावी औषधि प्रयोगले जनहर्या।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
9: जय संगीत म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: सुत्नै दिनुहुन्न हजुरबाले, सधैँ बिहान बिहानै होम भनेर डिस्टर्ब मात्रै गर्नुहुन्छ।
2: नमस्कार काका।
3: नमस्कार नानी, कता पुगेर आयो?
2: यसो मर्निङ वाक गरेर आएको नि।
3: कति राम्रो, हेर त मेरी नातिनी, मैले योग गरेको डिस्टर्ब भयो भन्छ। बिहानै उठ्नु, योगा अभ्यास गर्नु, ध्यान गर्नु, यसलाई त सुत्न पाए पुग्छ।
2: काका यतिको उमेरमा पनि कति अल्छी नमानेर बिहान सधैँ योगा गर्नुहुन्छ।
3: तिमीहरूलाई के थाहा योगा शारीरिक तन्दुरुस्तीको लागि कति महत्त्वपूर्ण छ भनेर? ल हेर त, म यतिको उमेरमा पनि कति तन्दुरुस्त देखिन्छु।
2: त्यो त हजुरको यो फुर्तिलोपनले नै देखाइरहेको छ नि। अनि काका, अरू के फाइदा गर्छ योगाले?
3: हेर नानी, योगाले शरीरलाई स्वस्थ र लचिलो बनाउँछ। अझ योगासन सँगसँगै ध्यान पनि गरेमा आत्मविश्वास बढाउँछ।
2: हो र काका,
3: ध्यान गरेमा मन, शरीर र आत्माको सकारात्मक विकास पनि हुन्छ।
1: हजुरबाले मलाई कहिले पनि सिकाउनु भएन यो कुरा।
3: तलाई सुत्नै फुर्सद हुन्न, अनि कसरी सिकाउनु?
2: अब हामी पनि हरेक दिन हजुरसँगै योगा र ध्यान गर्छौँ।
4: योगाले रोग लाग्न दिँदैन र शरीरमा भएका रोगहरूलाई पनि शरीरबाट बाहिर फाल्न सक्छ। योगासन र ध्यान तपाईँको जीवन बदल्ने सही उपाय हो, त्यसैले योगा गरौं।
5: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
6: हामीले सधैँ खाना पकाउनु अघि, खाना खानु अघि, आमाले बच्चालाई खाना खुवाउनु अघि सधैँ सफा गरेर साबुन पानीले हात धुने गर्नुपर्छ। चर्पी गएर आएपछि पनि सधैँ साबुन पानीले हात धुने गर्नुपर्छ। त्यति मात्र कहाँ हो र, प्रत्येक आमाले आफ्नो शिशुलाई सफा गराउनु अघि पनि साबुन पानीले हात धुने गर्नुपर्छ। साथै आफ्नो घर वरपरको वातावरण पनि सधैँ सफा र स्वच्छ राख्नुपर्छ।
7: झाडा पखाला, आउ टाइफाइड जस्ता रोगहरूबाट आफू पनि बचौ,
8: रोगहरूबाट अरूलाई पनि बचाऊ।
9: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

खाना पकाउनु अघि साबुन पानीले मिची मिची हात धुनुहोस् है मम्मी भन्छिन्। आफू पनि खाना खानु अघि दिसा धोएपछि फोहोर कुरा छोएपछि सधैँ साबुन पानीले मिची मिची हात धुन्छिन्। त्यसैले उनी पनि अत्यन्तै स्वस्थ छिन्। अनि बुवाले एक दिन विषादी प्रयोग गरेपछि हात नधोइकन चिया पिउन खोज्नु भएको, साबुन पानीले मिची मिची हात नधोई त चियाको गिलास समात्नै दिइनन्।

0: याद गर्नुहोस्, खाना पकाउनु अघि, खाना खानु र खुवाउनु अघि, दिसा धोएपछि, फोहर कुरा छोएपछि, विषादी प्रयोग गरेपछि अनिवार्य रूपमा मिची मिची हात धुनु पर्छ।
1: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
3: नमस्कार है राजदाई।
4: नमस्कार है हजुर।
3: कति राम्रो र स्वस्थ बच्चा, कति महिनाको पुग्यो?
4: बस्नुस् न, 9 महिना पुरा भयो।
3: अनि बच्चालाई राष्ट्रिय खोप तालिका अनुसार लगाउनु पर्ने, सबै खोपहरू त लगाइराख्नु भएको छ नि होइन?
5: लगाइरहेका छौँ।
3: ठिक गर्नुभयो। बच्चा 9 महिना पुरा भएकोले दादुरा रुबेला विरुद्धको खोप लाउनु पर्छ अब।
5: तर यो दादुरा रुबेला खोप चाहिँ किन लगाउनु पर्ने?
3: दादुरा रुबेला रोगहरू संक्रामक रोगहरू हुन्। बच्चाहरूमा दादुरा रुबेलाको संक्रमण देखा परेमा विभिन्न प्रकारका जटिलताहरू आउनुका साथै मृत्यु समेत हुन सक्छ। त्यसकारण हामीले दादुरा रुबेला विरुद्धको खोप लाउनै पर्छ।
5: दादुरा रुबेला खोप लाउनाले निकै फाइदा हुँदो रहेछ है?
3: हो नि, दादुरा रुबेला रोगको उपचारै छैन, त्यसैले नियमित समय तालिका अनुसार बच्चालाई 9 र 15 महिनामा नियमित रूपमा खोप लगाउनै पर्छ। साथै दादुरा रुबेला खोप अभियानमा दिइने दादुरा रुबेला खोप लगाएमा जीवनभर दादुरा रुबेला रोगबाट बच्न सकिन्छ।
1: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
0: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: कसा माइस आत्महत्या गर्न खोज्दा छन्?
2: मानसिक रोग भएका माइस, रौसी बढी खाने माइस, घरायसी आर्थिक कारणले पारिवारिक सम्बन्ध नभएका, घरेलु हिंसा खेपिरहेका, एक्लोपना भएका रे अरू तनाव लिइरहेका माइस आत्महत्या गर्न खोज्दा छन्।
3: आत्महत्या अर्न लागेको कसरी थाहा पाउने?
4: आफू अरूमाथि बोझ भएको कुरा हर्ने, एक्लै बस्न चाहने, चिन्तामी पढे जसो देखिने, आफूलाई सहनै नसकिने, दुःख भएका कुरा हर्ने, एक्कासी झिक्कै रक्सी पिउन खोज्ने, आत्महत्या अर्नकी लागि झिक्कै तरिका खोज्ने, बढी रिसाउने, झर्किने, मुड परिवर्तन अरिरहने, दुखी भइरहने वा निराशा व्यक्त हर्ने, धेरै कम या धेरै सुत्ने, आफूलाई मर्न मन लागेको कुरा हर्ने, आत्महत्याको योजना बनाउने।
1: आत्महत्या रोकथाम रे नियन्त्रण कसरी गर्न सकिदो छ त?
5: तन्नेडी भएका बेला सामाजिक भावनात्मक परिवर्तन आउनु छ, जुन सामान्य कुरो हो। यही बेलामी उनीहरूको मानसिक अवस्था बुझ्ने प्रयास गर्नु पर्दो छ। आत्महत्या सम्बन्धी समाचार पढ्नु हुँदैन, आफ्ना छोरा छोरीको मानसिक स्वास्थ्य सम्बन्धी जानकारी लिइराख्नु पर्दो छ। घरमा कसैकी मानसिक स्वास्थ्यमा समस्या भया छ भने समयमै पहिचान अरिपन उपचार गराउनु पर्दो छ। आफूलाई मानसिक समस्या छ भने परिवारका सदस्यसँग कुरा अरिकन स्वास्थ्य कर्मीसँग परामर्श लिनु पर्दो छ। ध्यान, योगा वा व्यायाम गरेर आफ्नो मानसिक स्वास्थ्य स्वस्थ राख्नु पर्दो छ। खेलकुद तथा मनोरञ्जन क्रियाकलापमी सहभागी भइकन तनाव मुक्त हुनु पर्दो छ रे साथीभाइसँग रमाइलो गरी समय बिताउनु पर्दो छ।
2: आत्महत्या भनेको जानी जानी आफूलाई हत्या गर्नु हो। सधैँका वर्ष विश्वभरि लगभग 10 लाख माइस आत्महत्याबाट मर्नेहत्ता छन्। नेपालमा पनि 7,000 भन्दा बढी माइसले आत्महत्या अर्दछन्। आत्महत्याले व्यक्ति, परिवार र समुदाय नि दीर्घकालीन प्रभाव पार्न सक्दो छ, तर आत्महत्यालाई रोक्न सकिन्छ। आत्महत्याकी लागि जोखिमका कारकहरू मानसिक रोग, विशेष गरी उदासीनता र मस्तिष्क सम्बन्धी रोग, क्यान्सर र एचआईभी संक्रमण रहेका छन्। प्रत्येक आत्महत्या अगाडि धेरै आत्महत्या गर्ने प्रयासहरू हुने हुँदछन्। आत्महत्याको प्रयास पनि आत्महत्याकी लागि सबैभन्दा महत्त्वपूर्ण जोखिम तत्त्व हो। तमुखी कसै बेला निराशाको भावना आएमा निशुल्क हटलाइन 1166 फोन गरी आफ्ना कुरा राखेर मनोपरामर्शकर्ताबाट सेवा लिन सकिनेछ।
6: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
7: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुसी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
7: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
7: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
6: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
9: चिसोको समयमा आगो, बिजुलीको हिटर जस्ता सामग्रीको प्रयोगले दुर्घटना एवं जनधनको क्षति हुने भएकोले सावधानी अपनाऊ।
10: चिसोबाट बस्न न्यानो लुगा लगाउने, आगो ताप्नै परे आगोको नजिक बसेर नताप्ने,
9: आगो, हिटर र बिजुलीको काम सकिने बित्तिकै तुरुन्तै निभाउने,
10: आगो, तातो पानी र तातो पदार्थ साथै हिटर र बिजुलीको सामग्रीबाट बच्चाहरूलाई टाढै राख्ने,
9: खाना पकाउँदा बच्चा नबोक्ने, कपाल र कपडा सपक्क बाँध्ने, छिटै आगो टिप्ने पोलिस्टर तथा टेरी कटनको कपडा नलगाउने,
10: ग्यास चुवावट भएको शंका लागे झ्याल ढोका खोलेर रेगुलेटर बन्द गर्ने, ग्यास खुल्ला भएको वा चुवावट भएको बेला सलाई बिजुली बत्ती टर्च फोन आदि जस्ता प्रज्वलनशील तथा ब्याट्री जन्ने वा विद्युतीय सामानहरूको प्रयोग गर्दा ठूलो विस्फोट हुन सक्ने हुँदा प्रयोग नगर्ने,
9: ग्यास चुलो पाइप र सिलिन्डरको नियमित चेक जाँच गर्ने,
10: ग्यास चुलोको काम सकिएपछि रेगुलेटर बन्द गर्ने,
9: आगो गिजर हिटर राम्ररी निभाएर मात्र सुत्ने गर्ने,
10: हावा आवत जावत नहुने कोठामा आगो बाल्दा गिजर हिटर चलाउँदा निसासिएर ज्यान जान सक्ने हुँदा हावा आवत जावत हुने व्यवस्था गरेर मात्र यस्तो कार्य गर्ने,
9: आगोले पोलिहालेमा के गर्ने,
10: आगोले पोलिहालेमा आतिएर नडौडिने र भुइँमा पल्टेर लडीबुडी गर्ने, साथै बाक्लो कम्बल वा सिरकले छोपेर आगो निभाउने,
9: आगो निभेपछि लुगा घडी र गर गहनाहरू फुकाल्ने, त्यसपछि त्यो घाउलाई धाराको पानीले कम्तीमा आधा घण्टा लगातार भिजाउने,
10: आगोले पोलेको घाउलाई सफा कपडाले छोपेर तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजाने,
9: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपाथिन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: पोखनुस पोखनुस बैकुण्ठ प्रसाद जी, के गर्न लाग्यो?
2: घरमा फोहोर राख्नु ठुलो पाप हो म्याडम, यसलाई यतै फालिदिउँ कि भनेर हजुरको नेत्रले देखेको छैन र?
1: यसरी फोहोरलाई जहाँ पाए त्यहीँ फ्याँक्नु हुँदैन बैकुण्ठ प्रसाद जी। हाम्रो घर, पसल, होटल व्यवसाय तथा अन्य ठाउँहरूबाट उत्पादित फोहोरलाई न्यूनतम दुईवटा भाँडामा छुट्याई संकलन गर्नुपर्छ। कुहिने फोहोरबाट कम्पोस्ट मल उत्पादन गरेर कृषि उपज बढाउन सकिन्छ। पुनः प्रयोग हुने फोहोरलाई बिक्री गरी आमदानी गर्न सकिन्छ।
2: यस्तो कुरा पहिले कसैले सिकाएन। फोहोर लिएरै फर्कन्छु म। यसमा त सबै कुहिने फोहोर छ, कम्पोस्ट मल बनाएर फुल तरकारीमा राख्नु पर्ला।
1: त्यसै गर्नुहोस् बैकुण्ठ प्रसाद जी। यसरी जथाभावी फोहोर फालेमा कानून बमोजिम, जरिवाना र जेल सजाय हुन्छ।
2: ए ल, आजदेखि बैकुण्ठ प्रसादले फोहोरलाई जहाँ पाए त्यही फाल्ने काम बन्द गरे। आजैदेखि अरूलाई पनि यो काम गर्नबाट रोक्ने प्रतिबद्धता पनि गर्छु।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
4: बिहे त म त्यही केटीसँग गर्छु। सी सो स्मार्ट मम, तपाईँ किन कुरा बुझ्नुहुन्न?
5: हुन्न, अन्तै खोजुला।
4: नाइके मम, प्लिज।
5: के भन्ने यसलाई, साह्रै जिती। होइन, के गर्न थालेको हो बुहारी तिमी?
6: सबै फोहोरहरू छुट्याएर राख्नु लागेको आमा। यी गल्ने फोहोरहरू एक ठाउँमा, यो कम्पोस्ट मल बन्छ। यसो गरे कौशीको तरकारी पनि फस्ट आउने, कागज र प्लास्टिक जन्य सामग्री चाहिँ भोलि नै बेची पनि हुने भएको छ आमा, आमदानी पनि हुने।
5: होइन, छोरोले त बुहारी चाहिँ गजबकी छानेछ। यसले त आएकै दिन साह्रै राम्रो कुरा पो गरे।
7: छुट्याए मोहर, मिसाए मात्र फोहोर।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: अब प्रस्तुत छ भर्खरै विदेशबाट कमाएर फर्केको एउटा युवकको कथा व्यथा।
2: मलाई एचआईभी भएको छ। बाहिर विदेशमा बस्दा कन्डम प्रयोग नगरी यौन सम्पर्क राख्दा मलाई एचआईभी भएको। मेरो गलत बानीले गर्दा आज यो अवस्था भयो। यसको शिकार म मात्रै होइन, मेरी श्रीमती समेत भए। अब मेरी बुढी आमा अनि मेरो 4 वर्षको छोराको भविष्य के होला?
3: होइन, एचआईभी लाग्दैमा जीवनको अन्त्य हुँदैन। एचआईभी भएर पनि शान्त र सुखी जीवन बिताउन सकिन्छ। सँगै बाँचौ, सँगै हाँसौ।
4: एचआईभी एड्सबाट आफू बचौ, अरूलाई पनि बचाऊ।
5: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
6: रेबिज बारे जानौ र सचेत हौ।
5: रेबिज जनावरका टोकाइबाट सर्ने प्राणघातक भाइरल रोग हो। रेबिज लागेका कुकुर, जंगली जनावर जसै स्याल, फ्याउरोले टोकेमा, चिथोर्यो भने र सम्पर्कमा आयो भने तिनको रियालबाट रेबिज रोग सर्दो छ। खासरी भाइरसले मस्तिष्कमा असर पुर्याउँदो छ भने लक्षण देखियो भने रेबिज रोग घातक हुँदो छ।
7: कुकुर वा अन्य जनावर जस्तै स्याल, फ्याउरोले टोकेमा के हार्ने?
5: टोकेका घाउनी 15 मिनटसम्म साबुन पानीले सफा हार्ने, त्यहाँपछि तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा झाइ रेबिज विरुद्धको खोप लाउने र स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार हर्ने।
7: रेबिजबाट कसरी बस्ने?
5: रेबिज रोग लाग्नबाट बच्न कुकुर र जंगली जनावरको टोकाइबाट बस्नु पर्दो छ भने तिनीहरूको सम्पर्क नि जानु हुँदैन।
7: कुकुरको टोकाइबाट बस्न के हार्नु पर्दो छ?
5: सुतिरहेको कुकुर हि झ्वाट्टै उठाउनु हुँदैन, लात्ताले हान्नु हुँदैन। कुकुर तर्साका बेला वा रिसाएका बेला नजिक झानु हुँदैन। कुकुरले खाना खाइरहेका बेला जिस्क्याउनु हुँदैन र तर्साउनु हुँदैन। कुकुर पछाडि आयो भने दौडिनु हुँदैन, शान्त भई उभिनु पर्दो छ। नचिनेको कुकुरको नजिक झाँदा ख्याल राख्नु पर्दो छ।
8: अनिवार्य रूपमा घर पालुवा वा सडकमा छोडिएका कुकुरहरूलाई पशु चिकित्सकको सल्लाहमा रेबिज विरुद्धको खोप लगाइदिउ।
6: याद राखौ, रेबिज रोग लागेपछि उपचार हुँदैन, तर समयमै रेबिज रोग विरुद्धको खोप लगाउन सकेमा बस्न सकिन्छ। रेबिज विरुद्धको खोप देशभरिका प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा निशुल्क उपलब्ध छ।
5: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: Beats. तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: यला माइत जाने भन्नी एक्लै जाहेक नै कि नै
2: हजुर जाने हो है अब देउर बाबु पुर्याइदिउला भन्दा छन्।
1: ए ल ल राम्रोसँग जाए म काममा गए।
2: हस हुन्छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: निमोनिया भनेको क्या हो डाक्टर साहब?
2: निमोनिया भनेको श्वास प्रश्वास सम्बन्धी संक्रमण हो। यसले फोक्सो नि असरद्दो छ। निमोनिया भएका बेला फोक्सो भित्र भएका नाना हावाका थैलीहरूमा तरल पदार्थ भरिकन सास फेर्नकी लागि अहजी भई शरीरमा आवश्यक अक्सिजनको मात्रामा कमी हुन जाँदो छ। 5 वर्ष मुनिका बच्चाको खासरी मृत्यु हुने कारण भनेको पनि निमोनिया हो।
1: ए डाक्टर साहब, तसो भए निमोनिया क्या कारणले हुँदो छ?
2: निमोनिया हुने झिक्कै कारण छन्। जय मध्ये एक संक्रामक खालको ब्याक्टेरिया, भाइरस र फनगाईबाट हुने आद्दो छ।
1: निमोनिया कहारी सद्दो हो त डाक्टर साहब?
2: निमोनिया मुख्यतया बच्चाको नाक र घाँटीमा रहेका संक्रामक जीवाणु वा विषाणुहरू श्वास प्रश्वासका माध्यमबाट फोक्सोसम्म पुगी निमोनिया हराउँदा छन्। संक्रमित मानिसले ह्याँचु अन्य बेला अथवा खकार फालेका बेला, थुक फालेका बेला र सिगानका छिटाबाट यो निमोनिया सर्ने आद्दो छ।
1: कसा बच्चाहरूलाई निमोनिया हुने जोखिम बढी हुन्छ त डाक्टर साहब?
2: खासरी रोग प्रतिरोधात्मक क्षमता कम भएका, पूरा मात्रा नि स्तनपान गर्न नपाएका, कुपोषित र जन्मदै तौल कम भएका बालबालिकामा निमोनिया बढी हुने सम्भावना हुन्छ। त्यसरी खाना पकाउँदा निस्किने घरभित्रको धुवा र धुम्पान अड्ने बेला निस्केका धुवाले पनि एउटै कोठामा धेरै मान्छेको भिडभाड भयो भने पनि यो निमोनिया रोग लाग्ने सम्भावना बढी हुँदो छ।
1: निमोनियाका चिन्ह र लक्षणहरू के हुन् त डाक्टर साहब?
2: निमोनियाका चिन्ह तथा लक्षण भनेका खोकी लाग्ने, छोटी छोटी सास फेर्ने, सास फेर्ने बेला अहजी हुने, ज्वर आउने, शरीर कामे जह हुने, सास लिने बेला र छाड्ने बेला आवाज आउने, काँसो लाग्ने, झोलिला खानेकुरा खान नसक्ने अथवा आमाको दुध राम्ररी चुस्न नसक्ने, धेरै निदाइरहने र बिउजिन गाह्रो हुने र नाकबाट सिँगान बग्ने। यसा निमोनिया भएका बच्चाहरूमा अरू स्वास्थ्य समस्या जस्तै झाडा पखाला, दादुरा, औलो, कुपोषण रोग पनि देखा पर्न सक्दछ। यदि बच्चामा माथिको चिन्ह र लक्षण देखा पर्यो भने तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दो छ।
1: तसो भए निमोनिया रोकथाम तथा उपचार कसरी गर्नुपर्ने हो डाक्टर साहब?
2: बच्चाकी सबै खोपको पुरा लगाउनु पर्यो। बच्चाकी बेला बेला खाना र झोलिला खानेकुरा दिनु पर्यो। बच्चाकी बिरामी पर्दा पनि पटक पटक आमाको दुध खुवाइराख्ने र पूर्ण स्तनपान अराउने गर्नु पर्यो। बच्चालाई न्याइलो पारी राख्नु पर्यो र नगुम्साइ पनि राख्नु पर्यो। बच्चाकी धुवाँ जस्तै घरभित्रको धुवाँ, भिडभाड, धुमपानको धुवाँ धुलोबाट बचाउनु पर्यो। बच्चाको वरिपरि धुमपान नगर्ने र अरूलाई पनि गर्न नदिने बनाउनु पर्यो। त्यसरी बच्चाको नाक बेला बेलामा सफा गरिदिनु पर्यो। बच्चाकी गाह्रो भए जसो लाग्यो भने तुरन्त स्वास्थ्य संस्थामा लैजानु पर्यो।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
4: मद्यपान र धूम्रपान सेवन नगरौ।
5: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: रेबिज बारे जानौ र सचेत हौ।
2: रेबिज जनावरका टोकाइबाट सर्ने प्राणघातक भाइरल रोग हो। रेबिज लागेका कुकुर, जंगली जनावर जसै स्याल, फ्याउरोले टोकेमा चिथोर्यो भन्या रे सम्पर्कमा आयो भन्या तिनको रियालबाट रेबिज रोग सर्दो छ। खासरी भाइरसले मस्तिष्कमा असर पुर्याउँदो छ भन्या लक्षण देख्यो भन्या रेबिज रोग घातक हुँदो छ।
3: कुकुर वा अन्य जनावर जस्तै स्याल, फ्याउरोले टोकेमा के हार्ने?
2: टोकेका घाउनी 15 मिनटसम्म साबुन पानीले सफा हार्ने, त्यसपछि तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा झाई रेबिज विरुद्धको खोप लाउने रे स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार हर्ने।
3: रेबिजबाट कसरी बस्ने?
2: रेबिज रोग लाग्नबाट बच्न कुकुर र जंगली जनावरको टोकाइबाट बस्नु पर्दो छ भने तिनीहरूको सम्पर्क नि जानु हुँदैन।
3: कुकुरको टोकाइबाट बस्न के हार्नु पर्दो छ?
2: सुतिरहेको कुकुर खी झ्वाट्टै उठाउनु हुँदैन, लात्ताले हान्नु हुँदैन। कुकुर तर्साका बेला वा रिसाएका बेला नजिक जानु हुँदैन। कुकुरले खाना खाइरहेका बेला जिस्क्याउनु हुँदैन रे तर्साउनु हुँदैन। कुकुर पछाडि आयो भने दौडिनु हुँदैन, शान्त भई उभिनु पर्दो छ। नचिनेको कुकुरको नजिक जाँदा ख्याल राख्नु पर्दो छ।
4: अनिवार्य रूपमा घर पालुवा वा सडकमा छोडिएका कुकुरहरूलाई पशु चिकित्सकको सल्लाहमा रेबिज विरुद्धको खोप लगाइदिउ।
1: याद राखौ, रेबिज रोग लागेपछि उपचार हुँदैन, तर समयमै रेबिज रोग विरुद्धको खोप लगाउन सकेमा बस्न सकिन्छ। रेबिज विरुद्धको खोप देशभरिका प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा निशुल्क उपलब्ध छ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: सर्पका टोकाईबाट बस्न के हर्ने?
1: रात हिँड्नु पर्यो भने टर्च लाइट लिकन हिँड्नु पर्दो छ।
2: जुत्ता अथवा घुँडाहाममा पुग्ने आरी गम्बुट लगाउनु पर्दो छ।
1: खुट्टा राम्ररी छोप्ने आरिकन बाक्लो प्यान्टा लगाउनु पर्दो छ।
2: घर ओरपरको घाँस झारपात काटेर सफा शुद्ध गर्नु पर्दो छ।
1: काठ ढुङ्गा टुटे फुटेका सामानको थुप्रो हटाइकन घर भन्दा टाढा राख्नु पर्दो छ।
2: जमिनमा पड़ेका दुलाहरू टाल्नु पर्दो छ।
1: पराल दाउरा जस्ता चिज तान्न जाँदा होसियारी अपनाउनु पर्दो छ।
2: निदानु अघि ओछ्यान खाटामुनि र ओरपर राम्ररी हेर्नु पर्दो छ।
1: झुल टाँसिकन सुत्नु पर्दो छ भने सर्प देखे भने टाढा रहनु पर्दो छ।
3: सापले चिलिहालेमा क्यार्नु पर्दो छ।
1: चिल्याका ठाउँमी नचलाइकन स्थिर राख्नु पर्दो छ।
2: साफले चिल्याका ठाउँमी काट्ने चुस्ने बाँध्ने काम अन्नु हुँदैन।
1: कुनै पनि मलम रासायनिक पदार्थ तातो चिसो प्रयोग गर्नु हुँदैन।
2: बिरामीको आत्मविश्वास घट्न दिनु हुँदैन।
1: धामी झाग्रीतिर लिनु हुँदैन।
2: बिस सोच्ने ढुङ्गाको पछि लाग्नु हुँदैन।
1: सकेसम्म चिल्ने सापको पहिचान अर्नु पर्दो छ रे मार्नु हुँदैन।
2: रे बिरामीलाई जति सक्दो छटी अस्पताल वा सर्प उपचार केन्द्र पुर्याउनु पर्दो छ।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: ए हरि, बुहारी नानीको त प्रसूतिको समय हुन लाग्यो हैन र? प्रसूतिको लागि चाहिने सरसामान प्रसूति केन्द्रको बारेमा राम्ररी बुझेको छस् त तैले?
2: ए, त्यसको लागि त एम्बुलेन्स, अस्पताल, 24 घण्टा निशुल्क प्रसूति सेवा प्राप्त हुने नजिकको प्राथमिक स्वास्थ्य केन्द्र सबै बारे बुझिसके। यस्तो सामान्य प्रसूतिको लागि ठुला अस्पतालमा त जानु नै पर्दैन।
1: ए, त्यो भए त धेरै सजिलो भइहाल्यो नि बाबु।
3: सबै सरकारी अस्पताल तथा केही निजी अस्पतालमा पनि यो सेवा निशुल्क उपलब्ध छ। साथै स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा तालिम प्राप्त दक्ष स्वास्थ्य कर्मीहरूद्वारा सुरक्षित प्रसूति गराइन्छ। नजिकको स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा रहेको प्रसूति केन्द्रमा प्रसूति गराई आमा र शिशुको जीवन सुरक्षित बनाऊ।
0: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश। तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
4: अब दुःख चाहिँ नमान्नु होला, तपाईँको घरमा आएर पानी पिउन पनि मलाई डर लाग्छ।
5: कस्तो कुरा गर्नुभयो, मैले तपाईँलाई बिख हालेर पानी दिन्छु जस्तो लाग्छ कि क्या हो?
4: लगभग त्यस्तै त्यस्तै त हो नि। घर आँगन पनि कस्तो फोहोर, पानी राखेको ट्याङ्की, गाग्री, बाल्टिन हेर हेर कति फोहोर। घर आँगन फोहोर भएपछि झिङ्गा, लामखुट्टे र अन्य किटाणुहरूले रोग सार्दैन त? अनि म बिरामी भएँ भने तपाईँले औषधि खर्च त दिनुहुन्न नि मलाई? पानीको मुहान पनि फोहोर छ तपाईँहरूकोतिर त। पानीको मुहान फोहोर भएपछि त झन् विभिन्न रोगहरू लाग्ने भए। ल त हजुर, तिर्खा लागेकै भए पनि आजलाई पानी पिइएन है।
5: रोगहरू पनि लाग्ने, यसरी बेइज्जत पनि हुने है? म लागे सरसफाइतिर, बुढी ला आऊ त तिमी पनि मसँगै। तपाईँले फेरि पानी पिउनु होला नि है है है।
6: त्यही भएर पो हाम्रो घरमा प्रायः कोही न कोही बिरामी भइरहेकै हुन्छ। आजदेखि घर आँगन र पानी राख्ने भाँडाकुँडा सफा राख्छौँ। टोलवासीलाई भनेर पानीको मुहान पनि आजै सफा गर्छौँ।
0: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश। तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: मोबाइलको लतले बालबालिकाको सर्वाङ्गीण विकासमा पार्न सक्छ असर, आजैबाट सचेत बनौ।
2: बालबालिका आफै मोबाइल प्रयोग गर्दैनन्। घरका आमा बुवा, दाजुभाइ र अन्य अभिभावकले मोबाइल प्रयोग अराएको देख्दा उनीहरूले पनि देखेर त्यही सिक्दछन् रे मोबाइल चलाउने बानी बस्दो छ।
3: मोबाइल चलाउन बानी परेका बाल बालिकामी निद माठा लाग्ने नमाइको भन्नाई बिउजिन्या रे निदबाट बेला बेला बिउजिन्या समस्या देखिन सक्छ।
4: आफ्ना सजिलाकी लागि रे छिटो अर्नाकी लागि आफ्ना छोरा छोरीकी मोबाइल देखाइकन खानेकुरा खुवाउनु हुँदैन।
2: मोबाइल धेगाइपन बाल बालिकालाई खाना खुवाउनाले बाल बालिकाले आफूले के खाइरहेको छु, कस्तो स्वादको खानेकुरा खाइरहेको छु भनेर थाहा पाउँदैनन्। जैका कारणले पोषण सम्बन्धी समस्या, पाचन प्रणालीमी समस्या हुन सक्दो छ।
3: खाना खुवाउने बेला अभिभावकले बच्चाहरूसँग कुराकानी अन्य डुलाएर गीत गाएर तथा उनीहरूकै जह हाउभाउ अरि खाना खुवाउनु पर्दो छ।
4: मोबाइल चलाउने बानी पढेका बालबालिका एकोहोरो हुने लक्षण देख्दै जान सक्दो छ। साथै रिसाउने, झर्कने, रुने, दोहोरो कुरा नगर्ने पनि हुन सक्दो छ। यसले गर्दा बच्चा ठुलो हुँदै जाँदा झन खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने पनि हुन सक्दो छ।
2: निदानुभन्दा अगाडि मोबाइल हेरेका बालबालिकामी मोबाइल स्क्रिनबाटै आउने उज्यालोले निन्द्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने तथ्य पाइएको छ
1: रे। मस्तिष्क विकास हुने अधिकतम उमेरनी मोबाइल चलाउने बानी पढाएका बालबालिकाको सर्वाङ्गीण विकासमा असर पुग्दो छ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
5: नमस्कार डाक्टर साहब। नमस्कार।
1: नमस्कार पत्रकारज्यू। नमस्कार
5: डाक्टर साहब। यो अहिले बझाङ जिल्लामी पनि स्क्रब टाइफसका बिरामी झिक्कै देखिन लाग्या। यो खासमी कसो रोग हो, यसको नियन्त्रण अर्नाकी लागि के गर्नु पर्दो छ, यो विषयमा नमाइ जानकारी दिएर त दाइ।
1: पत्रकारज्यू, यो स्क्रब टाइफस भनेको एक किसिमको सरुवा रोग हो। यो रोग लाग्ने किर्ना जसो देखिने किरा जैकी माइट पनि भन्दछन् अङ्ग्रेजी नि हो, त्यहीका टोकाइबाट माइसेकी सद्दो छ। यो रोग माइटमा पाइने ओरेन्सिया भन्ने सुसु गामुसी भन्ने जीवाणुबाट सर्दो छ। यो माइट भन्ने जीवाणु प्राय जसो झाड, खेतबारीमा, वन जङ्गल र घर वरिपरि काहीँ झाड पड्याएको घुरान भएको ठाउँमा धेकिन आँट्दो छ। अब यो स्क्रब टाइफस पनि कसरी सद्दो छ भन्ने पनि म जानकारी दिँदछु। यो खासरी मुसामा लाग्ने अथवा घर पालुवा र वनमा रहेका जनावरमा पर्ने किर्ना जसो धेकिने किरा माइटको टोकाइबाट माइस निस्दो छ र यो रोग माइसकी लाग्यो भने माइसबाट माइसोमा भने सद्दैन र।
5: डाक्टर साहब, यो स्क्रब टाइफस लाग्यो भने क्या कस्ता लक्षण देखिँदा छन्?
1: पत्रकारज्यू, अब यो स्क्रब टाइफस धेक्यो भने धेरै ज्वरो आउने, धेरै टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडा पखाला लाग्ने, त्यो किराले टोकेका ठाउँमा रातो डाबर जसो धेकिने दाग धेकिने, पछि गइकन त्यो कालो दाग बस्ने हुँदो छ।
5: डाक्टर साहब, अब यही रोगबाट बस्नकी लागि के गर्नु पर्यो?
1: हो, यो राम्रो कुरो अरे। खेतबारीमा काम गर्ने बेला, वन जङ्गल झाडीमा जाने बेला, घाँस काट्ने बेला पुरा शरीर ढाकिनारी लुगा कपडा लाउन पर्या, सम्भव भयो भने तल गोडाउँडा बुट लाउन पर्या, घाँस भएका ठाउँ चौडनी बस्ने बेला गुन्द्री दरी जसा ओछ्याइकन बस्नु पर्यो, सम्भव भयो भने भुँदो बस्नु नै खाटनी अल्का ठाउँ ढुङ्गो ओछ्याइकन बस्नु पर्यो, सक्यो भने घाँस भएका ठाउँ र चौडनी बस्नै नै चौड बारी घाँस घुरान बढ्नाखी दिनु भएन। मुसा नियन्त्रण अर्नाखी लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नु पर्यो रे। मुसा नियन्त्रण अर्नाखी लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्नु पर्यो भने मुसा बढ्ने वातावरण बनाउनु भएन। यति अरू भन्यो भने स्क्रब टाइफसबाट बच्न सकिँदो छ।
2: स्क्रब टाइफस लागेको शंका लागेमा उपचारका लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दछ। औषधि सेवनपछि यो रोग निको हुन्छ।
4: स्वास्थ्य प्रबन्धनका लागि जिल्ला स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
6: प्रियसी म्युजिक प्रालिस

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा तीन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: चौतारी म्युजिक प्रस्तुत गर्दछ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा तीन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
1: जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङमा थप सेवा विस्तार सम्बन्धी सूचना।
2: विगत 3 वर्षदेखि बझाङ जिल्लामा गुणस्तरीय तथा विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको यस जय पृथ्वी अस्पताल प्रणाली चैनपुर बझाङमा अत्याधुनिक प्रविधि युक्त किलिया मेसिन मार्फत सस्तो शुल्कमा थप हर्मोन, भिटामिन र क्यान्सर मार्कर सम्बन्धी परीक्षण सेवा सुचारू भएको हुँदा सेवा लिन हुन सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ।
1: विशेष रक्त परीक्षण सेवाहरू,
2: थाइराइडको जाँच, TSH, T3, T4, NTTPO, NTTPO परीक्षण,
1: बाथरोग सम्बन्धी जाँच, NTCCP, ANA, DSDNA परीक्षण, शरीरमा भिटामिनको अवस्था जाँच, भिटामिन डी, भिटामिन B12 लगायतका अन्य 20 भन्दा बढी विशेष प्रयोगशाला परीक्षणहरू भइरहेको र यी सम्पूर्ण परीक्षणहरू रक्त नमुना दिएको 1 घण्टा भित्रै रिपोर्ट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
2: जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङ, फोन नम्बर 092-421-167 र मोबाइल 98-58-44-64-04।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: ल बधाई छ तपाईँलाई आमा हुनु भएकोमा। अब शिशुलाई दुध खुवाइहाल्नुहोस् त।
2: भर्खर त जन्मेछ, दुध खुवाइहाल्नु पर्छ र भने?
1: पर्छ नि, शिशुलाई जन्मेको एक घन्टाभित्र जति सक्दो चाँडो स्तनपान गराउनु पर्छ।
3: अनि यो सुरुमा आउने बिगौती दुध
1: खुवाउनै पर्छ। शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो पहेँलो बिगौती दुध खुवाउँदा शिशुलाई रोग लाग्नबाट बचाउँछ।
3: ए हो र?
1: हो नि, आमाको दुध बच्चाको लागि रोग विरुद्धको पहिलो खोप हो।
3: ए
1: आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्त्वहरूका साथै आवश्यक पर्ने पानीको मात्रा पनि हुन्छ। त्यसैले शिशुलाई जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खुवाउनु पर्छ। ल अब बच्चालाई दुध खुवाइहाल्नुहोस् त।
3: हस्।
4: शिशुलाई जन्मेको एक घन्टा भित्र जति सक्दो चाँडो आमाको दुध खुवाउनु पर्छ। शिशु 6 महिना पुरा नभएसम्म आमाको दुध मात्र खुवाउनु पर्छ। शिशु 6 महिना पुरा भएपछि खानाको साथै 2 वर्षसम्म आमाको दुध खुवाइ राख्नु पर्छ।
5: स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: स्तरीय सेवा हाम्रो चाहना, सुरक्षित यात्रा हाम्रो कामना।
2: वर्षौंदेखि यात्रुहरूका लागि सुरक्षित, सहज र भरपर्दो सेवा प्रदान गर्दै आएको सुन्दर सुदूरपश्चिम यातायात प्रणाली आधुनिक सेवा सुविधा सहित तपाईँहरूको सेवामा निरन्तर समर्पित छ।
3: हाम्रा सेवा तथा विशेषताहरू:
2: दैनिक नियमित यात्रु सेवा,
3: अनुभवी चालक र सहायकहरू,
2: समयमै गन्तव्यमा पुर्याउने विश्वसनीयता,
3: एसी नन एसी बसको सुविधा,
2: सुविधायुक्त र आरामदायी सिटहरू भएको
3: सुन्दर सुदूरपश्चिम यातायात प्रणालीको सेवा समय।
1: साइपाल एसी बझाङ काठमाडौँ प्रत्येक दिन बिहान 6:45 बजे।
2: साइपाल डिलक्स बझाङ धनगढी क्याम्पस रोड बाहुली खोला चैनपुर बस पार्कबाट प्रत्येक दिन बिहान 6:30 बजे र बेलुकी 3 बजे। तमैलबाट बिहान 6:15 बजे र बेलुकी 2:30 बजे।
3: सम्पर्क व्यक्ति र नम्बरहरू:
2: चैनपुर बस पार्कका लागि जीवन खड्का सम्पर्क नम्बर 98-48-48-17-27,
3: दीपक कठायत 98-48-48-17-64,
1: महेश जोशी 98-61-63-633,
3: सुबेडाका लागि सिमरन महर 98-48-22-96-85,
2: तमैलका लागि जोगबहादुर दौल्याल 98-69-21-42-55,
1: भ्यागुते खोलाका लागि ओकिल थापा 98-68-50-91-46,
2: भाँडे बजारका लागि करण थापा 98-40-62-08-55,
3: मोरी बगरका लागि अर्जुन दौल्याल 98-65-86-86-10,
1: विनोद भण्डारी 98-64-63-72-46,
3: झोताका लागि मदन धामी 98-65-86-52-84,
2: ढोड्या खेतका लागि नरेश रोकाया 98-68-81-44-34,
1: देउराका लागि सन्तोष भण्डारी 98-65-72-40-33,
2: बागथालाका लागि रमेश मल्ल 98-65-97-64-53,
3: धरानका लागि मंगल मल्ल 98-68-17-43-10,
2: सुनकुडाका लागि 98-64-77-04-67,
1: देउलेखका लागि राजु 97-42-84-10-42,
2: भित्तरका लागि झलक बोहरा 98-69-69-49-59-60,
3: र ढोल्या मोडका लागि शैलेन्द्र थानु 97-42-41-73-42।
2: यहाँको निरन्तर सेवाका लागि सुन्दर सुदूरपश्चिम यातायात प्रणाली बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: नमस्कार। मैले चाहिँ हजुरको श्रीमानलाई सामाजिक सञ्जालमा देखेको थिएँ, त्यसैले हजुरलाई केही सहयोग गरौँ कि भनेर आएको।
1: तपाईलाई धेरै धेरै धन्यवाद।
0: कति सहयोग गरौँ? 10 लाख, 20 लाख, 30 लाख?
1: तम त मेरो लागि भगवान् नै बनबराया हो।
0: अनि सहयोग गरे बापत केही त होला नि?

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: जय पृथ्वी एफएम 96.3 मेगाहर्ट्ज मानवताको आवाज।
1: आदरणीय प्रिय श्रोताजीहरू नमस्कार, जय पृथ्वी एफएम नेटवर्कको बेलुकी प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। बिहानदेखि दिनभरिका आफ्ना कामकाज सकेर आरामको छेडमा हुनुहुन्छ होला, हामी यही समयमा तपाईँको साथमा फेरि उपस्थित भएका छौँ। अबका केही घण्टा हामी तपाईँका लागि रोचक कार्यक्रम, जानकारीमूलक सामग्री र मनछुने प्रस्तुतिहरू सहित साथमा रहनेछौ। जय पृथ्वी एफएम नेटवर्क सुन्दै रहनुहोस्। धन्यवाद।

0: voice of humanism.
1: Time check. अहिले 5 बजेको छ.
2: It's 5 p.m.
3: अबको प्रस्तुति
2: थाहा अपडेट.
4: नमस्कार. स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेट बाहिरै एक महिलाले शिशु जन्माएको घटनामा सरकारले आवश्यक छानबिन अघि बढ़ाएको जानकारी दिनुभएको छ. प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री मेहताले उक्त घटनालाई सरकारले गम्भीरतापूर्वक लिई आवश्यक छानबिन अघि बढ़ाइरहेको बताउनु भएको हो. उहाँले घटनाका बेला ड्यूटीमा रहेका अस्पतालका कर्मचारीलाई कामकाजबाट हटाएर उनीहरूमाथि पनि छानबिन भइरहेको बताउनुभयो. घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर सुप्रभात श्रेष्ठ तथा एथिकल कमिटिका डाक्टर अजय शाह सहित 5 सदस्यीय टोली राजविराज पुगिसकेको उहाँले जानकारी दिनुभयो. उहाँले घटनाबारे मन्त्रालयले अस्पतालसँग 24 घण्टे स्पष्टीकरण मागिसकेको र अस्पतालले स्पष्टीकरण समेत पेश गरेको बताउनुभयो. प्रसूति भएपछि आमा र नवजात शिशुलाई सालनाल सहित पुनः प्रसूति वार्डमा ल्याई आवश्यक स्वास्थ्य स्याहार तथा उपचारका लागि अस्पतालमै बस्न आग्रह गरेको पनि मन्त्री मेहताले सभालाई जानकारी दिनुभयो. भोटेकोशी बाढ़ीबाट स्वास्थ्य क्षेत्रमा परेको प्रभाव तत्काल तथा दीर्घकालीन स्वास्थ्य आवश्यकताको पहिचान र स्वास्थ्य सेवा पुनर्स्थापना तथा सुदृढीकरणका लागि विस्तृत मूल्याङ्कन गरिने भएको छ. स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्य आवश्यकता तथा पुनर्स्थापना मूल्याङ्कन गर्न लागेको हो. मन्त्रालयले नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैर सरकारी संस्थासँगको सहकार्यमा गर्न लागेको मूल्याङ्कनले बाढ़ी प्रभावित समुदाय विशेष गरी जोखिममा रहेका तथा संवेदनशील समुदायको स्वास्थ्य आवश्यकताको विस्तृत अध्ययन गर्नेछ. मूल्याङ्कनका क्रममा प्रभावित क्षेत्रमा अति आवश्यक स्वास्थ्य सेवाको उपलब्धता, स्वास्थ्य संस्थामा पुगेको क्षति, औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्तिको अवस्था, रोग निगरानी प्रणाली र आपतकालीन पूर्व तयारीको अवस्थाबारे अध्ययन तथा समीक्षा गरिने भएको छ. त्यस्तै बाढ़ीका कारण स्वास्थ्य सेवा प्रभावमा परेको असर, प्रभावित स्वास्थ्य संस्थाको अवस्था र तत्काल सेवा पुनर्स्थापनाका लागि आवश्यक जनशक्ति, औषधि, स्वास्थ्य सामग्री र अन्य स्रोत साधनको आवश्यकता समेत पहिचान गरिने मन्त्रालयले जनाएको छ. भोटेकोशी बाढ़ी पीड़ितका लागि राहत रकम संकलन हुँदै गएको छ. प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा संकलन भएको नगद क्रमशः दाखिला गर्नेको संख्या बढेसँगै कोषमा रकम बढ्दै गएको हो. यातायात व्यवसाय राष्ट्रिय महासंघले आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 91,84,695 रूपियाँ दाखिला गरेको छ. महासंघका अध्यक्ष पुण्य प्रसाद सरस्वटौलाको नेतृत्वको टोलीले पूर्वाधार विकास मन्त्री सुनिल लम्साल मार्फत कोषमा उक्त रकम जम्मा गरिएको महासंघका महासचिव डेकनाथ गौतमले जानकारी दिनुभयो. निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सन झापाले आज बाढ़ी पीड़ितका लागि 75,53,947 रूपियाँ संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरेको छ. बाराको कलैया उपमहानगरपालिकाले भोटेकोशी बाढ़ी पीड़ितका लागि 77,77,777 रूपियाँ आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ. यस्तै बाँके जिल्लाका निजी विद्यालय तथा विद्यार्थीले भोटेकोशी बाढ़ी पीड़ितका लागि राहत संकलन गरिएको 65,00,000 प्रधानमन्त्री कोषमा जम्मा गरेका छन्. र रसुवाको भोटेकोशीमा आएको बाढ़ीपछि सो सम्बन्धी सामग्रीको संचार अनुगमनका क्रममा 233 आचार संहिता उल्लंघन भएका छन्. प्रेस काउन्सिल नेपालले बाढ़ीपछि संचार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित सामग्रीको अनुगमन गर्दा पत्रकारिताको आचार संहिता विपरीत 233 सामग्री सम्प्रेषण भएको भेटेको हो. प्रेस काउन्सिलले सार्वजनिक गरेको संचार अनुगमन सम्बन्धी विवरण अनुसार बाढ़ी सम्बन्धी सामग्रीमा पीड़ितको संवेदनशील अवस्थालाई उचित ध्यान नदिएको, अपुष्ट तथा भ्रमपूर्ण सूचना सम्प्रेषण गरेको, अतिरञ्जित ढंगले सामग्री प्रस्तुत गरेको तथा पत्रकारिताका स्थापित मूल्य मान्यताको पालना नगरेको लगायत विषयमा आचार संहिता उल्लंघन भएको जनाएको छ. बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु, नमस्कार।
2: My music, my station.

0: voice of humanism.
1: भवानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मष्टासार ठकुन्नाको सहभागी भइदिने बारे सूचना.

0: वडा नम्बर सातका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, वडा नम्बर सातका पूर्व सदस्य, अध्यक्ष, शिक्षक, शिक्षिका, स्वास्थ्यकर्मी, यस संस्थाका संचालक समितिका पदाधिकारी, लेखा समिति, ऋण समिति, शेयर सदस्य, आमा समूह, महिला सञ्जाल, युवा सञ्जाल, बाल सञ्जाल, अपाङ्ग सञ्जाल, सुरक्षाकर्मी, पत्रकार, बुद्धिजीवी, समाजसेवी, भद्र भलाद्मी र वडा नम्बर सातका दय, मल्ला ठकुन्ना, तल्ला ठकुन्ना र लटौन टोलका सम्पूर्ण महिला पुरुषहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। सञ्चालन हुने कार्यक्रमहरू: सड़क नाटक, टेउडा र नृत्य प्रतियोगिता। सञ्चालन हुने मिति 2083 साल भाद्र 27 गते। स्थान: हिमालय माध्यमिक विद्यालय, मस्टासार, ठकुन्ना बझाङ। समय: बिहान 11 बजे। नोट: प्रतियोगितामा भाग लिने सबैलाई उचित पुरस्कारका साथै प्रमाणपत्रको पनि व्यवस्था गरिएको छ। साथै यस सहकारी संस्था लिमिटेडबाट ऋण लिई भाका नागेका ऋणीहरूले असोज 5 गते भित्र सामा र ब्याज बुझाउन हुन हार्दिक अनुरोध गरिन्छ। ऋण लिएका सदस्यहरूले प्रत्येक महिना ब्याज र 6 महिनामा पहिलो किस्ता बुझाइदिनुहोला। यस संस्थाको सञ्चालक समिति, ऋण र लेखा समितिको प्रत्येक महिनाको 8 गते बैठक बसि ऋण लगानी गर्ने यस संस्थाको निर्णय भएको सम्पूर्णमा जानकारी गरिन्छ। गोरेद्वाल अध्यक्ष, शेरबहादुर बोहरा सचिव र दुधकला जेठारा कोषाध्यक्ष। भवानी बहुद्देश्य सहकारी संस्था लिमिटेड, मस्टा गाउँपालिका, वडा नम्बर 7, ठकुन्ना बझाङ।
1: संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट आउने विकास बजेट कुनै व्यक्ति वा समूहको निजी सम्पत्ति होइन, यो सम्पूर्ण नागरिकको साझा सम्पत्ति हो। सड़क, खानेपानी, सिंचाइ, विद्यालय, स्वास्थ्य संस्था, पुल, भवन तथा अन्य पूर्वाधार निर्माणमा खर्च हुने प्रत्येक रूपैयाँ जनताको पसिनाबाट उठेको कर हो। त्यसैले यसको सदुपयोग गर्नु हामी सबैको साझा जिम्मेवारी हो। उपभोक्ता समिति, निर्माण व्यवसायी, जनप्रतिनिधि, कर्मचारी र स्थानीय नागरिक सबैले इमान्दारिता, पारदर्शिता र गुणस्तरलाई प्राथमिकता दिउँ। आज गरिएको राम्रो कामले भोलिका पुस्तालाई सुरक्षित भविष्य दिन्छ। विकासलाई दिगो बनाउन भ्रष्टाचार होइन, जिम्मेवारी रोजौं। समृद्ध नेपाल निर्माणमा सबैको सहभागिता आवश्यक छ।
2: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश। रोजगारीको खोजीमा भारत जान सोचिरहनु भएको छ, अब चिन्ता नगर्नुहोस्।
1: विगत 4-5 वर्षदेखि सफल व्यवस्थापन गर्दै आउनुभएका बझाङ जिल्ला थलारा गाउँपालिका 4 गोत्राडी निवासी दिपेन्द्र खडायतको भारतीय रिफ्रेसमेन्ट होटल शान्तिनगर विल्सन गार्डन पुलिस स्टेशन नजिक बेङ्गलुरु कर्नाटकमा तपाईँलाई स्वागत छ।
2: यहाँ नेपाली दाजुभाइहरूले विश्वासका साथ काम गर्दै आउनु भएको छ। हालसम्म 50-60 जना भन्दा बढी नेपालीले रोजगारीको अवसर पाइसकेका छन्। क्लिनर, हेल्पर, कुक, सेफ लगायतका पदमा सधैँ रोजगारी उपलब्ध छ। साथै भारतबाट नेपालका जुनसुकै स्थानमा सुरक्षित रूपमा पैसा पठाउने सुविधा पनि उपलब्ध छ।
1: थप जानकारीका लागि सम्पर्क गर्नुहोस् दिपेन्द्र खडायत, प्रबन्धक, 79-72-48-36-87, मन्जुनाथ होटलका मुख्य सञ्चालक, 98-86-63-74-03 र विकास खडायत, 89-71-32-34-12।
2: भारतीय रिफ्रेसमेन्ट होटल बेङ्गलुरु, रोजगारी, विश्वास र आफ्नोपनको भरपर्दो गन्तव्य।
3: नेटो चौघर सामुदायिक वन उपभोक्ता समितिको सूचना।
4: यस नेटो चौघर सामुदायिक वनको आम भेला यसअघि तोकिएको मितिमा हुन नसकेको जानकारी गराउँदै नयाँ उपभोक्ता समिति गठनका लागि आगामी आम भेला तपसिलको मिति, समय र स्थानमा बस्ने हुँदा यस वनका उपभोक्ताहरू गैरी गाउँ, सेरा गदारा र धामी गाउँवासी सबैलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
3: तपसिल मिति भदौ 27 गते, समय बिहान 11 बजे, स्थान ढडार, मस्टामाडु।
4: बलबहादुर धामी, सचिव, नेटो चौघर सामुदायिक वन उपभोक्ता समिति, मस्टा बझाङ।
5: छोटो व्यापारिक विश्राम पछि पुनः स्वागत छ। आउनुहोस् फेरि एकपटक जय पृथ्वी एफएममा रमाइलो गरौं।
6: अबको प्रस्तुति
7: निरन्तर दोहोरी गीतहरू।

0: लालीगुराँस सामुदायिक वन उपभोक्ता समूह तलकोट छ रजाडाको अपिल। यस लालीगुराँस सामुदायिक वनमा मोष्टासाथ ठगुन्ना र दहे, तलकोट छ बडी गाउँ र मेलबिसौनाका मानिसहरूले नाग च्याउ, रातो च्याउ जस्ता जडीबुटी टिप्न र कुनै पनि किसिमले यो वनभित्र प्रवेश गर्न बन्द गरिएको सम्पूर्णमा जानकारी गराइन्छ। यदि कोही कसै व्यक्तिले यस सामुदायिक वनको अनुमति बिना वनभित्र प्रवेश गरेमा उपभोक्ता समूहको निर्णय मेलबिसौना प्रहरी चौकी र डिभिजन वन कार्यालयको सहयोगमा आवश्यक कार्यवाही भइजाने बेहोरा जानकारी गरिन्छ। लालीगुराँस सामुदायिक वन उपभोक्ता समूह तलकोट छ रजाडा बझाङ।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई बझाङको सूचीकृत गरी प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई बझाङको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रमहरूमा सहभागी हुन तपसिल बमोजिमका क्षेत्रका इच्छुक कृषक समूह, कृषि सहकारी समिति, फर्म, उद्यमी संस्था, कम्पनीहरूले निम्न अनुसारका आवश्यक कागजातहरू संलग्न राखी सूचना प्रकाशन भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 भदौ 31 बुधबार कार्यालय समयभित्र यस कार्यक्रम कार्यान्वयन इकाई बझाङमा दर्ता गरी सूचीकृत कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: सूचीकृत गर्न आवश्यक कागजातहरू: एक, पूर्ण रूपमा भरिएको एकाईबाट स्वीकृत ढाँचाको निवेदन फारम थान एक, दुई, संस्था दर्ता प्रमाणपत्र नवीकरण भएसो समेत प्रतिलिपि थान एक, तीन, स्थायी लेखा नम्बर पीएएन वा मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपि थान एक, चार, आर्थिक वर्ष 2081/82 वा 2082/83 कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि थान एक, पाँच, संस्था समूह सहकारीको हकमा सम्बन्धित कार्य समितिको संस्थागत निर्णयको प्रतिलिपि थान एक, छ, आधिकारिक व्यक्ति वा सम्पर्क व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि थान एक। पुनश्च सूचीकृत गर्दा आलु जोन र दलहन जोनको लागि छुट्टा छुट्टै फाइल पेश गर्नुपर्नेछ, अन्यथा त्यस्ता फाइल सूचीकृत नगरिने बेहोरा समेत जानकारी गराइन्छ।
2: आलु जोन कार्यान्वयन हुने क्षेत्रहरू: तलकोट गाउँपालिका वडा नम्बर 1, 2, 6 र 7, मस्टा गाउँपालिका वडा नम्बर 1, 2 र 7, खप्तरछान्ना गाउँपालिका वडा नम्बर 2, 4, 5 र 7, जयपृथ्वी नगरपालिका वडा नम्बर 1, 3, 4, 7, 9 र 11, सुरमा गाउँपालिका सबै वडाहरू अर्थात 5 वटै वडाहरूमा, चौबिसपाथी भेरा गाउँपालिका वडा नम्बर 1, 2, 5, 6 र 7, दुर्गाथली गाउँपालिका वडा नम्बर 1, 2, 5 र 6, केदारसिंह गाउँपालिका वडा नम्बर 1, 4, 6, 7 र 8, बित्थर्चिर गाउँपालिका वडा नम्बर 1, 2 र 3, बुङ्गल नगरपालिका वडा नम्बर 1, 2, 8 र 9 र थलारा गाउँपालिका वडा नम्बर 7 र 8 गरी 45 वटा वडाहरू।
1: दलहन जोन कार्यान्वयन हुने क्षेत्रहरू: छब्बीस पाथीभेरा गाउँपालिका वडा नम्बर 5, तलकोट गाउँपालिका वडा नम्बर 1 र 2, जयपृथ्वी नगरपालिका वडा नम्बर 11, सुरमा गाउँपालिका सबै वडाहरू अर्थात 5 वटै वडामा, साइपाल गाउँपालिका वडा नम्बर 1 र 2, खप्लड

0: 8 लाख। 5. कार्यक्रमको नाम उन्नत प्रविधि सहित दलहन बालीको क्षेत्रफल विस्तार, हेक्टर 5, बजेट 2.8 लाख। 6. कार्यक्रमको नाम प्राङ्गारिक मल / भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम, पटक 5, बजेट 2.8 लाख।
1: निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू: 1. पूर्ण रूपमा भरिएको अनुसूची 10 बमोजिमको प्रस्तावना फारम, थान 1। 2. संस्था दर्ता प्रमाणपत्र नवीकरण भएसो समेतको प्रतिलिपि, थान 1। जग्गाधनी प्रमाणपत्र लाल पूर्जाको प्रतिलिपि, थान 1 वा जग्गा भाडामा लिएको भए जग्गाधनीसँग कम्तीमा 5 वर्षको लागि गरिएको सम्झौताको प्रतिलिपि, थान 1। स्थायी लेखा नम्बर तथा प्यान प्रमाणपत्रको प्रतिलिपि, थान 1। आर्थिक वर्ष 2081-82 वा 2082-83 कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, थान 1। सहकारी संस्था कृषक समूहको हकमा सम्बन्धित सहकारी संस्था समूहको निर्णयको प्रतिलिपि, थान 1। आधिकारिक व्यक्ति वा सम्पर्क व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, थान 1। सम्बन्धित पालिकाको वडा कार्यालयबाट प्रस्तावित कार्यक्रम आवश्यक रहेको बेहोरा खुलेको सक्कल सिफारिश पत्र, थान 1। पुनश्चह प्रस्तावना माग गरिएका कार्यक्रमहरूका लागि एक भन्दा बढ़ी कार्यक्रमका लागि प्रस्तावना पेश गर्नु परेमा छुट्टा छुट्टै प्रस्तावना तयार गरी छुट्टा छुट्टै फाइल पेश गर्नुपर्नेछ, अन्यथा त्यस्ता प्रस्तावना उपर कुनै कार्यवाही नगरिने बेहोरा समेत जानकारी गराइन्छ। साथै सम्बन्धित वडा कार्यालयको सिफारिश पत्र पनि छुट्टा छुट्टै पेश गर्नुपर्नेछ। थप जानकारी तथा आवश्यक सहजीकरणका लागि कार्यक्रम कार्यान्वयन एकाई चैनपुर बजाङ कार्यालयको सम्पर्क नम्बर 0924213004, सम्झना कठायत नायब प्राविधिक सहायकको मोबाइल नम्बर 9844-67-81-70, कमल बहादुर खड्काको मोबाइल नम्बर 9868-59-04-63 र जुनकला साउन्दको मोबाइल नम्बर 9841-67-14-99।
0: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। चरित्र नारायण यादव कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ, चैनपुर बझाङ।
2: सरसफाई सबैभन्दा ठूलो सम्पत्ति हो, त्यसैले आफ्नो घर आँगन सफा राखौ र आफू पनि सफा बनाऊ।
3: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।
4: छोटो व्यापारिक विश्राम पछि पुनः स्वागत छ, आउनुहोस् फेरि एकपटक जय पृथ्वी एफएममा रमाइलो गरौं।
5: तपाईँ सुन्दै हुनुहुन्छ निरन्तर दोहोरी गीतहरू।

0: भवानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मष्टासार ठकुन्नाको सहभागी भइदिने बारे सूचना। यस मष्टा गाउँपालिका वडा नम्बर 7 स्थित भवानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले यही मिति 2083 साल भाद्र 29 गते पर्न गएको तीज विशेष कार्यक्रमलाई मध्यनजर गर्दै टोल स्तरीय तपसिलका शीर्षक मिति समय र स्थानमा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त कार्यक्रममा मष्टा गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष सातवटै वडाका वडाध्यक्षज्यूहरू प्रमुख प्रशासकीय अधिकृतज्यू वडा नम्बर 7 का जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि वडा नम्बर 7 का पूर्व सदस्य अध्यक्ष शिक्षक शिक्षिका स्वास्थ्यकर्मी यस संस्थाका संचालक समितिका पदाधिकारी लेखा समिति ऋण समिति शेयर सदस्य आमा समूह महिला सञ्जाल युवा सञ्जाल बाल सञ्जाल अपाङ्ग सञ्जाल सुरक्षाकर्मी पत्रकार बुद्धिजीवी समाजसेवी भद्र भलादमी र वडा नम्बर 7 का दये मल्ला ठकुन्ना तल्ला ठकुन्ना र लटौन टोलका सम्पूर्ण महिला पुरुषहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। सञ्चालन हुने कार्यक्रमहरू सड़क नाटक डेउडा र नृत्य प्रतियोगिता। सञ्चालन हुने मिति 2083 साल भाद्र 27 गते। स्थान हिमालय माध्यमिक विद्यालय मष्टासार ठकुन्ना बझाङ। समय बिहान 11 बजे। नोट, प्रतियोगितामा भाग लिने सबैलाई उचित पुरस्कारका साथै प्रमाणपत्रको पनि व्यवस्था गरिएको छ। साथै यस सहकारी संस्था लिमिटेडबाट ऋण लिई भाका नागेका ऋणीहरूले असोज 5 गते भित्र सामा र ब्याज बुझाउन हुन हार्दिक अनुरोध गरिन्छ। ऋण लिएका सदस्यहरूले प्रत्येक महिना ब्याज र 6 महिनामा पहिलो किस्ता बुझाइदिनुहोला। यस संस्थाको सञ्चालक समिति ऋण र लेखा समितिको प्रत्येक महिनाको 8 गते बैठक बसी ऋण लगानी गर्ने यस संस्थाको निर्णय भएको सम्पूर्णमा जानकारी गरिन्छ। गोरेद्वाल अध्यक्ष शेरबहादुर बोहरा सचिव र दुधकला जेठारा कोषाध्यक्ष। भवानी बहुद्देश्यीय सहकारी संस्था लिमिटेड मष्टा गाउँपालिका वडा नम्बर 7 ठकुन्ना बझाङ।
1: पातलेक सामुदायिक वन 26 पातिभेरा गाउँपालिका ओडा नम्बर 5 को अत्यन्त जरूरी सूचना।
2: यस पातलेक सामुदायिक वनको चार किल्ला पूर्वमा मौरे खोला हुँदै हिउँगोठको डाँडासम्म, पश्चिममा उजलकाँडा धारदेखि खोरी सामुदायिक वनको सिमानासम्म, उत्तरमा खोरी सामुदायिक वनको सिमाना हुँदै हिउँगोठका भिटासम्म र दक्षिणमा गौचर क्षेत्रभन्दा माथि उल्लेखित बन्द गरिएका क्षेत्रभित्र जो कोहीलाई पनि छाडा पशु चौपाया चरिचरण आलो काँचो दारकाठ आगजनी चोरी सिकारी रुख बुट्या फरानी सीमा मिच्ने ढुङ्गा गिट्टी बालुवा उत्खनन गर्ने लगायतका कार्य गर्न बन्देश गरिएको छ। यदि तोकिएका यी चार किल्लाभित्र समितिको जानकारी बिना अवैध कार्य गरे गराएको पाइएमा वा यस सूचनाको अवज्ञा गरेमा यस वन उपभोक्ता समितिको निर्णय र वन ऐन नियमावली अनुसार कानूनी कार्यवाही गरिनेछ।
1: साथै यस वनको बन्द क्षेत्रभित्र छारा छोडिएको अवस्थामा पशु चौपाया भेटाएकाले उपभोक्ता समिति र वन हेरालाले नियन्त्रणमा लिई सन्ने बाटा खोरमा थुनेको हुँदा उक्त थुनिएका पशु चौपाया पहिचान गरी वन समितिले तोकेको जरिमाना तिरी लैजान हुन यसै सूचना मार्फत जानकारी गराउँदछौ। यदि कसैको पशु चौपाया यतैबाट हराएमा वा मरेमा वन समिति तथा वन हेराला जवाफदेही नहुने बेहोरा पनि अवगत गराउँदछौ।
2: गिरिधामी अध्यक्ष गजेन्द्र ठगुन्ना सचिव रकरे ठगुन्ना वन हेराला एवं समस्त पातललेक सामुदायिक वन उपभोक्ता समिति 26 पातिभेरा गाउँपालिका वडा नम्बर 5 बझान।
3: मिलन फोटो स्टुडियो चैनपुरको धमाका।
4: समयको माग र ग्राहकको चाहना अनुसार मिलन फोटो स्टुडियोमा आधुनिक डिजिटल मेसिनद्वारा डोरी छपाई सहित डिजिटल परिचय पत्र बनाउने काम धमाधम भइरहेको बेहोरा सम्पूर्णलाई जानकारी गराइन्छ। साथै जिल्लाभरिका जुनसुकै कार्यालय पालिका र विद्यालयबाट परिचय पत्र बनाउनको लागि अर्डर भए आएमा मिलन फोटो स्टुडियोका स्टाफहरू आफै गएर फोटो खिच्ने र डोरी छपाई सहित परिचय पत्र बनाएर सम्बन्धित ठेगानामा उपलब्ध गराइने र विद्यालयको हकमा इमिस कोडको आधारमा विद्यार्थी परिचय पत्र बनाइन्छ।
3: साथै मिलन फोटो स्टुडियोमा साइनबोर्ड, नागरिक बडापत्र, ब्यानर, निमन्त्रणा कार्ड, गेम ड्रेस, झोला र गाडीको नम्बर प्लेट छपाई सहित खेलकुद सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध छन्। सम्पर्क मिलन फोटो स्टुडियो चैनपुर बझाङ, फोन नम्बर 0942-421-166, मोबाइल नम्बर 9848-45-80-31, 9865-95-88-88 र 9840-21-31-91।
5: छोटो व्यापारिक विश्राम पछि पुनः स्वागत छ। आउनुहोस् फेरि एकपटक जय पृथ्वी एफएममा रमाइलो गरौं।
6: तपाईं सुन्दै हुनुहुन्छ निरन्तर दोहोरी गीतहरू।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: प्रथम पटक प्रथम वर्षको नियमित परीक्षामा अनुत्तीर्ण भएकालेसम्म परीक्षा फारम भर्न पाउनेछन्। साथै 2082 प्रथम वर्ष नियमित परीक्षा दिएका विद्यार्थीहरू यो परीक्षामा सम्मिलित हुन पाउने छैनन्।
2: ललित बहादुर विष्ट क्याम्पस प्रमुख सुनकुडा क्याम्पस बिथरचिर गाउँपालिका 9 सुनकुडा बझाङ।
3: सुनकुडा क्याम्पसमा भर्ना खुल्यो।
2: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस बिथरचिर गाउँपालिका 9 सुनकुडा स्थित सुनकुडा क्याम्पस बझाङमा यसै शैक्षिक सत्र 2083 लागि स्नातक तह प्रथम वर्षमा शिक्षा शास्त्र संकाय र व्यवस्थापन संकायमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गरिन्छ।
3: सञ्चालित कार्यक्रमहरू बीएड तर्फ नेपाली एजुकेशन, इंग्लिश एजुकेशन, हेल्थ एजुकेशन र पपुलेशन एजुकेशन
2: र बीबीएस तर्फ एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ।
3: हाम्रा विशेषताहरू
2: त्रिवीबाट सम्बन्धन प्राप्त क्याम्पस,
3: शैक्षिक गुणस्तरको सुनिश्चितता भएको,
2: कम्प्युटर ल्याबको व्यवस्था भएको,
3: पुस्तकालय सेमिनार हलको व्यवस्था भएको,
2: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गरिने इन्टरनेटको व्यवस्था भएको, प्रोजेक्टरको माध्यमबाट पठन पाठनको व्यवस्था भएको,
3: छात्रावासको व्यवस्था भएको।
2: भर्ना कार्यक्रम भर्ना फाराम वितरण 2083 असार 8 गतेदेखि भाद्र मसान्तसम्म। भर्ना हुने अन्तिम मिति 2083 भाद्र मसान्तसम्म। कक्षा सञ्चालन मिति 2083 असोज पहिलो हप्तादेखि। थप जानकारीका लागि सम्पर्क 97 64 43 73 35, 98 43 41 41 26 र 98 68 57 68 95।
3: इमेल sunkudacampus@gmail.com।
2: ललित बहादुर विष्ट क्याम्पस प्रमुख
3: सुनकुडा क्याम्पस बिथरचिर गाउँपालिका वडा नम्बर 9 सुनकुडा बझाङ।
4: छोटो व्यापारिक विश्राम पछि पुनः स्वागत छ। आउनुहोस् फेरि एकपटक जय पृथ्वी एफएममा रमाइलो गरौं।
0: तपाईँ सुन्दै हुनुहुन्छ निरन्तर दोहोरी गीतहरू।

0: श्री विनायक पिमिटाडा सामुदायिक वन उपभोक्ता समिति कैलाशको सूचना। यस जय पृथ्वी नगरपालिका वडा नम्बर 1 अवस्थित श्री विनायक पिमिटाडा सामुदायिक वन उपभोक्ता समूहको पूर्वमा लुच्छे मेला, नौलावन खर्क, बगर डाँडा, किटखोला, पश्चिममा गुरैल डाँडा, विनायक काँध हुँदै साङ्ग्रे डाँडा, उत्तरमा बटकोरेला खोला, साउनाकोट डार खोला हुँदै आर्खाल र दक्षिणमा साङ्ग्रे डाँडा हुँदै जेठी बहुरानी डाँडा, यी चार किल्ला यस श्री विनायक पिमिटाडा सामुदायिक वनको क्षेत्र भएकाले यस क्षेत्रभित्र काठ चोरी पैठारी, जडीबुटी संकलन तथा चोरी पैठारी, उत्खनन, आगजनी, चोरी सिकारी, ठाडा चरी चरण जस्ता सम्पूर्ण क्रियाकलापहरू पूर्ण रूपमा बन्द गरिएको बेहोरा सम्बन्धित सम्पूर्णमा जानकारी गरिन्छ। अन्यथा यस सूचनाको पालना नगरेमा यस सामुदायिक वनको विधान र कार्ययोजना समुदायको निर्णय बमोजिम कार्यवाही भइजाने बेहोरा सरकारवाला सबैमा जानकारी गरिन्छ।
1: लोक बहादुर सिंह कार्यवाहक अध्यक्ष, रसिला देवी सिंह सचिव, गीता विक कोषाध्यक्ष, जगत बहादुर सिंह वरिष्ठ सदस्य एवं समस्त श्री विनायक पिमी डाँडा सामुदायिक वन उपभोक्ता समूह जनपा एक कैलाश बझाङ।
2: जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङमा विशेषज्ञ डाक्टर तथा चिकित्सकद्वारा उपचार भइरहेको बारे सूचना। लामो समय नेपालका विभिन्न अस्पतालहरूमा काम गर्दै बिरामीहरूको उपचार गर्न सफल अनुभवी डाक्टर मानसिंह नाथबाट बिरामीको चेक जाँच तथा उपचार भइरहेको हुँदा सेवा लिन हुन सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ।
3: सेवाहरू: पेटको दुखाई, गानुगोला, ग्यास्ट्राइटिस, अल्सर, पाइल्स, हर्निया, हाइड्रोसिल जस्ता रोगको उपचार,
4: मिर्गी, छारे रोग, टाउको दुख्ने, रिङ्गटा लाग्ने, शरीर दुख्ने, शरीर झन्झमाउने तथा नसा रोग सम्बन्धी रोगको उपचार गरिने,
2: शरीरको सुजन, दम, उच्च रक्तचाप, सुगर, थाइरोइड, बाथ रोग जस्ता दीर्घ रोगका साथै जन्डिस, पत्थरी, मृगौला सम्बन्धी रोगको उपचार गरिने,
3: छाला सम्बन्धी समस्या, यौन रोग, महिलामा तल्लो पेट दुख्ने तथा महिला सम्बन्धी अन्य रोगहरूको उपचार गरिने,
4: पेटको रङ्गीन भिडियो एक्सरे, हार्ट जोनी सम्बन्धी डिजिटल एक्सरे तथा मुटुको ईसीजी गरिने,
2: अत्याधुनिक प्रविधिको प्रयोगशालाबाट रगतमा मुटुको चेक जाँच, थाइरोइड, सुगर, युरिक एसिड, जन्डिस, टाइफाइड तथा होल बडी चेकअप गरिने,
3: चिकित्सा बिरामीहरूको लागि आरामदायी तरिकाले भर्ना गरी उपचार गर्ने व्यवस्था भएको,
4: जनरल अपरेशन, सुपथ फार्मेसीका साथै 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: थप जानकारीका लागि सम्पर्क फोन 092-421-167 र मोबाइल 98-58-48-64-04।
2: जय पृथ्वी अस्पताल प्राली, पानकोट रोड, चैनपुर बझाङ।
5: छोटो व्यापारिक विश्राम पछि पुनः स्वागत छ। आउनुहोस् फेरि एकपटक जय पृथ्वी एफएममा रमाइलो गरौं।
6: तपाईं सुन्दै हुनुहुन्छ निरन्तर दोहोरी गीतहरू।

0: हाम्रो मौनता कहिलेसम्म?
1: साझा पृथ्वी, साझा दायित्व,
2: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काक, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
0: आयोजक धरपझोङ गाउँपालिका जोमसोङ मुस्ताङ,
2: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
0: धरपझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेको सिर त्रिशुली नदीमा गएको भदौ 10 आएको बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ। विनाशकारी बाढ़ीबाट 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको शुरूआती आकलन रहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले विभिन्न संयन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कको आधारमा प्रभावित नागरिकको प्रारम्भिक संख्या आकलन गरिएको जानकारी दिनुभयो। उहाँले प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला भएको भेटिएको पनि बताउनुभयो। अन्य स्वास्थ्य सम्बन्धी समस्या अहिलेसम्म देखा नपरेका सचिव डाक्टर देवकोटाले बताउनुभयो। उहाँले भौगोलिक अवस्था र तापक्रम अनुसार भवन निर्माणको अवधारणा अघि बढ़ाउनु पर्ने र मन्त्रालयले त्यस सम्बन्धी योजनाको तयारी गरिरहेको बताउनु भएको छ।
6: मन्त्रालयले भोटेको सिबाडी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र कान्ति बाल अस्पतालका विशेषज्ञ चिकित्सक सहितको टोली खटाएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। बाढ़ीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सक सहितको टोली खटिएको हो। प्रभावित क्षेत्रमा शुरूदेखि नै स्वास्थ्य टोली परिचालन भई सेवा दिइरहेको भए पनि मातृ तथा नवजात शिशु, बाल बालिका तथा प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा तथा विशेषज्ञ सेवा थप आवश्यकता देखिएको मन्त्रालयले जनाएको छ। टोलीमा कान्ति बाल अस्पतालकी बाल रोग विशेषज्ञ डाक्टर बीना प्रजापति, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर हरिकुमार श्रेष्ठ र डाक्टर श्रीराम खड्का रहनु भएको छ। टोलीले नुवाकोट र रसुवाका बाढ़ी प्रभावित क्षेत्रमा पुगेर आवश्यकता अनुसार मातृ तथा नवजात शिशु, बाल बालिका र प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्नेछ।
5: कोशीमा आएको बाढ़ीबाट अहिलेसम्म 1385 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार अझै 5130 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 13676 जनाको उद्धार भइसकेको छ। नुवाकोटका होल्डिङ सेन्टरमा 2615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। भोटेकोशी बाढ़ीको आज 17 दिन खोज, उद्धार तथा राहत व्यवस्थापनको काम भइरहेको प्राधिकरणले जनाएको। यसैबीच रसुवाको प्रभावित क्षेत्र आमा छोदिङमो र कालिका गाउँपालिकामा वास्तविक क्षतिको लेखाजोखा अझै हुन सकिरहेको छैन। यी दुर्गमका पालिकामा न तथ्याङ्क संकलन हुन सकेको छ, न त प्रदेश र संघीय सरकारको तर्फबाट पर्याप्त सहयोग नै पुगेको छ। जे जति छ त्यसैको भरमा पालिका र वडाले पीड़ितको सक्दो व्यवस्थापन गरिरहेका छन्। थप जानकारी अबको पालोमा।
6: रसुवाको आमा छोदिङबो गाउँपालिकामा बाढीका कारण 203 जना बेपत्ता भएका छन् भने ज्यान गुमाएकाहरूको पहिचान हुन सकेको छैन। यहाँ 168 परिवार विस्थापित भएका छन् भने भौगोलिक रूपमा सड़क सञ्जाल नै टुटेको छ। 1200 भन्दा बढी घरदुरी प्रत्यक्ष प्रभावित बनेका छन्। भौगोलिक विकटता र कर्मचारी खटिन नसक्दा तथ्याङ्क आउन बाँकी नै छ। पुल र सड़क ध्वस्त हुँदा आवाजावत पनि ठप्प बनेको छ। सड़क नहुँदा पसलहरू रित्तिएका छन् भने घरमा बचाएर राखिएको थोरै पिठोका भरमा गुजारा चलिरहेकाले आउँदो केही दिनमै खाद्यान्नको ठूलो संकट हुन सक्ने गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ बताउनुहुन्छ।
7: पीडितको त राहत नै हो आवश्यकता। मेरो पुरै पालिका चाहिँ नागाबन्दी भयो क्या, अहिले त्यहाँ गाडी मान्छे हिँड्ने बाटो केही पनि छैन। त्यहाँ चाहिँ अब राहत चाहियो भनेर मान्छे पुरै हाहाकार पुरै उफ्रिरहेको छ। अब के भन्ने, अब पुरै ध्वनि हेलीबाट हो, हेली भने त विकल्पै छैन। दुई चारवटा हेली त पुगिरहेको हुन्छ, चार पाँच बोरा चामल बोक्ने रहेछ। त्यहाँ मेरो लगभग 1100-1200 परिवार चाहिँ त्यो दुई चार बोराले चाहिँ परिवार त नपुग्ने भयो। पाँचै वडा के निस्किने बाटै छैन कि सर। अब मसँग पैसा छ, म किनेर खान्छु भन्दा नि सम्भव भएन। कुनै एनजिओहरूले चाहिँ हामी हेलीबाटै ढुवानी गर्छौँ भनेर आइरहँदा पनि कोही माथिबाट एप्रुभल पाएन भन्थे, अनि त्यसमा चाहिँ हामी पनि लागिरहेको छौँ। जे जे छ त्यही अहिले खाएर टारिरहेको छ। चार पाँच दिनपछि त टुटिन्छ। त्यहाँ त पुनस्थापनाको लागि चाहिँ रोड र पुल बनाइदिन पाए, अब त्यो त घरमा गाउँमा आफै पनि बस्नेछौँ हो।
6: रसुवाकै कालिका गाउँपालिकामा दुईजनाको शव भेटिएर दाह संस्कार भइसकेको छ भने 145 जना अझै बेपत्ता छन्। घाइते 65 जना उपचारपछि फर्किएका छन् भने 13 घर पूर्ण रूपमा र 22 घरमा आंशिक रूपमा क्षति भएको छ। यहाँ सड़क खुला भए पनि दीर्घकालीन पुनर्स्थापनाका लागि जग्गाको अभाव देखिएको छ। पालिकाभित्र पर्याप्त सरकारी जग्गा नभएको र धेरै भूभाग लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले पीड़ितलाई कहाँ बसाउने भन्ने विषयमा छलफल भइरहेको कालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज नेउपाने बताउनुहुन्छ।
8: उहाँहरू चाहिँ हामीले होल्डिङ सेन्टरमा बसे भने आउनुहोस्, हामी व्यवस्थापन गर्छौँ भनेको, तर चाहिँ आफन्तको घरमा चाहिँ बसिरहनु भएको छ। अहिलेलाई चाहिँ उहाँहरूलाई चाहिँ रात चाहिँ हामी उहाँहरू जहाँ जहाँ आफन्त कहाँ बस्नु भएको छ त्यहाँ चाहिँ पुर्याइरहेको छौँ। उहाँहरूलाई पुनस्थापन त गर्नै पर्छ होला। कहाँ कसरी गर्न सकिन्छ, अब जग्गाको उपलब्धता के छ भन्ने कुरो चाहिँ गाउँपालिकामा छलफल भइरहेको छ। सरकारी जग्गा त्यति छैन, बफर जोन पर्ने भएकोले निकुञ्जको जग्गा बढी पर्छ। उनीहरूलाई पुनस्थापना कसरी गर्ने भन्ने कुरा चाहिँ, कस्तो कुन ठाउँमा लिएर गर्ने भन्ने कुरो चाहिँ अब अहिलेसम्म हाम्रो निकास नसकेको अवस्था चाहिँ देखिँदैन। छलफलमै छौँ हामी चाहिँ।
5: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-1050-0061 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
9: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा सशुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 0556943333, 4935555।
13: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
10: पैसामा छ शक्ति, पैसामा छ सहारा।
3: धोती, पटुका र इजारको गाँठो हुँदै गाँठधनसम्म,
10: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
3: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
10: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
3: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
10: इतिहास, गाथा र कथा, गाँठका कुरा,
3: गाँठका कुरा।
10: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। तिन्जेल हामीले भोटेकोशीको बाढ़ीबाट झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित, होल्डिङ सेन्टरमा रहेका 25 जनालाई झाडा पखाला, स्वास्थ्य मन्त्रालयले बाढ़ी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटायो, दुर्गम क्षेत्रमा राहत अभाव, मुख्य गरी सड़क सञ्जाल विच्छेद हुँदा समस्या, विस्थापितको पुनर्स्थापना पनि चुनौतीपूर्ण लगायतका खबर प्रस्तुत गर्यौं।
6: नेपाल दर्पणमा अब बाँकी खबर। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढ़ी प्रभावित क्षेत्रका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले हेल्प डेस्क राखेर सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको सभापति आकृति अवस्थीले जानकारी दिनुभयो। उहाँले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै रोजगारी, राहत र घर फर्काउने वा सुरक्षित ठाउँमा पुर्याउनेको नाममा पीड़ितलाई प्रलोभन, दबाव र झुटा आश्वासन दिने जोखिम रहेको समेत बताउनुभयो। विशेष गरी रसुवाको बेत्रावती तथा त्रिशुली करिडोर, तिमुरे, खट्टेखोला, स्याप्रुबेसी, हाकुबेसी र मैलुङ लगायतका क्षेत्रमा होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा संवेदनशील रहेको समितिको निष्कर्ष छ। समितिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई जोखिममा रहेका समूहलाई लक्षित गरी राहत शिविरमा हेल्प डेस्क सञ्चालन गर्न तथा पालिकामा रहेका महिला सेललाई तत्काल सक्रिय र प्रभावकारी रूपमा परिचालन गर्न पनि निर्देशन दिएको छ। पीड़ितबाट प्राप्त उजुरी तथा सूचनाको गोपनीयता कायम गर्दै कानूनी सहायता उपलब्ध गराउने र आवश्यकता अनुसार सम्बन्धित निकायमा सुरक्षित रूपमा रिफर गर्ने संयन्त्र सुनिश्चित गर्न पनि समितिले निर्देशन दिएको सभापति अवस्थीले बताउनुभयो।
5: आजको प्रतिनिधि सभा बैठकमा भोटेकोशीको बाढ़ीबाट प्रभावित, सप्तरीमा सड़कमै बच्चा जन्माएको घटना, खाना पकाउने ग्यासको अभाव लगायतका विषयमा सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। नेपाली कांग्रेसका सांसद रेणुका काउचा र जयपति रोकाएले भोटेकोशी बाढ़ी प्रभावितको उद्धार, राहत, पुनर्स्थापना तथा जीविकोपार्जनका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। रासोपाका सांसद तोसीमा कार्कीले आमा सुरक्षा कार्यक्रमलाई बच्चा जन्माउने मात्र नभई सुरक्षित मातृत्वको सम्पूर्ण पक्षमा राज्यले निशुल्क स्वास्थ्य सुविधा दिनुपर्ने सरकार समक्ष माग राख्नुभयो। उहाँले सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले प्रसव पीड़ामा छटपटाइरहेकी महिलालाई तुरन्तै भर्ना नगर्दा सड़कमै बच्चा जन्माउनु परेको घटनाबारे अब यस्ता घटना दोहोरिन नदिन छानबिन गरी दोषी पक्षलाई कारवाही गर्नुपर्ने माग गर्नुभयो। त्यसैगरी एमालेका सांसद भूमिका लिम्बू सुब्बा र नेपाली काँग्रेसका सांसद गीता गुरूङले पनि सुरक्षित मातृत्व राज्यको जिम्मेवारी रहेको बताउनुभयो। रासोपाका सांसद आशिका तामाङले सरकारले ग्यासको व्यवस्था मिलाउन नसकेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। उहाँले ग्यास कुर्दै नागरिक भोकभोकै बस्नुपर्ने अवस्थातर्फ लक्षित गरी लासामा सुन्छ कान मेरो बुच्चै भने जस्तो भएको बताउनु भएको छ। मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन बढी हुने सांसद तामाङको भनाइ छ।
6: यसैबीच सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल परिसर बाहिर बच्चा जन्माएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानून अनुसार कार्यवाही गर्ने स्वास्थ्य मन्त्री निशा मेहताले प्रतिबद्धता जनाउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सुन्ने र आकस्मिक समयमा उठाएका यो विषयबारे केन्द्रित प्रश्नको जवाफ दिँदै स्वास्थ्य मन्त्रीले घटनाको जानकारी प्राप्त भए लगत्तै अस्पतालसँग 24 घण्टे स्पष्टीकरण मागिएको र अस्पतालबाट स्पष्टीकरण प्राप्त भइसकेको तथा घटनाका बेला ड्युटीमा रहेका अस्पतालका कर्मचारीलाई कामबाट हटाएर उनीहरूमाथि पनि छानबिन भइरहेको जानकारी दिनुभयो। अस्ति भदौ 24 गते बिहान 30 वर्षीय बबिता कुमारी पासवान अस्पतालको मूल गेट बाहिर प्रसूति भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। यो घटनापछि आमा र नवजात शिशुलाई खोजेर अस्पताल ल्याई उपचार गर्न निर्देशन दिएको र अहिले अस्पतालको बेड नम्बर 22 भर्ना गरी उपचार तथा स्याहार भइरहेको मन्त्री मेहताले जानकारी दिनुभयो।
5: प्रधानमन्त्री बालेन्द्र शाह र शीर्ष उद्योगी व्यवसायीबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधार लगायतका विषयमा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विस्तृत छलफल भएको छ। आधा घण्टाका लागि तय भएको भेटवार्ता झण्डै 2 घण्टासम्म चलेको थियो। प्रधानमन्त्रीको व्यक्तिगत निमन्त्रणामा भएको छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ, वरिष्ठ उद्योगी पवन गोल्यान लगायत सहभागी हुनुहुन्थ्यो। भेटवार्ताको सहजीकरण सांसद एवं व्यवसायी विदुषी राणाले गर्नुभएको थियो। छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष ढकालले प्रधानमन्त्रीसँगको संवाद निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताउनुभयो। प्रधानमन्त्रीले लगानी प्रवर्धनको लागि राज्यको तर्फबाट पूर्ण अभिभावकको तोलिने प्रतिबद्धता जनाएको पनि उहाँले जानकारी दिनुभयो। छलफलपछि सांसद तथा व्यवसायी विदुषी राणाले प्रधानमन्त्रीले व्यावसायिक सुरक्षाको ग्यारेन्टी गर्नुभएको तथा आरोप लाग्दैमा व्यवसायलाई नथुन्ने बताएको जानकारी दिनुभयो।
6: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनु भएको छ। आज काठमाडौँमा भएको नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 साधारण सभामा उहाँले सरकार आफैले उद्योग चलाउन थालेको भनी निर्माण गरिएको भाष्य गलत भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर निजी क्षेत्रलाई हस्तान्तरण गरिने बताउनु भएको हो। उहाँका अनुसार गोरखकाली रबर उद्योग, हेटौडा सिमेन्ट र उदयपुर सिमेन्ट लगायत 7 उद्योगको विस्तृत मूल्याङ्कन डीडीए गरिएको छ, तर ती उद्योग निजी क्षेत्रलाई दिनु अघि लामो समयदेखि थुप्रिएका ऋण, ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड़ छ। यस्तै अर्थमन्त्री वाग्लेले नेपाललाई जोखिमपूर्ण देशको सूची अर्थात ग्रे लिस्ट बाहिर निकाल्न सरकारले प्रयास गरिरहेको पनि बताउनु भएको छ। उहाँले प्राकृतिक विपदबाट भएको क्षति तथा पुननिर्माणका लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा समेत सरकार केन्द्रित रहेको बताउनुभयो।
5: नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाउनु भएको छ। गिरिजा प्रसाद कोइराला फाउण्डेशनले आज काठमाडौँमा गरेको कार्यक्रममा उहाँले प्रधानमन्त्री शाहलाई निजी क्षेत्र हेर्नै मन नपर्ने टिप्पणी गर्नुभएको हो। प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र निर्णयबाट सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको सभापति थापाले आरोप लगाउनु भएको छ। उहाँले प्रधानमन्त्रीले देशको अर्थतन्त्र कुन दिशामा लैजाने भन्ने विषयमा स्पष्ट आर्थिक नीति र प्राथमिकता तय गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
14: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
6: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाऊ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिऊ।
14: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशी को कनेक्शन। कृषि मंत्र नार्क संग
1: बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल

लागि प्रस्तुत भएका दुवै प्रतिवेदनको अध्ययन गरी थप छलफल गर्ने निर्णय सहित आजको बैठक सकिएको छ। एमालेका उपमहासचिव तथा प्रवक्ता लेखराज भट्टका अनुसार दुई दिन प्रतिवेदन अध्ययन

0: फाइनलमा पुग्ने लक्ष्यमा छ।
1: पोखरामा गत फागुनमा सम्पन्न 25औं संस्करणको आहारा गोल्ड कपबाट 3,21,900 रुपियाँ बचत भएको छ। आयोजक सहारा क्लबले ₹23,450 आमदानी भएको थियो। यता नेपालगंजमा रंगशाला कवर हलमा शनिबार भोलिदेखि आयोजना हुन लागेको जिल्ला स्तरीय अन्तर्विद्यालय मेयर कप तथा बी लेभल खुला पुरूष डबल्स ब्याडमिण्टन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन्। जुनियर स्तरका खेलाड़ीलाई अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागि प्रतियोगिताले बाँकेको ब्याडमिण्टनको स्तर उकास्न महत्वपूर्ण सहयोग गर्ने 10औं दक्षिण एसियाली खेलकुदका काँस्य पदक विजेता तथा नेपालगंज ब्याडमिण्टन क्लबका अध्यक्ष अनिल लाखेले बताउनु भएको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
0: पैसा अभावमा अस्पतालको गेट बाहिरै प्रसूति घटनाले संसद तात्यो। सुरक्षित मातृत्व र निशुल्क स्वास्थ्य सेवामाथि प्रश्न। बबिता पासवान प्रकरणमा छानबिन शुरू। ड्यूटीमा रहेका अस्पताल कर्मचारी निलम्बित।
1: भोटेकोशी बाढ़ीबाट मृत्यु भएका र हराएकाहरूको यकिन संख्या निर्क्यूल हुन अझै केही समय लाग्ने। बाढ़ीले 9,000 विद्यार्थी प्रभावित। प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि 2,34,00,00,000 लाग्ने अनुमान।
0: प्रधानमन्त्री बालेनले 8 असोजमा संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने। सरकारले निजी क्षेत्रसंघको सहकार्यलाई थप प्रभावकारी बनाउने। कालो बजारी गरेको आरोपमा काठमाडौँको गैरी गाउँबाट 705 सिलिण्डर ग्यास बरामद।
1: हर्मुजबारे दक्षिण कोरिया र इरानबीच छलफल। बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाकी छोरी बाजेतद्वारा डब्ल्यूएचओबाट राजीनामा। बाजेतमाथि वित्तीय अनियमितताको आरोपमा अनुसन्धान जारी।
0: र 25औं आहारा गोल्ड कपबाट 3,21,000 बचत। नेपालगंजमा भोलिदेखि मेयर कप तथा खुल्ला ब्याडमिण्टन प्रतियोगिता हुँदै जुनियर स्तरका खेलाडीलाई अवसर प्रदान।
1: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: voice of humanism.
1: सुनकुरा क्याम्पसको स्नातक तह प्रथम वर्षमा भर्ना हुने सम्पूर्ण विद्यार्थी वर्गहरूका लागि सूचना।
2: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस सुनकुडा क्याम्पस बझाङको व्यवस्थापन र शिक्षाशास्त्र संकाय अन्तर्गत शैक्षिक वर्ष 2083-84 लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्ना कार्यक्रम तपसिल बमोजिम हुने भएकाले सम्बन्धित सबै विद्यार्थीको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
1: भर्ना कार्यक्रम भर्ना फारम वितरण 2083 असार 8 गतेदेखि।
2: भर्ना हुने अन्तिम मिति 2083 भाद्र मसान्तसम्म।
1: कक्षा सञ्चालन 2083 असोज पहिलो हप्तादेखि।
2: भर्ना हुन

0: आउँदा आवश्यक पर्ने कागजातहरू एसईई ग्रेड सीट, एसईई प्रमाणपत्रका साथै चारित्रिक प्रमाणपत्रका प्रतिलिपि एक एक थान।
1: कक्षा बाह्र उत्तीर्ण गरेका ट्रान्सक्रिप्ट, माइग्रेसन सक्कल, प्रोभिजनल र चारित्रिक प्रमाणपत्रहरूका प्रतिलिपि।
0: कक्षा एघारको ग्रेड सीट प्रतिलिपि एक थान।
1: पासपोर्ट साइजको फोटा चार प्रति।
0: भर्ना शुल्क शिक्षा शास्त्रको लागि 5,925 रुपैयाँ,
1: व्यवस्थापनका लागि 6,525 रुपैयाँ
0: र नबिल ब्याङ्कको चल्ती हिसाब नम्बर 07001015003 भर्ना शुल्क बुझाएको सक्कल भौचर साथमा ल्याउनु पर्नेछ।
1: नोट, शिक्षा शास्त्र संकायमा भर्ना हुन जीपीए 2.01 माथि हुनुपर्नेछ।
0: शिक्षा शास्त्र संकायमा पढाइ हुने विषयहरू अंग्रेजी शिक्षा, नेपाली शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा र जनसंख्या शिक्षा।
1: व्यवस्थापन संकायमा पढाइ हुने विषयहरू लेखा शास्त्र, वित्तीय शास्त्र र बजार शास्त्र।
0: थप जानकारीका लागि सम्पर्क 97643-3735, 98-43-41-26 र 98-68-57-68-95।
1: इमेल
2: यो हो जाय पृथ्वी एफएम नेटवर्क।
3: टाइम चेक।
4: अहिले 6:30 गएको छ।
0: रिलुचोर माध्यमिक विद्यालयको कक्षा एघारको विषय दर्ता आवेदन रजिस्ट्रेशन फारम भर्ने बारे सूचना।
5: उपर्युक्त सम्बन्धमा शैक्षिक सत्र 2083-84 यस विद्यालयको कक्षा एघारमा भर्ना भई अध्ययनरत विद्यार्थीहरूको विषय दर्ता आवेदन तथा रजिस्ट्रेशन फारम यही मिति 2083 असोज 25 विलम्ब शुल्क रहित र 2083 असोज 30 भित्र विलम्ब शुल्क सहित तपसिलका कागजात अनिवार्य रूपमा साथमा ल्याई आआफ्नो विषय दर्ता आवेदन रजिस्ट्रेशन फारम भरिदिन हुन यसै सूचनाका साथ जानकारी गराइन्छ। यदि विषय दर्ता आवेदन रजिस्ट्रेशन छुट्न गएमा विद्यालय प्रशासन जवाफ दिइ नहुने जानकारी गराइन्छ।
0: आवश्यक कागजात एसईई उत्तीर्णको मार्कसिट सर्टिफिकेटका प्रतिलिपि एक एक प्रति, हालसालै विद्यालय पोसाकमा खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रति र आवश्यक शुल्क।
5: प्यारीलाल जेठारा, प्रधानाध्यापक, रिलुचौर माध्यमिक विद्यालय, मस्टा छ रिलु बझाङ।
6: कतै तपाईँका छोरा छोरीहरू कुलतमा फसेका त छैनन्? उनीहरूको संगत कस्ता मानिसहरूसँग छ? उनीहरूको आनी बानीका बारेमा जानकारी लिनुहोस् है। हाम्रो व्यवस्थाका कारण उनीहरू कुलतमा फसेका हुन सक्छन्। तपाईँ हाम्रो सानो गल्तीले बाल बालिकाको भविष्य नबिगारौं।
7: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई बझाङको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई बझाङको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि वन तथा पर्यावरण मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 भदौ 31 बुधबार कार्यालय समयभित्र यस कार्यक्रम कार्यान्वयन एकाईमा सूचीकृत भई अनुसूची 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूची 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता कार्यक्रम। लक्षित लाभग्राही 16-40 उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र जिल्लाभरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली, वस्तु तथा क्रियाकलापहरू कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम लक्ष्य 16 बजेट 64 लाख। अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको लागतको बढ़ीमा कुल 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप ब्याङ्क खातामा भुक्तानी गरिने।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली, वस्तु क्रियाकलापहरू कार्यविधिको दफा चार बमोजिम तरकारी व्यवसायको उत्पादन प्रशोधन तथा बजारीकरण तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकर छुर्पी उत्पादन च्याउ बिउ उत्पादन च्याउ प्रशोधन र बजारीकरण मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण मौरी पालन व्यवसाय र महप्रशोधन जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण प्राङ्गारिक गडेउली मल उत्पादन तथा बजारीकरण खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन भण्डारण तथा निर्यात फलफूल प्रशोधन र बजारीकरण व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन प्राङ्गारिक कृषि वस्तु निर्यात घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय ग्रीन हाउसभित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण साना तथा मझौला खालको कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
0: निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव अनुसूची दुईको निवेदन र अनुसूची तीन अनुसार प्रस्ताव ढाँचा निवेदकको व्यक्तिगत तथा तीन पुस्ते विवरण खुल्ने कागजातहरू नागरिकता प्रमाणपत्रको प्रतिलिपि कार्यक्रम सञ्चालनको लागि जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि वा जग्गा भाडामा लिएको भए जग्गाधनीसँग कम्तीमा पाँच वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा दस वर्षको लागि गरिएको सम्झौताको प्रतिलिपि उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि अघिल्लो आर्थिक वर्षसम्म कर चुक्का गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू स्थायी लेखा नम्बर पीएएन प्रमाणपत्रको प्रतिलिपि सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र आवश्यक सहजीकरणका लागि कार्यक्रम कार्यान्वयन एकाई चैनपुर बजाङ कार्यालयको सम्पर्क नम्बर 092421304 सम्झना कठायत नायब प्राविधिक सहायकको मोबाइल नम्बर 9844761170 कमल बहादुर खड्काको मोबाइल नम्बर 9868590463 र जुनकला साउन्दको मोबाइल नम्बर 9841767149
1: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी चरित्र नारायण यादव कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ चैनपुर बझाङ

0: कसा माइस आत्महत्या गर्न खोज्दछन्।
1: मानसिक रोग भएका माइस, रौसी बढी खाने माइस, घरायसी आर्थिक कारणले पारिवारिक सम्बन्ध नभएका, घरेलु हिंसा खेपिरहेका, एक्लोपना भएका र अरू तनाव लिइरहेका माइस आत्महत्या गर्न खोज्दछन्।
2: आत्महत्या अर्न लागेको कसरी थाहा पाउने?
3: आफू अरूमाथि बोझ भएको कुरा हर्ने, एक्लै बस्न चाहने, चिन्तामी पढे जसो देखिने, आफूलाई सहनै नसकिने, दुःख भएका कुरा हर्ने, एक्कासी झिक्कै रक्सी पिउन खोज्ने, आत्महत्या अर्नकी लागि झिक्कै तरिका खोज्ने, बढी रिसाउने, झर्किने, मुड परिवर्तन अरिरहने, दुखी भइरहने वा निराशा व्यक्त हर्ने, धेरै कम या धेरै सुत्ने, आफूलाई मर्न मन लागेको कुरा हर्ने, आत्महत्याको योजना बनाउने।
0: आत्महत्या रोकथाम रे नियन्त्रण कसरी गर्न सकिदो छ त?
2: तन्नेडी भएका बेला सामाजिक भावनात्मक परिवर्तन आउनु छ, जुन सामान्य कुरो हो। यही बेलामी उनीहरूको मानसिक अवस्था बुझ्ने प्रयास गर्नु पर्दो छ। आत्महत्या सम्बन्धी समाचार पढ्नु हुँदैन, आफ्ना छोरा छोरीको मानसिक स्वास्थ्य सम्बन्धी जानकारी लिइराख्नु पर्दो छ। घरमा कसैकी मानसिक स्वास्थ्यमा समस्या भया छ भने समयमै पहिचान अरिपन उपचार गराउनु पर्दो छ। आफूलाई मानसिक समस्या छ भने परिवारका सदस्यसँग कुरा अरिकन स्वास्थ्य कर्मीसँग परामर्श लिनु पर्दो छ। ध्यान, योगा वा व्यायाम गरेर आफ्नो मानसिक स्वास्थ्य स्वस्थ राख्नु पर्दो छ। खेलकुद तथा मनोरञ्जन क्रियाकलापमी सहभागी भइकन तनाव मुक्त हुनु पर्दो छ रे साथीभाइसँग रमाइलो गरी समय बिताउनु पर्दो छ।
1: आत्महत्या भनेको जानी जानी आफूलाई हत्या गर्नु हो। सधैँका वर्ष विश्वभरि लगभग 10 लाख माइस आत्महत्याबाट मर्न जान्छन्। नेपालमा पनि 7,000 भन्दा बढी माइसले आत्महत्या गर्दछन्। आत्महत्याले व्यक्ति, परिवार र समुदाय नि दीर्घकालीन प्रभाव पार्न सक्दछ, तर आत्महत्यालाई रोक्न सकिन्छ। आत्महत्याकी लागि जोखिमका कारकहरू मानसिक रोग, विशेष गरी उदासीनता र मस्तिष्क सम्बन्धी रोग, क्यान्सर र एचआईभी संक्रमण रहेका छन्। प्रत्येक आत्महत्या अगाडि धेरै आत्महत्या गर्ने प्रयासहरू हुने आद्दछन्। आत्महत्याको प्रयास पनि आत्महत्याकी लागि सबैभन्दा महत्वपूर्ण जोखिम तत्व हो। तमुखी कसै बेला निराशाको भावना आएमा निशुल्क हटलाइन 1166 फोन गरी आफ्ना कुरा राखेर मनोपरामर्शकर्ताबाट सेवा लिन सकिनेछ।
4: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
5: जीवनमी पर्ने नसोचेका घटनाबाट हुन सक्ने आर्थिक नोक्सानी कम अर्न जीवन रे सम्पत्तिको बिमाहरू।
6: बिमा अर्दा बिमाको शर्त र सुविधा निकारी बुझिकन नेपाल बिमा प्राधिकरणबाट मान्यता पाएका नेपाल भित्रकै बिमा कम्पनीहरूबाट मात्रै बिमा अरौं।
5: बिमा दाबी अर्नु पर्या समस्या भयाकि नेपाल बिमा प्राधिकरणमा उजुरी अर्न सकिने हो।
6: ठिक्क कुरा बुझ्नकी लागि फोन नम्बर
1: 0195900180 मा तथा इमेल info@nia.gov.np मा सम्पर्क गर्न सकिनेछ। नेपालका बिमा कम्पनीहरूको नियामक निकाय नेपाल बिमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीबाट है जनहितकी लागि जारी सन्देश।
7: Music, my station.

0: छिटो आउनु यहाँ छिटो खालको
1: बिस्मा

0: नुन र चिल्लो कम खाने, नियमित व्यायाम गर्ने, रक्सी सेवन नगर्ने, फाइबरयुक्त भोजन गर्ने, फलफुल र सागसब्जी खाने, खाना कम खाने, तौल नियन्त्रणमा राख्ने, कार्बोहाइड्रेट कम खाई डाक्टरले दिएको सल्लाह अनुसारको औषधि सेवन गरेर पनि उच्च रक्तचाप नियन्त्रणमा राख्न सकिन्छ।
1: उच्च रक्तचाप नियन्त्रण गरे अन्य समस्याहरूबाट जोगिन सकिन्छ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
3: चौकी डाँडा सामुदायिक वन उपभोक्ता समिति तलकोट 6 बडीगाउँको सूचना।
4: तलकोट गाउँपालिका वडा नम्बर 6 बडीगाउँ स्थित यस चौकी डाँडा सामुदायिक वनको 4 किल्ला पूर्वमा थारी चौका हुँदै एक्ले भूजसम्म, पश्चिममा खुतकुडी हुँदै पातेमेला, उत्तरमा सुर्के हुँदै दक्षिण धजोन बुढीओडार, यी 4 किल्लाभित्र जडीबुटी संकलन आलोका।
5: अहिले साँझको 7 बजेको छ।
6: It's 7 PM.
7: इस टाइम चेक का साथमा जय पृथ्वी अस्पताल प्राली जैनपुर बझाङ हाम्रा सेवाहरू
8: एक जग्गा सरकारको नाममा कायम गर्ने भूमि व्यवस्था मन्त्रालयको निर्णय र भोलिबाट सुरु हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन चीन र रुसका राष्ट्रपति भारतमा।
9: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
10: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
9: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
10: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
9: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको
10: रमाइलो कुरा
9: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस्। इन्टरनेट
10: फास्ट इन्टरनेट
9: सेवा सुचारु गर्न गर्नुहोस् 4G भोल्टे
11: नेपाल टेलिकम राष्ट्रको संचार।
8: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको 81 महासभालाई आगामी असोज 8 गते सम्बोधन गर्नुहुने भएको छ। महासभाको उच्चस्तरीय सामान्य बहस असोज 6 देखि 12 गतेसम्म अमेरिकाको न्युयोर्कमा सञ्चालन हुने। महासभाको सामान्य बहसमा प्रधानमन्त्री शाहले असोज 8 गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सचिव अमृत बहादुर राईले संयुक्त राष्ट्र संघबाट प्राप्त जानकारी अनुसार महासभामा 81 मुलुकका राष्ट्र प्रमुख र नेपाल सहित 50 मुलुकका सरकार प्रमुखहरू सहभागी हुने निश्चित भएको जानकारी दिनुभयो। महासभामा जलवायु परिवर्तन र यसबाट सिर्जित प्रकोपबाट नेपालले बारम्बार भोग्नु परेको जनधनको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराउने विषय प्रस्तुत हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। साथै महासभामा नेपालले नगण्य कार्बन उत्सर्जन गरे तापनि जलवायु परिवर्तनका नकारात्मक असरहरू भोग्नु परिरहेको विषयलाई प्रस्तुत गरिनेछ। भोटेकोसी बाढीले थुकिपद जोखिम न्यूनीकरण र समावेशी पुनःस्थापनाका लागि रकम खर्च हुने आकलन छ। रसुवाको भटेकोसी नदीमा यही भदौ 10 गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले 2 अर्ब 34 करोड 32 लाख रुपियाँ लाग्ने अनुमान गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा स्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढीबाट 18 विद्यालय प्रभावित भएका छन्, जसमा 11 विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 7 विद्यालयमा आंशिक क्षति भएको छ। भोटेकोशी बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटाइएको छ। भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा अन्य उद्धार सामग्रीहरू यस कार्यमा प्रयोग भइरहेको परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर

0: छेत्रीले जानकारी दिनुभयो। सबहरूको व्यवस्थापन र पहिचानका लागि भारत, चीन, जापान, सिङ्गापुर र कोरियाका फोरेन्सिक टोलीहरूले डिएनए संकलन, विश्लेषण र पहिचानलाई तीव्र बनाउन नेपाल प्रहरी र अन्य सम्बन्धित अधिकारीहरूसँग मिलेर काम गरिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रधानमन्त्री बालेन्द्र शाह र न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन बीच टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री शाहले आफ्ना समकक्षीलाई भोटेकोसी बाढीपछि खोज, उद्धार, राहत तथा पुनस्थापनाका कार्यहरू तीव्र पारिएको जानकारी दिँदै न्यूजील्याण्डका नागरिकसहित बेपत्ता विदेशीहरूको खोजीलाई उच्च प्राथमिकताका साथ जारी राखिएको बताउनुभयो। प्रधानमन्त्री शाहले न्यूजील्याण्डले उपलब्ध गराएको 20 लाख न्यूजील्याण्ड डलर बराबरको मानवीय सहायताका निमित्त प्रधानमन्त्री लक्सनप्रति कृतज्ञता व्यक्त गर्नुभयो। यसै गरी प्रधानमन्त्री शाहले जलवायु जन्य विपदका दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्रको रूपमा रहेको जानकारी दिँदै अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु क्षति तथा नोक्सानी वित्तीय सहयोगका लागि न्यूजील्याण्ड सरकारको रचनात्मक भूमिका रहने विश्वास व्यक्त गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ। यसअघि कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले नेपाल कानून आयोगलाई विधेयकहरूको मस्यौदा गर्ने निकायका रूपमा विस्तार गर्न लागेको बताउनुभयो। प्रतिनिधि सभामा सांसदहरूले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने विधेयकमाथि सांसदहरूले राखिएको सैद्धान्तिक छलफलमा उठेका जिज्ञासाहरूको उत्तर दिँदै मन्त्री गौतमले नेपाल कानून आयोगलाई आधिकारिक रूपमा विधेयकहरूको मस्यौदा तयार गर्ने निकायका रूपमा विकास गर्ने गरी विधेयकमा समेट्ने खोजिएको बताउनुभयो। यस्तै बैठकमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जनाउने सम्बन्धी विधेयक 2083 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनुभयो। बैठकबाट कर्मचारी सञ्चय कोष 10 संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विगतमा कोषको रकमबाट विमान खरिद गर्दा भएको लगानी फलदायी हुन नसकेको उदाहरण दिँदै आगामी दिनमा राजनीतिक अभिष्टबाट प्रेरित लगानीका निर्णय न्यून गर्न सरकार सचेत रहेको स्पष्ट गर्नुभयो। मन्त्री डाक्टर वाग्लेले विधेयकमा कोषको स्वायत्तता, सञ्चालक समितिको संरचना र महिला सहभागिता लगायत विषयमा उठेका प्रश्नलाई दफावार छलफलका क्रममा संशोधन मार्फत सम्बोधन गर्न सकिने बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेट बाहिर एक महिला सुत्केरी भएको घटनाको सत्य तथ्य छानबिन भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले घटनाका समय ड्युटीमा रहेका कर्मचारीलाई तत्काल कामबाट हटाइएको र छानबिन समितिको प्रतिवेदन आएपछि दोषी देखिए कारवाही गर्ने स्पष्ट गर्नुभयो।
1: मातृ तथा नवजात शिशुको जीवन रक्षा, सुरक्षित प्रजनन तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएकोले राजविराजको घटनालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको छ। सेवाग्राही अस्पताल परिसरबाट बाहिर पुग्ने अवस्था किन सिर्जना भयो र अस्पतालबाट प्रदान गरिएको सेवामा कुनै कमी कमजोरी भएको थियो वा थिएन, यसका लागि छानबिन समितिले काम गरिरहेको छ। सो घटनाको बखत ड्युटीमा रहेका कर्मचारीहरूलाई तत्काल कामकाजबाट हटाई आवश्यक छानबिन सुरु भइसकेको छ। छानबिन प्रतिवेदन प्राप्त भए पश्चात दोषी देखिएकाहरूमाथि कानुन बमोजिम कारवाही हुने नै छ।
0: सरकारले आम शिक्षाको गुणस्तरमा असर परेको भन्दै तराई मधेसका विद्यालयहरूमा विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था गर्न माग गर्नुभयो। बैठकको आकस्मिक समयमा सांसदहरूले गरिमा चौधरी

0: को सट्टा अनुमति दिएको, महिलाहरूले अझै सड़कमै बच्चा जन्माउनु पर्ने अवस्था रहेको र खाना पकाउने ग्यासमा कालोबजारी भएको भन्दै अपराधका घटनामा संलग्नलाई कड़ा कारवाही गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक यही भदौ 30 गते दिनको 1 बजे बस्नेछ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 औल्याएका सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीका अनुसार मन्त्रालयद्वारा गठित प्रतिवेदन कार्यान्वयन समितिको बैठकले प्रतिवेदन पेश गरेको थियो। प्रतिवेदनका आधारमा सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिले आफ्नो नाममा गराएको भए जग्गामा घुसाएको भनी उल्लेख भएका कित्ताहरूबाट एकमुष्ट कट्टा गरी नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको हो। त्यसै गरी प्रतिवेदनमा पूरै क्षेत्रफल सरकारी तथा सार्वजनिक जग्गामा परेको भनी उल्लेख भएका कित्ताहरूको समेत एकमुष्ट रूपमा निर्णय गरी नेपाल सरकार सरकारी तथा सार्वजनिक रूपमै कायम गर्न निर्णय गरेको छ। हुम्लाका स्याउ किसानहरू बजारको अभाव तथा भण्डारणको समस्याका कारण सस्तो मूल्यमा स्याउ बिक्री गर्न बाध्य छन्। जिल्ला प्रशासन कार्यालय तथा जिल्ला दर रेट निर्धारण समितिले प्रति किलो 60 रुपियाँसम्म निर्धारण गरेको भए पनि व्यापारीले तोकिएको मूल्य नदिँदा किसानहरू न्यून मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका हुन्। हुम्लाबाट संवाददाता काली बहादुर थापाको रिपोर्ट।
1: विगतका वर्षहरूमा स्याउ बिक्री नभई बाँदर र किराहरूले खाई सकाउने भएपछि यस वर्ष नपाकेकै स्याउ बिक्री गर्न थालेका छन्। दैनिक गुवालो लागे पनि बाँदरले सकाउने गरेको र मौरी अरिङ्गाल जस्ता किराहरूले खाएर सकाउन थालेपछि भाव नपाए पनि न्यूनतम दर रेटमा बिक्री गर्न बाध्य भएको अदानचुली गाउँपालिका वडा नम्बर 5 का किसान बीरबल सिंहले बताउनु भयो। मुगु जिल्लाबाट हुम्लामा स्याउ खरिदको लागि आएका व्यापारी धनमल साईले भने जिल्ला दर रेट अनुसार दिन नसकिने बताउनु भयो। प्रति केजी 30-40 रुपियाँसम्म मात्र मूल्य हाल्न सकिने बताउँदै किसानको बारीबाटै उठाउनु पर्ने र काठमाडौँ सुर्खेतसम्म
2: लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा बझाङको सूचना। यस लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा टोलमा पर्ने यस लालीगुरा सामुदायिक वनको 4 किल्ला पूर्वमा आबादी जग्गा हुँदै दाँतमाथि पोखरा हुँदै टाँक हाल्नसम्म, दक्षिणमा बिराइनादेखि बगिर हुँदै पोखरासम्म, चथ्याखा हुँदै उत्तरमा धद्युन हुँदै भण्डारपति आबादी हुँदै रजाडी सेरा, यो 4 किल्लाभित्र जो कोहीले आलोकाचो दार काठ, सिमालो, च्याउ, सतुवा, भिडाइती, लोकल यार्चा, समय घिराउला, निगाल्ला, फौसिनो, चोरी सिकारी गरेको पाइएमा, साथै यस वनको 4 किल्लाभित्र पशु चौपाय, भेडा बाख्रा छाडा नछोडिदिनु हुन यो वनका उपभोक्ता समितिले जानकारी गराएको छ। यदि समितिको निर्णय उल्लङ्घन गरी यो वनको 4 किल्लाभित्र निर्णयको उल्लङ्घन गरेमा यस तलकोट इलाका वन कार्यालयको सहयोग लिए कारवाही गरिनेछ। वन हेराला बिर्जन विष्ट, रोहित विष्ट, प्रदीप कठायत, जयगिरी विष्ट वन उपभोक्ता समिति अध्यक्ष, फोन नम्बर 97-45-89-43-20, कल्पना विष्ट कोषाध्यक्ष, गोरख कठायत सचिव, मोबाइल 98-65-76-21-80, सदस्य दीपक विष्ट, कमान विष्ट। लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा बझाङ।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: ओ दाजु, यही छकालै कहाँ जान लाग्या हो?
2: कहाँ मानी, कैलोबटीको बिजुलीको बिल तिर्नु रहेको हो।

0: यहाँ त
1: त हिँड त हिँड। हजुर, तुमी पनि आजै बिजुलीको बिल तिर्न झाइहेला। नेपाल विद्युत प्राधिकरणले बिजुलीको बिल नतिर्न्याखि नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 को विनियम 10 तथा नेपाल विद्युत प्राधिकरण विद्युत वितरण नियमावली 2078 को विनियम 31 बमोजिम धमाधम लाइन काट्ने काम गरिरहेको हुनाले 60 दिनभित्र बिजुलीको बिल तिर्नाखि लागि सबैमा अनुरोध गरेको छ। नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्र चैनपुरद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
3: दबाउजू बेला न कुबेला दौडी दौडी कहाँ जान लाग्या?
4: चेलाचेली लागि लत्ता कपडा जुत्ता चप्पल रे घरका लागि नानु खाद्यान्न ल्याउनु पर्ने हो। त्यही छौ माने कि छ्या नमाइ घरुना उब्जेका गत्रे भटमास पनि हा ती पनि बेच्नु पर्ने हो। तहाले तलौ देउरा बजार झान लाग्या कि देउरौ?
3: तसो भया त तम्रा गत भटमास पन बेचिन्या तमुखी चाहिने सबै सामान पन पाइन्या। देउरा बजार मि रहेको रत्न दुर्गा जनरल स्टोर मि झाया त।
4: हजुर, हाम्रा सेवाहरू विभिन्न ब्रान्डका लुगा कपडा जुत्ता चप्पल खाद्यान्नका सामान नुन तेल दालचिनी लगायत दैनिक उपभोग्य वस्तुहरूका सामानहरू पाइनुका साथै गाउँघरमा उत्पादन भएका गत र भटमास खरिद बिक्री गरिन्छ। हाम्रो पसल थलारा गाउँपालिका 1 मोराइलबाट केदारसिंह गाउँपालिका 1 देउरा तल्लो बजारको झोलुङ्गे पुल नजिक सरेको पनि सबै ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ।
3: प्रोप्राइटर रमेश खाती, सम्पर्क नम्बर 98-65-61-37-25, रत्न दुर्गा जनरल स्टोर केदारसिंह गाउँपालिका 1 तल्लो बजार देउरा बझाङ।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: बझाङ लगायत पश्चिम नेपालमा पछिल्लो समय भूकम्पका ससाना धक्काहरू पटक पटक आइरहेकोले भूकम्पबाट सुरक्षित रहनका लागि निम्न कुराहरूमा ध्यान दिनुहोस्।
2: भूकम्प र पराकम्प आएको बेला आत्तिएर नभाग्ने, घरका बरन्डा वा छतबाट हाम नफाल्ने र कसैलाई पनि हताशमा नपार्ने, बरु शान्त रहनका लागि सान्त्वना दिने, साथै बालबालिका तथा वृद्ध वृद्धा महिला र अशक्तलाई प्राथमिकतामा राखी सुरक्षित ठाउँमा जान सहयोग गर्ने।
1: भूकम्प र पराकम्प आएको बेला सुरक्षित रहनका लागि आफू भएको स्थानमा सुरक्षित स्थान हेरी जमिनमा बस्नुहोस्। आफू आफ्नो टाउकोलाई बलियो वस्तुले ढाक्नुहोस्। ढाकेको वस्तुलाई बलियो गरी समाउने।
2: यदि भूकम्पबाट घर भत्किएर त्यसले पुरिहाल्यो भने धैर्यताका साथ आफू बाँच्ने कुरामा विश्वस्त भएर खोजी तथा उद्धार टोलीको प्रतीक्षा गर्नुहोस्। त्यस्तो अवस्थामा सिटी फुकेर, सुसेली बजाएर वा बज्ने सामान भेटिए त्यसलाई बजाएर उद्धार कर्मीलाई जानकारी दिने प्रयास गर्नुहोस्।
1: चर्किएका तथा भत्किएका घर एवं अन्य संरचना जस्तै बिजुलीको पोल, टेलिफोनको टावर अग्ला घरको मुनि वा भित्र नबस्नुहोस्। भूकम्प पश्चातका पराकम्पनले यस्ता संरचनाहरू भत्काउन र भत्किन गई जनधनको थप क्षति हुन सक्दछ।
2: भूकम्प गए पश्चात त्यसबाट पुगेको क्षतिबाट आगलागी, ढुङ्गा खस्ने, पहिरो जाने जस्ता नयाँ जोखिमहरू उत्पन्न हुन सक्दछन्। त्यस्ता जोखिम कम गर्नका लागि सबैले सावधानी अपनाउने। भूकम्पको समयमा हल्लिएर खस्न सक्ने वस्तुहरू जस्तै फर्निचर, फोटो फ्रेम, सजावटका वस्तु, पुस्तकका ऱ्याक, ग्यास सिलिन्डर, पानीका ट्याङ्की जस्ता वस्तुहरूले चोटपटक लाग्न सक्ने तथा मृत्युका मुख्य कारक हुन सक्दछन्। त्यसैले कार्यालय र घरभित्र रहेका यस्ता वस्तुहरूलाई खस्न नदिनका लागि भित्तामा हुक, बोल्ट वा डोरीको सहायताले बलियो गरी अड्याएर राख्ने।
1: घर निर्माण गर्दा भवन निर्माण आचार संहिताको पालना गरी भूकम्प प्रतिरोधी घर निर्माण गर्ने
2: र सबै परिवारहरूले भूकम्पको समयमा लिएर हिँड्न मिल्ने झटपट झोलाको तयारी गर्ने, जसमा ब्याट्री सहितको टर्च लाइट, सुक्खा तयारी खानेकुरा, खानेपानी, डोरी, रेडियो, नगद पैसा, अत्यावश्यक औषधिहरू, आफ्नो महत्वपूर्ण परिचय पत्र लगायतका कागज पत्रहरूको प्रतिलिपिहरू राख्ने।
1: युरोपियन युनियनको सहयोग र प्रतिबद्ध परियोजना संघको सहकार्यमा थलारा गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँले आफ्नो गर्ने कर्तव्य सबै पुरा गरिसक्नुभयो। तपाईँको श्रीमतीलाई निको नहुने विराम लागेको छ, तर उहाँलाई नभन्नुहोला, आफूलाई सम्हाल्नुहोस्, अब धेरै खर्च नगर्नुहोस्।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपातिन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: फेरि बिग्रियो यो मोटरसाइकल, कता लैजाने होला।
2: हो, तपाईँहरू पनि यस्तै मोटरसाइकल बिग्रिएर चिन्ता तथा तनावमा हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्, बझाङमा छँदैछ भरपर्दो मोटरसाइकल मर्मत गर्ने महालिङ अटो सर्भिस सेन्टर। तपाईँको मोटरसाइकलको हरेक समस्या, बिग्रिएको इन्जिन होस् या खराब टायर, समयमै भरपर्दो तरिकाले समाधान गरिन्छ।
1: वाह, यस्तो राम्रो सेवा! हरेक पाठ पूजाहरू पनि सुफत मूल्यमा पाइयो त महालिङमा।
2: त्यति मात्र होइन नि, हेलमेट, ब्याट्री, टायर, मोबिल, भाइजर, चैन स्पाकेटदेखि इन्जिन इन्जेक्टरसम्म सबै एकै ठाउँमा, साथै हाफ इन्जिन र फुल इन्जिनको पनि काम गरिन्छ।
3: हाम्रा सेवाहरू, सम्पूर्ण कम्पनीका मोटरसाइकल समयमै र भरपर्दो दिगो तरिकाले मर्मत गरिनुका साथै मोटरसाइकलका हेलमेट, ब्याट्री, टायर, मोबिल, भाइजर, चैन, स्पाकेट, ह्यान्डल, क्लोज प्लेट, ब्रेक, सिट कभर, मिटर, फिल्टर, सकर, मडगार्ड, एफआई मोटर, इन्जिन इन्जेक्टर आदि जस्ता पार्ट पूर्जा सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै हाफ इन्जिन, फुल इन्जिनको काम पनि गरिन्छ। चैनपुरका लागि प्रोप्राइटर सन्तोष धामी, मोबाइल 9865700004, 9800640408, रिङ रोड चैनपुर बझाङ। शाखा कार्यालय झोताका लागि प्रोप्राइटर दीपक धामी, मोबाइल 9869042477, इन्भेस्टमेन्ट बैंक नजिक झोता बझाङ।
4: बझाङ जिल्लामै सबैभन्दा पुरानो सर्भिस सेन्टर
2: महालिङ अटो सर्भिस सेन्टर,
4: दक्ष तथा अनुभवी मिस्त्री भएको एकमात्र भरपर्दो सर्भिस सेन्टर।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
5: विपद पूर्व तयारीका लागि तलकुट गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: विपद जैवेला पन आउन सक्दो छ।
5: विपदले जनधनको नाश गर्दो छ।
6: विपद भनेको क्या क्या हो त?
5: विपद भनेको विभिन्न प्रकोप बाटी हाम्रा जीवनमी नआउने दुःख, कष्ट, पीडा, आपद, विपद आइलाग्नु हो। जसो आग लाग्नु, बाघ लाग्नु, भुइँचालाले घर छाना भत्काउनु, चिड्को पर्नु, महामारी रोग कष्ट आई माइस मर्नु, चौपाया खती हुनु, बाढी पहिरो आई घर खेती जिमी जग्गा पुल भवन बाटो घाटो सडक संरचना बगाउनु, सवारी दुर्घटना हुनु, अत्यधिक हावाहुरी चल्नु, रुख ढल्नु आदि हो।
6: विपदबाट बस्नकी लागि पूर्व तयारी अरिराख्नु बुद्धिमानी हुँदो छ। जसो कि बाढ हालिराख्या सरु बस्दो छ।
5: पूर्व तयारी भनेको क्या हो, कसरी गर्नु पर्दो छ?
6: जसो कि जथाभावी आगो नलगाउनु, नानातिना केटाकेटीका हात आगो बाल्ने चिज नदिनु, केही अरी आगो लागि हाल्या सबै लागि निभाउनु,
5: हावाहुरी लाग्ने चिड्को पर्ने समयमा आफ्नो ख्याल हर्नु,
6: बाढी पहिरो लाग्ने जस्ता ठाउँमा घर छाना नबनाउनु, बरु सबै मिली वृक्षारोपण अर्नु, बाढी पहिरो जसो विपद लाग्ने जसो भया सुरक्षित ठाउँतिर जानु, ओल्ला पल्ला छर छिमेकी नजिकका पुलिस चौकी, ओडा कार्यालय रे गाउँपालिकातिर खबर हर्नु,
5: भुइँचालो आएका बेला नआत्तिनु, टाउको बच्ने अरी जोगिनु, सकेसम्म खुल्ला ठाउँतिर जानु, नयाँ घर बनाउँदा भूकम्प प्रतिरोधी घर गाउँपालिकाको मापदण्ड अनुसार बनाउनु,
6: सडकमा जथाभावी बालबालिका पशु चौपाया नछोड्नु, ट्राफिक नियमको पालना अर्नु, यसा कुरा जानी राख्नु,
5: पानीका स्रोत, शौचालय, घर आँगन वरपर सधैँ सफा राख्नु, साबुन पानीले हात धुने बानी अर्नु, नियमित खोप लगाउनु, महामारी रोग कष्ट आयाकी अस्पताल जानु, भिड भाडमी नजानु, जानै पर्या मास्क लाउनु, मुख छोप्नु,
6: रेडियो सुन्ने, पत्र पत्रिकाका समाचार हेर्ने पढ्ने बानी अर्नु,
5: घाँस दाउरा वनपात जाँदा अप्ठ्यारा पड भिड अल्का रुख नजानु,
6: रे जीवनकै क्षति हुने अरी जथाभावी दारु रक्सी जस्ता लागु पदार्थको सेवन नअर्नु।
5: कलक बहादुर रोकाया विपद जोखिम न्यूनीकरण व्यवस्थापन समिति संयोजक तथा तलकोट गाउँपालिका अध्यक्ष यादव भट्टराई प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर जेठारा विपद फोकल पर्सन फोन 9868 54 49 54 विपद पूर्व तयारीका लागि तलकोट गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।
7: ओहो दाजु, छकाल छकालै त्यो पछाडिनु, त्यो हन्तो ट्याङ्की हालिबन विषादी छड्न लागेको है त।
2: हरे कहाँ मान्त है, यहाँ त मैले लगाएको तरकारी पनि किडामिडाले सिद्ध्याइदियो, यो फलफुल पनि सिद्ध्याइदियो, तपाईँले यो ट्याङ्की पछाडि दो हालिकन कीटनाशक विषादी छड्न लागेको, यो छडाएको निको भएन है त।
7: दहेर दाजु, यो औषधि छड्कनु नै माउरीलाई पनि असर हुँदो, बाली नालीमा पनि असर हुँदो, उत्पादनमा पनि अहिले निको निको धेक्यापन पछि हुँदैन पयो, माइस खित पशु चौपाएकी पनि खुबै असर पार्दछ अहिले, अचेल तरकारी निको लागेपन पछि यो घट्दै जानु छ, तसैले यो छर्किनु नाइ दाई।
2: एहे हत भाजा, यो मैले त कीटनाशक औषधि छडिकन बेकारहरी हिलाइन, छकालै हुँ त टङ्की लिकन आयाँ एउटो यी किडामिडा मारु भनिकन, यो त खतम अत्तो रहेछ, तुहिले पो सिकाइ त, माइसकी पनि असर अड्ने, पशु चौपाया फलफुल बोट बिरुवा सबै यी तरकारी सबै खतम पाटो रहेछ है त। मैले त पर मौरा पनि पालेका छ, मौरा पनि असर हेर्ने रहेछ, गोरु भैँसा पालेका तिनी पनि असर हेर्ने रहेछ, अहिले कि राउँ भने क्या हेर्नु त, म त छट्दैन त हो भया, मेरा गोरु भैँसा परौँडा मौरा होरा पालेका नमै हुन दिने ती त हुन् त हो भया, मैले बन्द अरे हात भाजा, तैँले ठिक भनी द झा त झा।
8: कृषि उत्पादन बढाउने नाममा जथाभावी विषादी प्रयोग गर्दा तपाईँको स्वास्थ्य, माटोको उब्जनी शक्ति, पानीका स्रोत र वातावरणमा गम्भीर असर पर्न सक्छ। विषादीको असरले आँखामा जलन, छालामा समस्या, श्वास प्रश्वासमा गाह्रो हुने मात्र होइन, दीर्घकालीन रूपमा क्यान्सर जस्ता घातक रोग पनि निम्तिन सक्छ।
2: यसबाहेक माटोमा हुने लाभदायक किराहरू मरेर उब्जनी घट्ने खतरा हुन्छ भने तरकारी र फलफुलमा विषादीको अवशेष बाँकी रहने खतरा हुन्छ। साथै माहुरी, अरिङ्गाल जस्ता पराक्सेचन गराउने किराहरू घट्न गई पराक्सेचन प्रक्रियामा अवरोध आउन सक्छ। त्यसैले कृषि कार्यमा जैविक र सुरक्षित विकल्पहरू अपनाऊ, निमको घोल, गोठको मल, फेरोमोन ट्र्याप र लाभदायक किराहरू प्रयोग गरौँ। स्वस्थ किसान, स्वस्थ उत्पादन र सुरक्षित भविष्यको लागि हाम्रो अभियान।
8: सबिस पातिभेरा गाउँपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा 3 पुगरबाट र 103.3 MHz थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: हेलो दाजु डोग्रिया, अच्छा काल छ है फोन गरिकन तमुखी दुख दिया है।
1: भाग्यवानी भए बाजी, क्या को दुख हुनु सम्झना बाजी, के जरुरी कुरा है क्या?
0: खासमी किरण दाई, औ दे नि हामी गाउँका समुदाय विपद व्यवस्थापन समितिका बैठकमी गएका हौ। हामीले पहिरो गएका बेला कहरी एक अर्काकी सम्पर्क गर्ने, कहरी गाउँका हवी माइसकी पहिरोको संकटबाट बचाइकन सुरक्षित ठाउँमी लैजाने भन्ने बारेमी छलफल गर्यौ।
1: ए त्यो कुरो त राम्रो हो, म त त्यहीमा पनि बाल बालिका, बुढाबुढी, अपाङ्गता भएका मानिस, सुत्केरी, गर्भवती र बढी जोखिम नि भएका मानिस कि बढी प्राथमिकता दिनुपर्छ है बाजी। अरू क्या छलफल र तुले
0: हामीले गाउँमी विपदका समयमी भेला हुन सुरक्षित स्थान तोकेका छौँ। त्यहाँपछि आपत विपद पर्यो भने बस्न मिल्ने आपतकालीन आश्रय स्थलका रूपमी नजिकैका सामुदायिक भवन कि प्रयोग गर्ने भनिकन निर्णय गरेका छौँ।
1: ओहो कति राम्रो निर्णय अरे हौ तमुले, अब त सुरक्षित ठाउँमा पुग्ने बाटो पहिचान अरी सबैकि सूचना दिनु पर्यो हा। तापछि विपदकी लागि समुदायका कार्यदल पनि बनाए कि बनाएन तमुले?
0: ए दाई बनायौ, कसो देखे है, म प्राथमिक उपचार कार्यदलमी छु, त्यहाँपछि अनिस्की भने पूर्व सूचना कार्यदलमी स्वयंसेवक हो भनेकी छु, तमी क्या लाग्दो छ दाई?
1: अब त्यो कुरा त अनिस आफैले रोज्नु पर्ने हो, खोज र उद्धार र आपतकालीन व्यवस्थापनको अरू कार्यदल पनि छन्, आफ्नो इच्छा र क्षमता अनुसार समुदायका मानिस कि कुनै एक कार्यदलमा आबद्ध हुनु चाहिँ पर्दो छ। गाउँमा विपद व्यवस्थापन सम्बन्धी तालिम भइरहेका हुन्छन्, त्यस्ता तालिम र बैठकहरू विपदबाट हुने क्षति कमाउन धेरै उपयोगी हुने आएका छन्।
0: हो भने दाजु, उहिनी लिएका तालिमबाट सिकिकन मैले त घरमी झटपट झोला पनि तयार गरिसकेकी छु। त्यहाँपछि त्यहीमी महत्वपूर्ण कागजातको फोटोकपी, सुक्खा तयारी खाना, पानीका बोतल भया, साबुन, मन्जन, बुरुस, रिचार्ज कार्ड, टर्च लाइट, औषधि, सिट्टी

0: फ्रिजर, कपडा, छाता, महत्वपूर्ण फोन नम्बर टिप्याएको डायरी, त्यहाँपछि अरू अति जरुरी सबै सामग्री राखिसकेको छु मैले त।
1: ओहो, आजको छकाल त साह्रै राम्रो भयो। तु हातका कुराकानीले मुखी पूर्व तयारी अवस्थामा रहेको समुदाय सधैँ अरूभन्दा बढी सुरक्षित हुन्छ र हाम्रो गाउँ पनि पक्कै अगाडि छ भन्ने विश्वास पो रह्यो त।
0: युरोपियन युनियनको सहयोगले प्रतिबद्ध परियोजना सङ्घका सहकारीमी थलारा गाउँपालिकाबाट हि जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: मस्ता गाउँपालिकाको कन्सुलर सेवा तथा सहायता स्थानीय तहबाट उपलब्ध हुने सम्बन्धी सूचना। यसअघि श्रम स्वीकृति लिए वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको हकमा वैदेशिक रोजगार कल्याणकारी सेवाहरू खोज तलास उद्धार क्षतिपूर्ति यस स्थानीय तहबाट सहजीकरण गर्दै आएकोमा अब उपरान्त कन्सुलर सेवा विभागबाट प्रदान हुने तपसिल बमोजिमका सेवाहरूमा विभागको अनलाइन प्रणाली मार्फत मस्ता गाउँपालिका रोजगार सेवा केन्द्रले सहजीकरण गर्ने हुँदा जुनसुकै अवस्थामा विदेशमा रहेका व्यक्तिहरू समस्यामा परेमा सम्बन्धित परिवारका व्यक्तिले मस्ता गाउँपालिका रोजगार सेवा केन्द्रमा सम्पर्क गरी सेवा तथा सुविधा लिन हुन यो सूचना प्रसारण गरिएको छ। तपसिल सहजीकरण गरिने सेवाहरू विदेशमा हराएका व्यक्तिहरूको खोज तलास तथा उद्धार कार्य, वैदेशिक रोजगारीका सिलसिलामा कुनै कारणले मृत्यु भई सब घरसम्म ल्याउन, वैदेशिक रोजगारीका सिलसिलामा कुनै कारणले घाइते भएको हकमा क्षतिपूर्ति वा बीमा दावी गर्न, विदेशमा कुनै समस्यामा परेको भए सोको जानकारी तथा गुनासो र कानूनी परामर्श तथा सहायता। रमेश कुमार खड्का निमित्त प्रमुख प्रशासकीय अधिकृत मस्ट गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भातेखोला बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: मौसम जन्य विपदबाट आफू पनि बचु र अरूखी पनि बचाउ।
2: खराब मौसमी अवस्थाबाट ही निम्त नसक्ने बाढी पहिरो भूक्षय भेलबाढी जस्ता अन्य थुप्रै विपदका घटनाहरूबाट है आफूले आफ्ना परिवार खी जोगाउना खी समयमै मौसम पूर्वानुमान बारेमी सूचना लिई पूर्व तयारीमी जुट्न सकिदो छ। यही लागि आफू बसोबास गर्ने क्षेत्रमी हुन सक्ने विपदका घटना तथा गर्नुपर्ने पूर्व तयारी र पूर्व कार्यका गतिविधिहरू सम्बन्धी जानकारी स्थानीय तहका आपतकालीन कार्य सञ्चालन केन्द्र तथा विपद सम्पर्क व्यक्ति सुरक्षा निकाय विपदका क्षेत्रमी काम गर्ने संघ मार्फत लिन सकिदो छ। मनसुनका समयमी निम्न तयारीहरू गर्न सक्यो भने ज्यान जोगिन्यारे धेरै हदसम्म विपदबाट है हुने जनधनका क्षतिखी समेत न्यूनीकरण गर्न सकिदो छ।
1: जस्तै घर वरिपरि पहिरो जाने संकेतको हेरविचार अड्ने,
2: खोज तथा उद्धार कर्मीखी तयारी अवस्था मिराख्ने,
1: खोलामा पानी बढ्यो कि बढेन भनी चनाखो हुने,
2: मौसम पूर्वानुमानका बारेमी जानकारी लिई चनाखो भइराख्ने,
1: पहिरो बाढीको उच्च जोखिम नि रहेका गाउँ ठाउँको अवस्था हेरी नजिकैको सुरक्षित ठाउँमा सर्ने,
2: आवश्यकता अनुसार खोज तथा उद्धार कार्यमी सहयोगकी लागि पालिकासँग पहल गर्ने,
1: वडा गाउँपालिका र सुरक्षा निकाय हात नियमित सम्पर्क नि रहने,
2: अस्थायी आश्रय स्थल भएका स्थानमी अत्यावश्यक सामग्रीकी लागि प्रबन्ध गर्ने र प्रभावित व्यक्तिहरू कि आफूसँग भएका स्रोत साधन मिलेसम्म प्रयोग गर्न दिने।
1: युरोपियन युनियनको सहयोग र प्रतिबद्ध परियोजना हातको सहकार्य नि थलारा गाउँपालिकाबाट है जनहितकी लागि जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
3: नमस्कार दाजु, नमस्कार।
1: ओहो नमस्कार भाइ, नमस्कार।
3: अरे दाजु, यसरी के हरा तिमी? यसरी हराउनु त होइन।
1: कहाँ हराउनु मानी भाइ, बर्खा सुरु हुन लागेको, मुथी गाउँमा सामुदायिक विपद व्यवस्थापन समितिको बैठक थियो, त्यहाँको खेतमा पनि नयाँ चिरा पड्या भन्दाछन्, खेत चिरा पड्या पनि घर वरिपरि चिरा पड्या पनि यी दुवै पहिरो जाने सङ्केत हो नि भाइ।
3: अहे दाजु, हामी सबैले पहिरोबाट त सचेत हुनु पर्दो छ। पोहोर साल बनु मुथी ठाडो खोला एक्कासी थुनियो, उसी बेला भन्न नपाइकन उसी बेला पहिरो गयो।
1: पानीका मूलले पनि पहिरोबारे धेरै सङ्केत दिँदो भाइ। पानीका मूल एक्कासी बढ्नु, सुक्नु, औँलो औँलो हुनु पहिरोका सङ्केत हुन्। तपाईँ पनि यसो पानी थाम्न जाँदा सम्झिहेला।
3: अहे दाजु, म त बाटो म हिट्या बेला पनि काहीँ रुख बिजुलीका पोल ओडापुडा ढल्या छन् कि भनिकन हेर्दो छु। अझ उरालो उरालो जमिन छ भने पनि ढुङ्गा माटो झड्डा छन् कि भनिकन ध्यान पुर्याउँदो छु। पहिरोका पूर्व संकेत पन कोही कसाई हुँदैछन्, यी पन पहिरोका पूर्व संकेत हुन् कि दाजु?
1: हो भाइ, भाइ त्यो पहिरोको पूर्व संकेत बारे झिक्कै थाहा रहेछ देख्या।
3: अब ज्यान भन्दा ठुलो के यहाँ चिन भन्दा छन्, पहिरोका पूर्व संकेत बारेमी त थाहा भयो भने समयमै ओल्ला पल्ला घरका रे पालिकालाई खबर दिए भने अझ ज्यान रे सम्पत्ति पनि जोगाउन सकिदो छ, हो कि नाइ दाजु?
1: हो नि भाइ, अब जमिनबाट कटकट आवाज आयो भने, घरका झ्यालडोका एक्कासी बन्द गर्न र खोल्न अप्ठ्यारो भयो भने पहिरोको पूर्व संकेत हो भनी बुझ्नुपर्छ। आफू भएका मुथीका ठाउँबाट यसा संकेत देखिना साथ तल्लो गाउँका हुनाखि पनि खबर अरि हेर्नुपर्दो छ, उनीखि पनि त बचाउनु पर्यो नि त।
3: हुन्छ है त दाजु, म अहिले साथीहरू कि भेट्न झन् लागेको हुँ, यी सबै पहिरोका संकेतका बारेमा म अहिले गइकन भन्नु भयो।
1: एकदम धन्यवाद छ बाजा तमुखी यो अर्थी जुक्ति बाँडेकोमा।
3: युरोपियन युनियनको सहयोगले प्रतिबद्ध परियोजना संघको सहकार्यमी थलारा गाउँपालिकाद्वारा जनहितकी लागि जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
4: शुभारम्भ डिजिटल म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: बजार र साबुन किनि ल्याए त्यही साबुनले जम्मै हर चिलाउन लाग्यो, अब कहाँ जाउँ कसो अरू।
2: बजारका जे पायो त्यही साबुन आनिकन हडम्बो दल्याएपछि हुने त है हो बाजी, त्यही लागि त तुखी थाहा हुनु पर्यो न, प्राकृतिक जडीबुटीबाट बनाएको हर्बल साबुन प्रयोग गर्नु पर्यो। अहिले थलारा गाउँपालिका वडा नम्बर 1 थापा गाउँ नि महिला कि माउले हर्बल साबुन समूह बनाएको छ हो, त्यहाँबाट बनाएका साबुन साह्रै गुणकारी र हाम्रा शरीरकी लागि फाइदा दिने, त्यसा एलर्जी दाग घा केही नबनाउने, साह्रै राम्रा छन् हो, ती आनिकन हुन् न प्रयोग गर्नु।
1: ए तह है त कुरो तह भ्या त, अब म त्यही साबुन किन्ने हो, कहाँ कहाँ पाइदहान तिनु साबुन,
2: अब कहाँ कहाँ पाइदहान कहाँ कहाँ पाइदहान भन्ने कुरा यहाँ सुन।
3: अब रसायन होइन प्राकृतिक जडीबुटीबाट बनेको हर्बल साबुन प्रयोग गरौं। थलारा गाउँपालिका 1 थापा गाउँमा रहेको हर्बल साबुन समूह अध्यक्ष पुतली देवी थापाको अगुवाईमा स्थानीय जडीबुटीबाट तयार गरिएका विभिन्न प्रकारका गुणकारी साबुनहरू तपाईँको सेवामा।
2: हाम्रा सेवाहरू:
3: सिस्नुको साबुन शरीरमा भएका दानाहरू हटाउँछ,
2: घिउकुमारीको साबुन अनुहारको चायापोतो हटाउन सहयोगी,
3: तितेपातीको साबुन शरीरको दुखाइ कम गर्छ,
2: अल्लोको साबुन शरीर नरम बनाउनुका साथै दुखाइ कम गर्दछ,
3: चोत्रोको साबुन जन्डिस कम गर्नमा मद्दत गर्छ,
2: लाली गुराँसको साबुन शरीरलाई कोमल बनाउँछ,
3: गुलाबको साबुन मनमोहक सुगन्ध दिन्छ,
2: धायाको साबुन खोकी कम गर्न सहयोगी हुन्छ,
3: गाजाको साबुन हात खुट्टा सुनिएको र दुखेकोमा उपयोगी,
2: कागतीको साबुन शरीरमा भिटामिन सी को काम गर्छ,
3: धुपी जडाको साबुन सुगन्धित अनुभव,
2: चिउरी तेलको साबुन शरीर नरम बनाउँछ र दुखाइ कम गर्छ,
3: खरी ढुङ्गाको साबुन शरीरका दाना हटाउन उपयोगी।
2: यी सबै साबुनहरू स्थानीय स्तरमा पाइने जडीबुटीहरूबाट तयार पारिएका छन्, पूर्णतः केमिकल रहित शुद्ध र प्रभावकारी रहेका छन्।
3: सम्पर्क गर्नुहोस् 98-63-08-95-63 वा 98-65-73-58-01। थापा गाउँ हर्बल साबुन प्राकृतिक सौन्दर्य र स्वास्थ्यको साथ थलारा गाउँपालिका 1 बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: नमस्कार अध्यक्ष ज्यू।
2: नमस्कार नमस्कार उपाध्यक्ष ज्यू, बसौ न, केही कुराकानी गर्नु थियो कि?
1: छ नि, एउटा राम्रो कुरा गरौँ भनेर आएको।
2: के कुरा होला उपाध्यक्ष ज्यू?
1: अब हामीले स्थानीय उत्पादनलाई पनि प्राथमिकता दिनु पर्यो अध्यक्ष ज्यू। अहिले हाम्रो थलारा गाउँपालिका वडा नम्बर 2 मा महिलाहरू मिलेर अल्लोबाट झोला कपडा उत्पादन गरिराखेका छन् हो, उनीहरूको उत्पादनलाई कसरी बजारीकरण गर्ने, कसरी सबैको सामु प्रचार गर्ने, यो बारेमा सोच्नु पर्यो अध्यक्ष ज्यू।
2: तपाईँले राम्रो कुरा ल्याउनु भयो उपाध्यक्ष ज्यू, त्यसो भए अब हामी लागौ न त त्यसको प्रमोट गर्नतर्फ। त्यहाँ के उत्पादन हुन्छन्, कस्ता उत्पादन हुन्छन्, त्यसले बजार पाउँछ कि पाउँदैन, यसको सम्भाव्यता अध्ययन गर्नु पर्यो।
1: ल सुनौ है त, त्यहाँको महिलाहरूले के कस्ता झोला कपडा उत्पादन गर्छन्।
3: स्थानीय उत्पादन आत्मनिर्भरता र पहिचानको गर्व यही हो मालिका भवानी अल्लो कपडा तथा झोला सिलाई उद्योग। थलारा गाउँपालिका वडा नम्बर 2 मा अध्यक्ष कलावती कुमारी रोकाएको नेतृत्वमा सञ्चालित यो उद्योगले तपाईँको आवश्यकता अनुसार तयार पार्दछ गुणस्तरीय झोला कपडा पर्स र प्रशिक्षण सेवा। स्कुली झोला, साइड झोला, क्यामेरा झोला, लेडिज झोला, ल्यापटप झोला, बच्चाको झोला,
2: हातमा बोक्ने आकर्षक पर्स, अल्लोबाट बनेका टोपीहरू, सुन्दर खादाहरू, उच्च गुणस्तरको अल्लो कपडा र कोटको कपडा, साथै इच्छुक महिला तथा युवतीहरूका लागि झोला सिलाइ प्रशिक्षक सुविधा, कपडा बुनाई प्रशिक्षक सुविधा पनि रहेको छ।
3: अब तपाईँको घरमै सामान ल्याइदिने होम डेलिभरी सेवा पनि उपलब्ध छ। सम्पर्क 98-63-35-94-56, 98-69-43-87-87।
2: होम डेलिभरीका लागि सम्पर्क व्यक्ति निराखण्डका 97-65-73-29-02।
3: विशेष सम्पर्क 9848194497 9868686959 07022282708।
1: अल्लोबाट बनेका स्थानीय झोला र कपडाहरू, परम्परा र प्रविधिको संयोजन,
3: मालिका भवानी उद्योग सँग थलारा 2 बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
4: भोलि बिहानैको गाडीमा बहिनी घुम्न आउने रे केही दिनको लागि। त्यहाँ तपाईँको सालीलाई फेरि जिस्काउने होइन नि?

0: दिनभरि मान्छे कहाँ गयो भनेको त यता पो रहेछ।
1: तपाईँको साली साली आउँदैन अरे गाउँमा, उहाँ राजु लामा र आशिष मरको कार्यक्रम हुँदैछ अरे, उतै बस्ने अरे।
2: साली साली कुर्नु पर्दैन, आउनुहुन्न घर छिटो आउनु।
3: अब म पनि एउटा गीत गाउनु पर्ला जस्तो भाइ।
4: अँदै म पनि गायक बन्छु अब।
3: ल अब दाजुभाइसँगै गाउनुपर्छ
4: पक्का अरे।
3: ल अहिले चाहिँ घरिन्।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: यो हो नि आगो ताप्नुको मजा, फेरि यो प्लास्टिक बाल्नुको मजा नै बेग्लै। ल हेर, मास्टर नि नानी पनि आउनु भएछ। ए मास्टर नि नानी, ल आउनुहोस् आगो तापौँ। घरमा प्लास्टिक थुप्रिएको रहेछ, कस्तो मजाले जलेको हेर्नुहोस्।
1: कहाँ के गनाएर आसो भन्या त, काकाले प्लास्टिक जलाएर पो रहेछ। हजुर जस्तो बुद्धिमानी मान्छेले पनि कहीँ यस्तो गर्छन्। सकेसम्म प्लास्टिक वा प्लास्टिक जन्य वस्तुहरूको प्रयोग गर्नु हुँदैन। प्लास्टिक जन्य वस्तु र यसको धुवाबाट वातावरण प्रदूषण हुनुको साथै क्यान्सर जस्तो भयानक रोग पनि निम्तिन्छ।
0: ओहो, क्यान्सर समेत हुन्छ? यस्तो थाहा भएको भए मैले यसो कहाँ गर्थेँ होला। अब कहिल्यै प्लास्टिक जलाउने काम गर्दिन र सकभर प्लास्टिक वा प्लास्टिक जन्य वस्तुहरू पनि प्रयोग गर्दिन। अरूलाई पनि यसको बारेमा जानकारी दिन्छु।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
4: नुन र चिल्लो कम खाने, नियमित व्यायाम गर्ने, रक्सी सेवन नगर्ने, फाइबरयुक्त भोजन गर्ने, फलफुल र सागसब्जी खाने, खाना कम खाने, तौल नियन्त्रणमा राख्ने, कार्बोहाइड्रेट कम खाई, डाक्टरले दिएको सल्लाह अनुसारको औषधि सेवन गरेर पनि उच्च रक्तचाप नियन्त्रणमा राख्न सकिन्छ।
5: उच्च रक्तचाप नियन्त्रण गरे अन्य समस्याहरूबाट जोगिन सकिन्छ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
6: अरे बाजी, छकालो छकालो तहै आँखा माड्डी माड्डी आइन, ती राता राता आँखा पनि बनाएका हान्न, क्या भो क्या नाइ?
7: ओ भने दाजु, देखे आँखा राता हुने, चिलाउने, आँखा आउँदा आँसु बग्दा रे, कचेरा पिउँचा आउँदा आँखा ओडा तिन ओरपर राता हुने, आँखा बिजाउने, दुख्ने, घामौडो त झन् हेर्नै नहुने, भने क्या भयो होला देखे दाजु?
6: ओहो भाजी, तेरा यी कुरा हुनिकन रे आँखा पाक्ने रोग लाग्यो जसो चाहिँ। यो रोग त हेर उही बेला हब्बुकी शब्द छ। अब यहाँ सुन, रोग लागेका माइसका नजिक नजानु हेर, मस्तै माइस भयाका ठाउँ पनि नजानु, आँखा पाकाका माइसका सामान प्रयोग नअर्नु, जसै तौलिया, रुमाल, सिरानी, तन्ना जसा सामान कहिल्यै प्रयोग गर्नु नाइ। जथाभावी हामीले आँखा छुनु हुँदैन। आँखा छुनु परेमा छुनु अघि रे छोइसकेपछि पनि साबुन पानीले निकरी मिचिमिची हात धुनु पर्दछ। त्यसरी व्यक्तिगत सरसफाइमा पनि मस्तै ध्यान दिनु पर्दछ हेर।
8: हजुर, यो आँखा पाक्ने रोग लाग्यो आथिनु पर्दैन। यो रोग लागेको एकदेखि दुई हप्तामै आफै निको हुँदछ। स्वास्थ्य कर्मीको सल्लाह बिनाई जथाभावी औषधि प्रयोगले जनहर्या।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
9: जय संगीत म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: सुत्नै दिनुहुन्न हजुरबाले, सधैँ बिहान बिहानै ओम भनेर डिस्टर्ब मात्रै गर्नुहुन्छ।
2: नमस्कार काका।
3: नमस्कार नानी, कता पुगेर आयो?
2: यसो मर्निङ वाक गएर आएको नि।
3: कति राम्रो, हेर त मेरी नातिनी, मैले यो गरेको डिस्टर्ब भयो भन्छ। बिहानै उठ्नु, योगा अभ्यास गर्नु, ध्यान गर्नु, यसलाई त सुत्न पाए पुग्छ।
2: काका यतिको उमेरमा पनि कति अल्छी नमानेर बिहान सधैँ योगा गर्नुहुन्छ।
3: तिमीहरूलाई के थाहा योगा शारीरिक तन्दुरुस्तीको लागि कति महत्त्वपूर्ण छ भनेर? ल हेर त, म यतिको उमेरमा पनि कति तन्दुरुस्त देखिन्छु।
2: त्यो त हजुरको यो फुर्तिलोपनले नै देखाइरहेको छ नि। अनि काका, अरू के फाइदा गर्छ योगाले?
3: हेर नानी, योगाले शरीरलाई स्वस्थ र लचिलो बनाउँछ। अझ योगासन सँगसँगै ध्यान पनि गरेमा आत्मविश्वास बढाउँछ।
2: हो र काका,
3: ध्यान गरेमा मन, शरीर र आत्माको सकारात्मक विकास पनि हुन्छ।
1: हजुरबाले मलाई कहिले पनि सिकाउनु भएन यो कुरा।
3: तलाई सुत्नै फुर्सद हुन्न, अनि कसरी सिकाउनु?
2: अब हामी पनि हरेक दिन हजुरसँगै योगा र ध्यान गर्छौँ।
4: योगाले रोग लाग्न दिँदैन र शरीरमा भएका रोगहरूलाई पनि शरीरबाट बाहिर फाल्न सक्छ। योगासन र ध्यान तपाईँको जीवन बदल्ने सही उपाय हो, त्यसैले योगा गरौं।
5: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
6: हामीले सधैँ खाना पकाउनु अघि, खाना खानु अघि, आमाले बच्चालाई खाना खुवाउनु अघि सधैँ सफा गरेर साबुन पानीले हात धुने गर्नुपर्छ। चर्पी गएर आएपछि पनि सधैँ साबुन पानीले हात धुने गर्नुपर्छ। त्यति मात्र कहाँ हो र, प्रत्येक आमाले आफ्नो शिशुलाई सफा गराउनु अघि पनि साबुन पानीले हात धुने गर्नुपर्छ। साथै आफ्नो घर वरपरको वातावरण पनि सधैँ सफा र स्वच्छ राख्नुपर्छ।
7: झाडा पखाला, आउ टाइफाइड जस्ता रोगहरूबाट आफू पनि बचौं,
8: रोगहरूबाट अरूलाई पनि बचाऊ।
9: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: मेरी सानी छोरी छन्, सबैले तपाईँकी छोरी कति ज्ञानी भनेर भन्छन्। उनका कुरा सुन्दा म पनि दङ्ग पर्छु। सबैका बाबु नानीहरू मेरो छोरी जस्तै ज्ञानी भयो भने समाजका हरेक व्यक्तिहरू स्वस्थ हुन्छन् होला।

खाना पकाउनु अघि साबुन पानीले मिची मिची हात धुनुस है मम्मी भन्छिन्। आफू पनि खाना खानु अघि दिसा धोएपछि फोहोर कुरा छोएपछि सधैँ साबुन पानीले मिची मिची हात धुन्छिन्। त्यसैले उनी पनि अत्यन्तै स्वस्थ छिन्। अनि बुवाले एक दिन विषादी प्रयोग गरेपछि हात नधोइकन चिया पिउन खोज्नु भएको, साबुन पानीले मिची मिची हात नधोइ त चियाको गिलास समात्नै दिइनन्।

0: याद गर्नुहोस्, खाना पकाउनु अघि, खाना खानु र खुवाउनु अघि, दिसा धोएपछि, फोहर कुरा छोएपछि, विषादी प्रयोग गरेपछि अनिवार्य रूपमा मिची मिची हात धुनु पर्छ।
1: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
3: नमस्कार है राजदाई।
4: नमस्कार है हजुर।
3: कति राम्रो र स्वस्थ बच्चा, कति महिनाको पुग्यो?
4: बस्नुस् न, 9 महिना पुरा भयो।
3: अनि बच्चालाई राष्ट्रिय खोप तालिका अनुसार लगाउनु पर्ने, सबै खोपहरू त लगाइराख्नु भएको छ नि होइन?
5: लगाइरहेका छौँ।
3: ठिक गर्नुभयो, बच्चा 9 महिना पुरा भएकोले दादुरा रुबेला विरुद्धको खोप लाउनु पर्छ अब।
5: तर यो दादुरा र रुबेला खोप चाहिँ किन लगाउनु पर्ने?
3: दादुरा रुबेला रोगहरू संक्रामक रोगहरू हुन्। बच्चाहरूमा दादुरा रुबेलाको संक्रमण देखा परेमा विभिन्न प्रकारका जटिलताहरू आउनुका साथै मृत्यु समेत हुन सक्छ। त्यसकारण हामीले दादुरा रुबेला विरुद्धको खोप लाउनै पर्छ।
5: दादुरा रुबेला खोप लाउनाले निकै फाइदा हुँदो रहेछ है?
3: हो नि, दादुरा रुबेला रोगको उपचारै छैन, त्यसैले नियमित समय तालिका अनुसार बच्चालाई 9 र 15 महिनामा नियमित रूपमा खोप लगाउनै पर्छ। साथै दादुरा रुबेला खोप अभियानमा दिइने दादुरा रुबेला खोप लगाएमा जीवनभर दादुरा रुबेला रोगबाट बच्न सकिन्छ।
1: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
0: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: कसा माइस आत्महत्या गर्न खोज्दा छन्?
2: मानसिक रोग भएका माइस, रौसी बढी खाने माइस, घरायसी आर्थिक कारणले पारिवारिक सम्बन्ध नभएका, घरेलु हिंसा खेपिरहेका, एक्लोपना भएका रे अरू तनाव लिइरहेका माइस आत्महत्या गर्न खोज्दा छन्।
3: आत्महत्या अर्न लागेको कसरी थाहा पाउने?
4: आफू अरूमाथि बोझ भएको कुरा हर्ने, एक्लै बस्न चाहने, चिन्तामी पढे जसो देखिने, आफूलाई सहनै नसकिने, दुःख भएका कुरा हर्ने, एक्कासी झिक्कै रक्सी पिउन खोज्ने, आत्महत्या अर्नकी लागि झिक्कै तरिका खोज्ने, बढी रिसाउने, झर्किने, मुड परिवर्तन अरिरहने, दुखी भइरहने वा निराशा व्यक्त हर्ने, धेरै कम या धेरै सुत्ने, आफूलाई मर्न मन लागेको कुरा हर्ने, आत्महत्याको योजना बनाउने।
1: आत्महत्या रोकथाम रे नियन्त्रण कसरी गर्न सकिदो छ त?
5: तन्नेडी भएका बेला सामाजिक भावनात्मक परिवर्तन आउनु छ, जुन सामान्य कुरो हो। यही बेला मि उनीहरूको मानसिक अवस्था बुझ्ने प्रयास गर्नु पर्दो छ। आत्महत्या सम्बन्धी समाचार पढ्नु हुँदैन, आफ्ना छोरा छोरीको मानसिक स्वास्थ्य सम्बन्धी जानकारी लिइराख्नु पर्दो छ। घरमा कसैकी मानसिक स्वास्थ्यमा समस्या भया छ भने समयमै पहिचान अरिपन उपचार गराउनु पर्दो छ। आफूलाई मानसिक समस्या छ भने परिवारका सदस्यसँग कुरा अरिकन स्वास्थ्य कर्मीसँग परामर्श लिनु पर्दो छ। ध्यान, योगा वा व्यायाम गरेर आफ्नो मानसिक स्वास्थ्य स्वस्थ राख्नु पर्दो छ। खेलकुद तथा मनोरञ्जन क्रियाकलापमी सहभागी भइकन तनाव मुक्त हुनु पर्दो छ रे साथीभाइसँग रमाइलो गरी समय बिताउनु पर्दो छ।
2: आत्महत्या भनेको जानी जानी आफूलाई हत्या गर्नु हो। सधैँका वर्ष विश्वभरि लगभग 10 लाख माइस आत्महत्याबाट मर्न जान्छन्। नेपालमा पनि 7,000 भन्दा बढी माइसले आत्महत्या गर्दछन्। आत्महत्याले व्यक्ति, परिवार र समुदाय नि दीर्घकालीन प्रभाव पार्न सक्दछ, तर आत्महत्यालाई रोक्न सकिन्छ। आत्महत्याकी लागि जोखिमका कारकहरू मानसिक रोग, विशेष गरी उदासीनता रे मस्तिष्क सम्बन्धी रोग, क्यान्सर र एचआईभी संक्रमण रहेका छन्। प्रत्येक आत्महत्या अगाडि धेरै आत्महत्या गर्ने प्रयासहरू हुने आद्दछन्। आत्महत्याको प्रयास पनि आत्महत्याकी लागि सबैभन्दा महत्त्वपूर्ण जोखिम तत्त्व हो। तमुखी कसै बेला निराशाको भावना आएमा निशुल्क हटलाइन 1166 फोन गरी आफ्ना कुरा राखेर मनोपरामर्शकर्ताबाट सेवा लिन सकिनेछ।
6: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
7: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुसी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
7: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
7: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
6: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
9: चिसोको समयमा आगो, बिजुलीको हिटर जस्ता सामग्रीको प्रयोगले दुर्घटना एवं जनधनको क्षति हुने भएकोले सावधानी अपनाऊ।
10: चिसोबाट बस्न न्यानो लुगा लगाउने, आगो ताप्नै परे आगोको नजिक बसेर नताप्ने,
9: आगो, हिटर र बिजुलीको काम सकिने बित्तिकै तुरुन्तै निभाउने,
10: आगो, तातो पानी र तातो पदार्थ साथै हिटर र बिजुलीको सामग्रीबाट बच्चाहरूलाई टाढै राख्ने,
9: खाना पकाउँदा बच्चा नबोक्ने, कपाल र कपडा सपक्क बाँध्ने, छिटै आगो टिप्ने पोलिस्टर तथा टेरी कटनको कपडा नलगाउने।
10: ग्यास चुवावट भएको शंका लागे झ्याल ढोका खोलेर रेगुलेटर बन्द गर्ने। ग्यास खुल्ला भएको वा चुवावट भएको बेला सलाई, बिजुली, बत्ती, टर्च, फोन आदि जस्ता प्रज्वलनशील तथा ब्याट्री जन्ने वा विद्युतीय सामानहरूको प्रयोग गर्दा ठूलो विस्फोट हुन सक्ने हुँदा प्रयोग नगर्ने।
9: ग्यास चुलो, पाइप र सिलिन्डरको नियमित चेक जाँच गर्ने।
10: ग्यास चुलोको काम सकिएपछि रेगुलेटर बन्द गर्ने।
9: आगो, गिजर, हिटर राम्ररी निभाएर मात्र सुत्ने गर्ने।
10: हावा आवत जावत नहुने कोठामा आगो बाल्दा, गिजर हिटर चलाउँदा निसासिएर ज्यान जान सक्ने हुँदा हावा आवत जावत हुने व्यवस्था गरेर मात्र यस्तो कार्य गर्ने।
9: आगोले पोलिहालेमा के गर्ने?
10: आगोले पोलिहालेमा आतिएर नडौडिने र भुइँमा पल्टेर लडीबुडी गर्ने, साथै बाक्लो कम्बल वा सिरकले छोपेर आगो निभाउने।
9: आगो निभेपछि लुगा, घडी र गर गहनाहरू फुकाल्ने। त्यसपछि त्यो घाउलाई धाराको पानीले कम्तीमा आधा घण्टा लगातार भिजाउने।
10: आगोले पोलेको घाउलाई सफा कपडाले छोपेर तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजाने।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकै साथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: पोखनुस पोखनुस बैकुण्ठ प्रसाद जी, के गर्न लाग्यो?
2: घरमा फोहोर राख्नु ठुलो पाप हो म्याडम, यसलाई यतै फालिदिउँ कि भनेर हजुरको नेत्रले देखेको छैन र?
1: यसरी फोहोरलाई जहाँ पाए कि फ्याँक्नु हुँदैन बैकुण्ठ प्रसाद जी। हाम्रो घर, पसल, होटल व्यवसाय तथा अन्य ठाउँहरूबाट उत्पादित फोहोरलाई न्यूनतम 2 भाडामा छुट्याई संकलन गर्नुपर्छ। कुहिने फोहोरबाट कम्पोस्ट मल उत्पादन गरेर कृषि उपज बढाउन सकिन्छ। पुनः प्रयोग हुने फोहोरलाई बिक्री गरी आमदानी गर्न सकिन्छ।
2: यस्तो कुरा पहिले कसैले सिकाएन। फोहोर लिएरै फर्कन्छु म। यसमा त सबै कुहिने फोहोर छ, कम्पोस्ट मल बनाएर फुल तरकारीमा राख्नु पर्ला।
1: त्यसै गर्नुहोस् बैकुण्ठ प्रसाद जी। यसरी जथाभावी फोहोर फालेमा कानून बमोजिम, जरिवाना र जेल सजाय हुन्छ।
2: ए ल, आजदेखि बैकुण्ठ प्रसादले फोहोरलाई जहाँ पाए त्यही फाल्ने काम बन्द गरे। आजैदेखि अरूलाई पनि यो काम गर्नबाट रोक्ने प्रतिबद्धता पनि गर्छु।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
4: बिहे त म त्यही केटीसँग गर्छु। सी सो स्मार्ट मम, तपाईँ किन कुरा बुझ्नुहुन्न?
5: हुन्न, अन्तै खोजुला।
4: नाइके मम, प्लिज।
5: के भन्ने यसलाई, साह्रै जिती। होइन, के गर्न थालेको हौ बुहारी तिमी?
6: सबै फोहोरहरू छुट्याएर राख्नु लागेको आमा। यी गल्ने फोहोरहरू एक ठाउँमा, यो कम्पोस्ट मल बन्छ। यसो गरे कौशीको तरकारी पनि फर्स्ट आउने, कागज र प्लास्टिक जन्य सामग्री चाहिँ भोलि नै बेची पनि हुने भएको छ आमा, आमदानी पनि हुने।
5: होइन, छोरोले त बुहारी चाहिँ गजब कि छानेछ। यसले त आएकै दिन साह्रै राम्रो कुरा पो गरे।
7: छुट्याए मोहर, मिसाए मात्र फोहोर।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: अब प्रस्तुत छ भर्खरै विदेशबाट कमाएर फर्केको एउटा युवकको कथा व्यथा।
2: मलाई एचआईभी भएको छ। बाहिर विदेशमा बस्दा कन्डम प्रयोग नगरी यौन सम्पर्क राख्दा मलाई एचआईभी भएको। मेरो गलत बानीले गर्दा आज यो अवस्था भयो। यसको शिकार म मात्रै होइन, मेरी श्रीमती समेत भए। अब मेरी बुढी आमा अनि मेरो 4 वर्षको छोराको भविष्य के होला?
3: होइन, एचआईभी लाग्दैमा जीवनको अन्त्य हुँदैन। एचआईभी भएर पनि शान्त र सुखी जीवन बिताउन सकिन्छ। सँगै बाँचौँ, सँगै हाँसौँ।
4: एचआईभी एड्सबाट आफू बचौँ, अरूलाई पनि बचाऊ।
5: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
6: रेबिज बारे जानौ र सचेत हौ।
5: रेबिज जनावरका टोकाइबाट सर्ने प्राणघातक भाइरल रोग हो। रेबिज लागेका कुकुर, जंगली जनावर जसै स्याल, फ्याउरोले टोकेमा चिथोर्यो भन्या रे सम्पर्कमा आयो भन्या तिनको रियालबाट रेबिज रोग सर्दो छ। खासरी भाइरसले मस्तिष्कमा असर पुर्याउँदो छ भन्या लक्षण देख्यो भन्या रेबिज रोग घातक हुँदो छ।
7: कुकुर वा अन्य जनावर जस्तै स्याल, फ्याउरोले टोकेमा के हार्ने?
5: टोकेका घाउनी 15 मिनटसम्म साबुन पानीले सफा हार्ने, त्यसपछि तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा झाई रेबिज विरुद्धको खोप लाउने रे स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार हार्ने।
7: रेबिजबाट कसरी बस्ने?
5: रेबिज रोग लाग्नबाट बच्न कुकुर र जंगली जनावरको टोकाइबाट बस्नु पर्दो छ भने तिनीहरूको सम्पर्क नि जानु हुँदैन।
7: कुकुरको टोकाइबाट बस्न के हार्नु पर्दो छ?
5: सुतिरहेको कुकुर खी झ्वाट्टै उठाउनु हुँदैन, लात्ताले हान्नु हुँदैन। कुकुर तर्साका बेला वा रिसाएका बेला नजिक जानु हुँदैन। कुकुरले खाना खाइरहेका बेला जिस्क्याउनु हुँदैन रे तर्साउनु हुँदैन। कुकुर पछाडि आयो भने दौडिनु हुँदैन, शान्त भई उभिनु पर्दो छ। नचिनेको कुकुरको नजिक जाँदा ख्याल राख्नु पर्दो छ।
8: अनिवार्य रूपमा घर पालुवा वा सडकमा छोडिएका कुकुरहरूलाई पशु चिकित्सकको सल्लाहमा रेबिज विरुद्धको खोप लगाइदिउँ।
6: याद राखौ, रेबिज रोग लागेपछि उपचार हुँदैन, तर समयमै रेबिज रोग विरुद्धको खोप लगाउन सकेमा बस्न सकिन्छ। रेबिज विरुद्धको खोप देशभरिका प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा निशुल्क उपलब्ध छ।
5: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: Beats. तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: एला माइत जाने उन्नी एक्ली जाहेक नेगी नै
2: हजुर जाने हुँ है अब देउर बाबु पुर्याइदिउला भन्दा छन्।
1: ए ल ल राम्रोसँग जाए म काममा गए।
2: हस हुन्छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: निमोनिया भनेको क्या हो डाक्टर साहब?
2: निमोनिया भनेको श्वास प्रश्वास सम्बन्धी संक्रमण हो। यसले फोक्सो नि असरद्दो छ। निमोनिया भएका बेला फोक्सो भित्र भएका नाना हावाका थैलीहरूमा तरल पदार्थ भरिकन सास फेर्नकी लागि अहजी भई शरीरमा आवश्यक अक्सिजनको मात्रामा कमी हुन जाँदो छ। 5 वर्ष मुनिका बच्चाको खासरी मृत्यु हुने कारण भनेको पनि निमोनिया हो।
1: ए डाक्टर साहब, तसो भए निमोनिया क्या कारणले हुँदो छ?
2: निमोनिया हुने झिक्कै कारण छन्। जय मध्ये एक संक्रामक खालको ब्याक्टेरिया, भाइरस र फनगाईबाट हुने आद्दो छ।
1: निमोनिया कहारी शब्द हो त डाक्टर साहब?
2: निमोनिया मुख्यतया बच्चाको नाक र घाँटीमा रहेका संक्रामक जीवाणु वा विषाणुहरू श्वास प्रश्वासका माध्यमबाट फोक्सोसम्म पुगी निमोनिया हराउँदा छन्। संक्रमित मानिसले ह्याँचु अन्य बेला अथवा खकार फालेका बेला, थुक फालेका बेला र सिगानका छिटाबाट यो निमोनिया सर्ने आद्दो छ।
1: कसा बच्चाहरूलाई निमोनिया हुने जोखिम बढी हुन्छ त डाक्टर साहब?
2: खासरी रोग प्रतिरोधात्मक क्षमता कम भएका, पूरा मात्रा नि स्तनपान गर्न नपाएका, कुपोषित र जन्मदै तौल कम भएका बालबालिकामा निमोनिया बढी हुने सम्भावना हुन्छ। त्यसरी खाना पकाउँदा निस्किने घरभित्रको धुवाँ र धुम्पान गर्ने बेला निस्किएका धुवाँले पनि एउटै कोठामा धेरै मान्छेको भिडभाड भयो भने पनि यो निमोनिया रोग लाग्ने सम्भावना बढी हुँदो छ।
1: निमोनियाका चिन्ह र लक्षणहरू के हुन् त डाक्टर साहब?
2: निमोनियाका चिन्ह तथा लक्षण भनेका खोकी लाग्ने, छोटी छोटी सास फेर्ने, सास फेर्ने बेला अहजी हुने, ज्वर आउने, शरीर कामिया जह हुने, सास लिने बेला र छाड्ने बेला आवाज आउने, काँसो लाग्ने, झोलिला खानेकुरा खान नसक्ने अथवा आमाको दुध राम्ररी चुस्न नसक्ने, धेरै निदाई रहने र बिउजिन गाह्रो हुने र नाकबाट सिँगान बग्ने, यसा निमोनिया भएका बच्चाहरूमा अरू स्वास्थ्य समस्या जस्तै झाडा पखाला, दादुरा, औलो, कुपोषण रोग पनि देखा पर्न सक्दछ। यदि बच्चामा माथिको चिन्ह र लक्षण देखा पर्यो भने तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दो छ।
1: तसो भए निमोनिया रोकथाम तथा उपचार कसरी गर्नु पर्ने हो डाक्टर साहब?
2: बच्चाकी सबै खोपको पुरा लगाउनु पर्यो। बच्चाकी बेला बेला खाना र झोलिला खानेकुरा दिनु पर्यो। बच्चाकी बिरामी पर्दा पनि पटक पटक आमाको दुध खुवाइराख्ने र पूर्ण स्तनपान अराउने हेर्नु पर्यो। बच्चालाई न्याइलो पारी राख्नु पर्यो र नगुम्साइ पनि राख्नु पर्यो। बच्चाकी धुवा जस्तै घरभित्रको धुवाँ, भिडभाड, धुमपानको धुवाँ धुलोबाट बचाउनु पर्यो। बच्चाको वरिपरि धुमपान नगर्ने र अरूलाई पनि गर्न नदिने बनाउनु पर्यो। त्यसरी बच्चाको नाक बेला बेलामा सफा गरिदिनु पर्यो। बच्चाकी गाह्रो भए जसो लाग्यो भने तुरन्त स्वास्थ्य संस्थामा लैजानु पर्यो।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
4: मद्यपान र धुम्रपान सेवन नगरौँ,
5: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: रेबिज बारे जानौ र सचेत हौ।
2: रेबिज जनावरका टोकाइबाट सर्ने प्राणघातक भाइरल रोग हो। रेबिज लागेका कुकुर, जंगली जनावर जसै स्याल, फ्याउरोले टोकेमा, चिथोर्यो भने र सम्पर्कमा आयो भने तिनको रियालबाट रेबिज रोग सर्दो छ। खासरी भाइरसले मस्तिष्कमा असर पुर्याउँदो छ भने लक्षण देखियो भने रेबिज रोग घातक हुँदो छ।
3: कुकुर वा अन्य जनावर जस्तै स्याल, फ्याउरोले टोकेमा के हार्ने?
2: टोकेका घाउनी 15 मिनटसम्म साबुन पानीले सफा हार्ने, त्यसपछि तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा झाई रेबिज विरुद्धको खोप लाउने र स्वास्थ्य कर्मीको सल्लाह बमोजिम आवश्यक उपचार हर्ने।
3: रेबिजबाट कसरी बस्ने?
2: रेबिज रोग लाग्नबाट बच्न कुकुर र जंगली जनावरको टोकाइबाट बस्नु पर्दो छ भने तिनीहरूको सम्पर्क नि जानु हुँदैन।
3: कुकुरको टोकाइबाट बस्न के हार्नु पर्दो छ?
2: सुतिरहेको कुकुर खी झ्वाट्टै उठाउनु हुँदैन, लात्ताले हान्नु हुँदैन। कुकुर तर्साका बेला वा रिसाएका बेला नजिक जानु हुँदैन। कुकुरले खाना खाइरहेका बेला जिस्क्याउनु हुँदैन र तर्साउनु हुँदैन। कुकुर पछाडि आयो भने दौडिनु हुँदैन, शान्त भई उभिनु पर्दो छ। नचिनेको कुकुरको नजिक जाँदा ख्याल राख्नु पर्दो छ।
4: अनिवार्य रूपमा घर पालुवा वा सडकमा छोडिएका कुकुरहरूलाई पशु चिकित्सकको सल्लाहमा रेबिज विरुद्धको खोप लगाइदिउ।
1: याद राखौ, रेबिज रोग लागेपछि उपचार हुँदैन, तर समयमै रेबिज रोग विरुद्धको खोप लगाउन सकेमा बस्न सकिन्छ। रेबिज विरुद्धको खोप देशभरिका प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा निशुल्क उपलब्ध छ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
3: सर्पका टोकाइबाट बस्न के हर्ने?
4: रात हिँड्नु पर्यो भने टर्च लाइट लिकन हिँड्नु पर्दो छ।
1: जुत्ता अथवा घुँडाहाममा पुग्ने आरी गम्बुट लगाउनु पर्दो छ।
4: खुट्टा राम्ररी छोप्ने आरिकन बाग्लो प्यान्टा लगाउनु पर्दो छ।
1: घर वरपरको घाँस झारपात काटेर सफा शुद्ध गर्नु पर्दो छ।
4: काठ ढुङ्गा टुटे फुटेका सामानको थुप्रो हटाइकन घर भन्दा टाढा राख्नु पर्दो छ।
1: जमिनमा पड़ेका दुलाहरू टाल्नु पर्दो छ।
4: पराल दाउरा जस्ता चिज तान्न जाँदा होसियारी अपनाउनु पर्दो छ।
1: निदानु अघि ओछ्यान खाटामुनि र ओरपर राम्ररी हेर्नु पर्दो छ।
4: झुल टाँसिकन सुत्नु पर्दो छ भने सर्प देखे भने टाढा रहनु पर्दो छ।
2: सापले चिलिहालेमा क्यार्नु पर्दो छ।
4: चिल्याका ठाउँमी नचलाइकन स्थिर राख्नु पर्दो छ।
1: साफले चिल्याका ठाउँमी काट्ने चुस्ने बाँध्ने काम अन्नु हुँदैन।
4: कुनै पनि मलम रासायनिक पदार्थ तातो चिसो प्रयोग गर्नु हुँदैन।
1: बिरामीको आत्मविश्वास घट्न दिनु हुँदैन।
4: धामी झाग्रीतिर लिनु हुँदैन।
1: विष सोच्ने ढुङ्गाको पछि लाग्नु हुँदैन।
4: सकेसम्म चिल्ने सापको पहिचान अर्नु पर्दो छ रे मार्नु हुँदैन।
1: रे बिरामीलाई जति सक्दो छटी अस्पताल वा सर्प उपचार केन्द्र पुर्याउनु पर्दो छ।
2: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: ए हरि, बुहारी नानीको त प्रसूतिको समय हुन लाग्यो हैन र? प्रसूतिको लागि चाहिने सरसामान प्रसूति केन्द्रको बारेमा राम्ररी बुझेको छस् त तैँले?
2: ए, त्यसको लागि त एम्बुलेन्स, अस्पताल, 24 घन्टा निशुल्क प्रसूति सेवा प्राप्त हुने नजिकको प्राथमिक स्वास्थ्य केन्द्र सबै बारे बुझिसके। यस्तो सामान्य प्रसूतिको लागि ठुला अस्पतालमा त जानु नै पर्दैन।
1: ए, त्यो भए त धेरै सजिलो भइहाल्यो नि बाबु।
3: सबै सरकारी अस्पताल तथा केही निजी अस्पतालमा पनि यो सेवा निशुल्क उपलब्ध छ। साथै स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा तालिम प्राप्त दक्ष स्वास्थ्य कर्मीहरूद्वारा सुरक्षित प्रसूति गराइन्छ। नजिकको स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा रहेको प्रसूति केन्द्रमा प्रसूति गराई आमा र शिशुको जीवन सुरक्षित बनाऊ।
4: जय पृथ्वी एफएमद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
5: अब दुःख चाहिँ नमान्नु होला, तपाईँको घरमा आएर पानी पिउनु पनि मलाई डर लाग्छ।
6: कस्तो कुरा गर्नुभयो, मैले तपाईँलाई बिख हालेर पानी दिन्छु जस्तो लाग्छ कि क्या हो?
5: लगभग त्यस्तै त्यस्तै त हो। घर आँगन पनि कस्तो फोहोर, पानी राखेको ट्याङ्की, गाग्री, बाल्टिन हेर हेर कति फोहोर। घर आँगन फोहोर भएपछि झिङ्गा, लामखुट्टे र अन्य किटाणुहरूले रोग सार्दैन त? अनि म बिरामी भएँ भने तपाईँले औषधि खर्च त दिनुहुन्न नि मलाई। पानीको मुहान पनि फोहोर छ तपाईँहरूकोतिर त। पानीको मुहान फोहोर भएपछि त झन् विभिन्न रोगहरू लाग्ने भए। ल त हजुर, तिर्खा लागेकै भए पनि आजलाई पानी पिइएन है।
6: रोगहरू पनि लाग्ने, यसरी बेइज्जत पनि हुने है? म लागेँ सरसफाइतिर। बुढी लाऊ क्या तिमी पनि मसँगै? तपाईँले फेरि पानी पिउनु होला नि है है है।
7: त्यही भएर पो हाम्रो घरमा प्राय कोही न कोही बिरामी भइरहेकै हुन्छ। आजदेखि घर आँगन र पानी राख्ने भाँडाकुँडा सफा राख्छौँ। टोलवासीलाई भनेर पानीको मुहान पनि आजै सफा गर्छौँ।
4: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: मोबाइलको लतले बालबालिकाको सर्वाङ्गीण विकासमा पार्न सक्छ असर, आजैबाट सचेत बनौँ।
2: बालबालिका आफै मोबाइल प्रयोग गर्दैनन्, घरका आमा बुवा दाजुभाइले अन्य अभिभावकले मोबाइल प्रयोग अर्याएको देख्दा उनीहरूले पनि देखेर त्यही सिक्दछन् रे मोबाइल चलाउने बानी बस्दो छ।
3: मोबाइल चलाउन बानी परेका बालबालिकामी निद माठा लाग्ने नमाइको भन्नै बिउजिन्या रे निदबाट बेला बेला बिउजिन्या समस्या देखिन सक्छ।
4: आफ्ना सजिलाकी लागि रे छिटो अर्नाकी लागि आफ्ना छोरा छोरीकी मोबाइल देखाइकन खानेकुरा खुवाउनु हुँदैन।
2: मोबाइल धेकाइपन बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले
4: आफ्ना सजिलाकी लागि रे छिटो अर्नाकी लागि आफ्ना छोरा छोरीकी मोबाइल देखाइकन खानेकुरा खुवाउनु हुँदैन।
2: मोबाइल धेकाइपन बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले

0: आफूले के खाइरहेको छु, कस्तो स्वादको खानेकुरा खाइरहेको छु भनेर थाहा पाउँदैनन्। जयका कारणले पोषण सम्बन्धी समस्या, पाचन प्रणालीमी समस्या हुन सक्दो छ।
1: खाना खुवाउने बेला अभिभावकले बच्चाहरूसँग कुराकानी अन्य डुलाएर गीत गाएर तथा उनीहरूकै जह हाउभाउ अरि खाना खुवाउनु पर्दो छ।
2: मोबाइल चलाउने बानी पढेका बालबालिका एकोहोरो हुने लक्षण देखिँदै जान सक्दो छ। साथै रिसाउने, झर्कने, रुन्या, दोहोरो कुरा नगर्ने पनि हुन सक्दो छ। यसले गर्दा बच्चा ठुलो हुँदै जाँदा झन खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने पनि हुन सक्दो छ।
0: निदानुभन्दा अगाडि मोबाइल हेरेका बालबालिकामी मोबाइल स्क्रिनबाटै आउने उज्यालोले निन्द्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने तथ्य पाइएको छ।
3: रे मस्तिष्क विकास हुने अधिकतम उमेरले मोबाइल चलाउने बानी पढेका बालबालिकाको सर्वाङ्गीण विकासमा असर पुग्दो छ।
0: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
4: तपाईं अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकै साथ।
2: नमस्कार डाक्टर साहब। नमस्कार।
3: नमस्कार पत्रकारज्यू। नमस्कार।
2: डाक्टर साहब, यो अहिले बझाङ जिल्लामी पनि स्क्रब टाइफसका बिरामी झिक्कै देखिन लाग्या। यो खासमी कसो रोग हो? यसको नियन्त्रण अर्नाकी लागि के गर्नु पर्दो छ? यो विषयमा नमाई जानकारी दिए होला तपाईँ।
3: पत्रकारज्यू, यो स्क्रब टाइफस भनेको एक किसिमको सरुवा रोग हो। यो रोग लाग्ने किर्ना जसो देखिने किरा जैकी माइट पनि भन्दछन् अङ्ग्रेजी नि हो, त्यहीका टोकाइबाट माइसकी सद्दो छ। यो रोग माइटमा पाइने ओरेन्सिया भन्ने सुसु गामुसी भन्ने जीवाणुबाट सर्दो छ। यो माइट भन्ने जीवाणु प्राय जसो झाड, खेतबारीमा, वन जङ्गल र घर वरिपरि काहीँ झाड पड्याएको, घुरान भएको ठाउँमा धेकिन आँट्दो छ। अब यो स्क्रब टाइफस पनि कसरी सद्दो छ भन्ने पनि म जानकारी दिँदछौँ। यो खासरी मुसामा लाग्ने अथवा घर पालुवा र वनमा रहेका जनावरमा पर्ने किर्ना जसो देखिने किरा माइटको टोकाइबाट माइस निसद्दो छ, र यो रोग माइसकी लाग्यो भने माइसबाट माइसोमा भने सद्दैन। र
2: डाक्टर साहब, यो स्क्रब टाइफस लाग्यो भने क्या कस्ता लक्षण देखिँदा छन्?
3: पत्रकारज्यू, अब यो स्क्रब टाइफस धेक्यो भने धेरै ज्वरो आउने, धेरै टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडा पखाला लाग्ने, त्यो किराले टोकेका ठाउँमा रातो डाबर जसो धेकिने दाग धेकिने, पछि गइकन त्यो कालो दाग बस्ने हुँदो छ।
2: डाक्टर साहब, अब यही रोगबाट बस्नकी लागि के गर्नु पर्यो?
3: हो, यो राम्रो कुरो अरे। खेतबारीमा काम गर्ने बेला, वन जङ्गल झाडीमा जाने बेला, घाँस काट्ने बेला पुरा शरीर ढाकिनारी लुगा कपडा लाउन पर्या। सम्भव भयो भने तल गोडाउँडा बुट लाउन पर्या। घाँस भएका ठाउँ चौडनी बस्ने बेला गुन्द्री दरी जसा ओछ्याइकन बस्नु पर्यो। सम्भव भयो भने भुँदो बस्नै नै खाटनी अल्का ठाउँ ढुङ्गो ओछ्याइकन बस्नु पर्यो। हक्यो भने घाँस भएका ठाउँ र चौडनी बस्नै नै चौड बारी घाँस घुरान बढ्नाखी दिनु भएन। मुसा नियन्त्रण अर्नाखी लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नु पर्यो। रे मुसा नियन्त्रण अर्नाखी लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्नु पर्यो भने मुसा बढ्ने वातावरण बनाउनु भएन। यति अरू भन्यो भने स्क्रब टाइफसबाट बच्न सकिँदो छ।
0: स्क्रब टाइफस लागेको शङ्का लागेमा उपचारका लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दछ। औषधि सेवनपछि यो रोग निको हुन्छ।
2: स्वास्थ्य प्रबन्धनका लागि जिल्ला स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकै साथ।
5: प्रियसी म्युजिक प्रालिस

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपातिन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: चौतारी म्युजिक प्रस्तुत गर्दछ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङमा थप सेवा विस्तार सम्बन्धी सूचना।
2: विगत 3 वर्षदेखि बझाङ जिल्लामा गुणस्तरीय तथा विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको यस जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङमा अत्याधुनिक प्रविधि युक्त किलिया मेसिन मार्फत सस्तो शुल्कमा थप हर्मोन, भिटामिन र क्यान्सर मार्कर सम्बन्धी परीक्षण सेवा सुचारू भएको हुँदा सेवा लिन हुन सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ।
1: विशेष रक्त परीक्षण सेवाहरू:
2: थाइराइडको जाँच, TSH, T3, T4, NTTPO, NTTPO परीक्षण,
1: बाथरोग सम्बन्धी जाँच, NTCCP, ANA, DSDNA परीक्षण, शरीरमा भिटामिनको अवस्था जाँच, भिटामिन डी, भिटामिन B12 लगायतका अन्य 20 भन्दा बढी विशेष प्रयोगशाला परीक्षणहरू भइरहेको र यी सम्पूर्ण परीक्षणहरू रक्त नमुना दिएको 1 घण्टा भित्रै रिपोर्ट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
2: जय पृथ्वी अस्पताल प्राली चैनपुर बझाङ, फोन नम्बर 092-421-167 र मोबाइल 98-58-44-64-04।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: ल बधाई छ तपाईँलाई आमा हुनु भएकोमा। अब शिशुलाई दुध खुवाइहाल्नुहोस् त।
2: भर्खर त जन्मेछ, दुध खुवाइहाल्नु पर्छ र भने?
1: पर्छ नि, शिशुलाई जन्मेको एक घन्टा भित्र जति सक्दो चाँडो स्तनपान गराउनु पर्छ।
3: अनि यो सुरुमा आउने बिगौती दुध
1: खुवाउनै पर्छ। शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो पहेँलो बिगौती दुध खुवाउँदा शिशुलाई रोग लाग्नबाट बचाउँछ।
3: ए हो र?
1: हो नि, आमाको दुध बच्चाको लागि रोग विरुद्धको पहिलो खोप हो।
3: ए
1: आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्त्वहरूका साथै आवश्यक पर्ने पानीको मात्रा पनि हुन्छ। त्यसैले शिशुलाई जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खुवाउनु पर्छ। ल अब बच्चालाई दुध खुवाइहाल्नुहोस् त।
3: हस्।
4: शिशुलाई जन्मेको एक घन्टा भित्र जति सक्दो चाँडो आमाको दुध खुवाउनु पर्छ। शिशु 6 महिना पुरा नभएसम्म आमाको दुध मात्र खुवाउनु पर्छ। शिशु 6 महिना पुरा भएपछि खानाको साथै 2 वर्षसम्म आमाको दुध खुवाइराख्नु पर्छ।
5: स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा तीन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: स्तरीय सेवा हाम्रो चाहना, सुरक्षित यात्रा हाम्रो कामना।
2: वर्षौंदेखि यात्रुहरूका लागि सुरक्षित, सहज र भरपर्दो सेवा प्रदान गर्दै आएको सुन्दर सुदूरपश्चिम यातायात प्रणाली आधुनिक सेवा सुविधा सहित तपाईँहरूको सेवामा निरन्तर समर्पित छ।
3: हाम्रा सेवा तथा विशेषताहरू:
2: दैनिक नियमित यात्रु सेवा,
3: अनुभवी चालक र सहायकहरू,
2: समयमै गन्तव्यमा पुर्याउने विश्वसनीयता,
3: एसी नन एसी बसको सुविधा,
2: सुविधायुक्त र आरामदायी सिटहरू भएको
3: सुन्दर सुदूरपश्चिम यातायात प्रणालीको सेवा समय।
1: साइपाल एसी बझाङ काठमाडौँ प्रत्येक दिन बिहान 6:45 बजे।
2: साइपाल डिलक्स बझाङ धनगढी क्याम्पस रोड बाहुली खोला चैनपुर बस पार्कबाट प्रत्येक दिन बिहान 6:30 बजे र बेलुकी 3 बजे। तमैलबाट बिहान 6:56 बजे र बेलुकी 2:30 बजे।
3: सम्पर्क व्यक्ति र नम्बरहरू:
2: चैनपुर बस पार्कका लागि जीवन खड्का सम्पर्क नम्बर 98 48 48 17 27,
3: दीपक कठायत 98 48 48 17 64,
1: महेश जोशी 98 61 63 633,
3: सुबेडाका लागि सिमरन महर 98 48 22 96 85,
2: तमैलका लागि जोगबहादुर दौल्याल 98 69 21 42 55,
1: भ्यागुते खोलाका लागि ओकिल थापा 98 68 50 91 46,
2: भाँडे बजारका लागि करण थापा 98 40 62 08 55,
3: मोरी बगरका लागि अर्जुन दौल्याल 98 65 86 86 10,
1: विनोद भण्डारी 98 64 63 72 46,
3: झोताका लागि मदन धामी 98 65 86 52 84,
2: ढोड्या खेतका लागि नरेश रोकाया 98 68 81 44 34,
1: देउराका लागि सन्तोष भण्डारी 98 65 72 40 33,
2: बागथालाका लागि रमेश मल्ल 98 65 97 64 53,
3: धरानका लागि मङ्गल मल्ल 98 68 17 43 10,
2: सुनकुडाका लागि 98 64 77 04 67,
1: देउलेखका लागि राजु 97 42 84 10 42,
2: भित्तरका लागि झलक बोहरा 98 69 79 49 59 60,
3: र ढोल्या मोडका लागि शैलेन्द्र थानु 97 42 41 73 42।
2: यहाँको निरन्तर सेवाका लागि सुन्दर सुदूरपश्चिम यातायात प्रणाली बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा तीन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

0: नमस्कार। मैले चाहिँ हजुरको श्रीमानलाई सामाजिक सञ्जालमा देखेको थिएँ, त्यसैले हजुरलाई केही सहयोग गरौँ कि भनेर आएको।
1: तपाईलाई धेरै धेरै धन्यवाद।
0: कति सहयोग गरौँ? 10 लाख, 20 लाख, 30 लाख?
1: तम त मेरो लागि भगवान् नै बनबराया हो।
0: अनि सहयोग गरे बापत केही त होला नि?

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा बझाङको सूचना। यस लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा टोलमा पर्ने यस लालीगुरा सामुदायिक वनको चार किल्ला पूर्वमा आबादी जग्गा हुँदै दाँतमाथि पोखरा हुँदै टाँक हाल्नसम्म, दक्षिणमा बिराइनादेखि बगिर हुँदै पोखरासम्म, चथ्याखा हुँदै उत्तरमा धद्युन हुँदै भण्डारपति आबादी हुँदै रजाडी सेरा, यो चार किल्ला भित्र जो कोहीले आलोकाचो दार काठ, सिमालो, च्याउ, सतुवा, भिडाइती, लोकल यार्चा, समय घिराउला, निगाल्ला, फौसिनो, चोरी सिकारी गरेको पाइएमा, साथै यस को चार किल्ला भित्र पशु चौपाए, भेडा बाख्रा छाडा नछोडिदिन हुन यो वनका उपभोक्ता समितिले जानकारी गराएको छ। यदि समितिको निर्णय उल्लङ्घन गरी यो वनको चार किल्ला भित्र निर्णयको उल्लङ्घन गरेमा यस तलकोट इलाका वन कार्यालयको सहयोग लिए कारवाही गरिनेछ। वन हेराला बिरजन विष्ट, रोहित विष्ट, प्रदीप कठायत, जयगिरी विष्ट वन उपभोक्ता समिति अध्यक्ष, फोन नम्बर 97 45 89 43 20, कल्पना विष्ट कोषाध्यक्ष, गोरख कठायत सचिव, मोबाइल 98 65 76 81 80, सदस्य दीपक विष्ट, कमान विष्ट। लालीगुरा सामुदायिक वन तलकोट छ रजाडा बझाङ।
0: तपाई अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपा तीन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: ओ दाजु, यही छकालै कहाँ झन् लाग्यो हो?
2: कहाँ मानि, कैलोबटीको बिजुलीको बिल तिर्नु रहेको हो। विद्युत प्राधिकरणले अब कारवाही पनि अन्य भन्यो, कहाँ पो लाइन काट्ने अभियान चलाएको भन्दा ताहिले मु त बिजुलीको बिल तिर्न झन् लाग्या।
1: ओहो दाजु, तमीले सम्झाया, मेरा पनि बिल तिर्नु हो कैलोबटीको रहेको, म पनि झाउँ मान्दछु।
2: हरे बिचारी, आउँदिन त छटी छटी हिँड, बिजुलीको बिल तिरिएलु, अझ एकातिर ब्याज लाग्दो, अर्कातिर लाइन काट्यो भने बर्बाद भएन। बिजुलीको बिल 60 दिनभन्दा बढी हम्म तिरेन भन्यो, सबैको लाइन काट्ने भन्यो, उही ब्याज पनि बढाएको बढै छ त, अहिले गई जाउँ हिँड।
1: हुन्छ दाजु, म पनि बट्टी आइ गए
2: त हिँड त हिँड। हजुर, तुमी पनि आजै बिजुलीको बिल तिर्न झाइहेल। नेपाल विद्युत प्राधिकरणले बिजुलीको बिल नतिर्न्याही नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली 2078 विनियम 10 तथा नेपाल विद्युत प्राधिकरण विद्युत वितरण नियमावली 2078 विनियम 31 बमोजिम धमाधम लाइन काट्ने काम गरिरहेको हुनाले 60 दिनभित्र बिजुलीको बिल तिर्नाकी लागि सबैमा अनुरोध गरेको छ। नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्र चैनपुरद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
3: तमुखी चाहिने सबै सामान पनि पाइन, देउरा बजारमी रहेको रत्न दुर्गा जनरल स्टोर मि झाया त।
4: हजुर, हाम्रा सेवाहरू विभिन्न ब्रान्डका लुगा कपडा जुत्ता चप्पल खाद्यान्नका सामान नुन तेल दालचिनी लगायत दैनिक उपभोग्य वस्तुहरूका सामानहरू पाइनुका साथै गाउँघरमा उत्पादन भएका गत र भटमास खरिद बिक्री गरिन्छ। हाम्रो पसल थलारा गाउँपालिका 1 मोराइलबाट केदारसिंह गाउँपालिका 1 देउरा तल्लो बजारको झोलुङ्गे पुल नजिक सरेको पनि सबै ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ।
3: प्रोप्राइटर रमेश खाती, सम्पर्क नम्बर 98-65-61-37-25, रत्न दुर्गा जनरल स्टोर केदारसिंह गाउँपालिका 1 तल्लो बजार देउरा बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: बझाङ लगायत पश्चिम नेपालमा पछिल्लो समय भूकम्पका ससाना धक्काहरू पटक पटक आइरहेकोले भूकम्पबाट सुरक्षित रहनका लागि निम्न कुराहरूमा ध्यान दिनुहोस्।
2: भूकम्प र पराकम्प आएको बेला आत्तिएर नभाग्ने, घरका बरन्डा वा छतबाट हाम नफाल्ने र कसैलाई पनि हताशमा नपार्ने, बरु शान्त रहनका लागि सान्त्वना दिने, साथै बाल बालिका तथा वृद्ध वृद्धा महिला र अशक्तलाई प्राथमिकतामा राखी सुरक्षित ठाउँमा जान सहयोग गर्ने।
1: भूकम्प र पराकम्प आएको बेला सुरक्षित रहनका लागि आफू भएको स्थानमा सुरक्षित स्थान हेरी जमिनमा बस्नुहोस्। आफू आफ्नो टाउकोलाई बलियो वस्तुले ढाक्नुहोस्। ढाकेको वस्तुलाई बलियो गरी समाउने।
2: यदि भूकम्पबाट घर भत्किएर त्यसले पुरिहाल्यो भने धैर्यताका साथ आफू बाँच्ने कुरामा विश्वस्त भएर खोजी तथा उद्धार टोलीको प्रतीक्षा गर्नुहोस्। त्यस्तो अवस्थामा सिटी फुकेर, सुसेली बजाएर वा बज्ने सामान भेटिए त्यसलाई बजाएर उद्धार कर्मीलाई जानकारी दिने प्रयास गर्नुहोस्।

0: पुस्तकका ऱ्याक, ग्यास सिलिन्डर, पानीका ट्याङ्की जस्ता वस्तुहरूले चोटपटक लाग्न सक्ने तथा मृत्युका मुख्य कारक हुन सक्दछन्। त्यसैले कार्यालय र घरभित्र रहेका यस्ता वस्तुहरूलाई खस्न नदिनका लागि भित्तामा हुक, बोल्ट वा डोरीको सहायताले बलियो गरी अड्याएर राख्ने।
1: घर निर्माण गर्दा भवन निर्माण आचार संहिताको पालना गरी भूकम्प प्रतिरोधी घर निर्माण गर्ने
0: र सबै परिवारहरूले भूकम्पको समयमा लिएर हिँड्न मिल्ने झटपट झोलाको तयारी गर्ने, जसमा ब्याट्री सहितको टर्च लाइट, सुक्खा तयारी खानेकुरा, खानेपानी, डोरी, रेडियो, नगद पैसा, अत्यावश्यक औषधिहरू, आफ्नो महत्वपूर्ण परिचय पत्र लगायतका कागज पत्रहरूको प्रतिलिपिहरू राख्ने।
1: युरोपियन युनियनको सहयोग र प्रतिबद्ध परियोजना संघको सहकार्यमा थलारा गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपाथिन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकै साथ।

तपाईँले आफ्नो गर्ने कर्तव्य सबै पुरा गरिसक्नुभयो। तपाईँको श्रीमतीलाई निको नहुने विराम लागेको छ, तर उहाँलाई नभन्नुहोला, आफूलाई सम्हाल्नुहोस्, अब धेरै खर्च नगर्नुहोस्।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: फेरि बिग्रियो यो मोटरसाइकल, कता लैजाने होला।
2: हो, तपाईँहरू पनि यस्तै मोटरसाइकल बिग्रिएर चिन्ता तथा तनावमा हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्, बझाङमा छँदैछ भरपर्दो मोटरसाइकल मर्मत गर्ने महालिङ्ग अटो सर्भिस सेन्टर। तपाईँको मोटरसाइकलको हरेक समस्या, बिग्रिएको इन्जिन होस् या खराब टायर, समयमै भरपर्दो तरिकाले समाधान गरिन्छ।
1: वाओ, यस्तो राम्रो सेवा! हरेक पाठ पूजाहरू पनि सुफत मूल्यमा पाइयो त महालिङ्गमा।
2: त्यति मात्र होइन नि, हेलमेट, ब्याट्री, टायर, मोबिल, भाइजर, चाइनिस पाकेटदेखि इन्जिन इन्जेक्टरसम्म सबै एकै ठाउँमा, साथै हाफ इन्जिन र फुल इन्जिनको पनि काम गरिन्छ।
3: हाम्रा सेवाहरू, सम्पूर्ण कम्पनीका मोटरसाइकल समयमै र भरपर्दो दिगो तरिकाले मर्मत गरिनुका साथै मोटरसाइकलका हेलमेट, ब्याट्री, टायर, मोबिल, भाइजर, चैन, स्पाकेट, ह्यान्डल, क्लोज प्लेट, ब्रेक, सिट कभर, मिटर, फिल्टर, सकर, मडगार्ड, एफआई मोटर, इन्जिन इन्जेक्टर आदि जस्ता पार्ट पूर्जा सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै हाफ इन्जिन, फुल इन्जिनको काम पनि गरिन्छ। चैनपुरका लागि प्रोप्राइटर सन्तोष धामी, मोबाइल 9860700004, 9800640408, रिङ रोड चैनपुर बझाङ। शाखा कार्यालय झोताका लागि प्रोप्राइटर दीपक धामी, मोबाइल 9869902477, इन्भेस्टमेन्ट बैंक नजिक झोता बझाङ।
4: बझाङ जिल्लामै सबैभन्दा पुरानो सर्भिस सेन्टर
2: महालिङ्ग अटो सर्भिस सेन्टर,
4: दक्ष तथा अनुभवी मिस्त्री भएको एकमात्र भरपर्दो सर्भिस सेन्टर।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
5: विपद पूर्व तयारीका लागि तलकुट गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: विपद जैवेला पन आउन सक्दो छ।
5: विपदले जनधनको नाश गर्दो छ।
6: विपद भनेको क्या हो त?
5: विपद भनेको विभिन्न प्रकोप बाटी हाम्रा जीवनमी नआउने दुःख, कष्ट, पीडा, आपद, विपद आइलाग्नु हो। जसो आग लाग्नु, बाघ लाग्नु, भुइँचालाले घर छाना भत्काउनु, चिड्को पर्नु, महामारी रोग कष्ट आई माइस मर्नु, चौपाया खति हुनु, बाढी पहिरो आई घर खेती जिमी जग्गा पुल भवन बाटोघाटो सडक संरचना बगाउनु, सवारी दुर्घटना हुनु, अत्यधिक हावाहुरी चल्नु, रुख ढल्नु आदि हो।
6: विपदबाट बस्नकी लागि पूर्व तयारी अरिराख्नु बुद्धिमानी हुँदो छ। जसो कि बाढ हालिराख्या सरु बच्दो छ।
5: पूर्व तयारी भनेको क्या हो, कसरी गर्नु पर्दो छ?
6: जसो कि जथाभावी आगो नलगाउनु, नानातिना केटाकेटीका हात आगो बाल्ने चिज नदिनु, केही अरि आगो लागिहाल्या सबै लागि निभाउनु,
5: हावाहुरी लाग्ने चिड्को पर्ने समयमा आफ्नो ख्याल हर्नु,
6: बाढी पहिरो लाग्ने जस्ता ठाउँमा घर छाना नबनाउनु, बरु सबै मिली वृक्षारोपण अर्नु, बाढी पहिरो जसो विपद लाग्ने जसो भया सुरक्षित ठाउँतिर जानु, ओल्ला पल्ला छर छिमेकी नजिकका पुलिस चौकी, ओडा कार्यालय रे गाउँपालिकातिर खबर अर्नु,
5: भुइँचालो आएका बेला नआत्तिनु, टाउको बच्ने अरि जोगिनु, सकेसम्म खुल्ला ठाउँतिर जानु, नयाँ घर बनाउँदा भूकम्प प्रतिरोधी घर गाउँपालिकाको मापदण्ड अनुसार बनाउनु,
6: सडकमा जथाभावी बालबालिका पशु चौपाया नछोड्नु, ट्राफिक नियमको पालना अर्नु, यसा कुरा जानी राख्नु,
5: पानीका स्रोत, शौचालय, घर आँगन वरपर सधैँ सफा राख्नु, साबुन पानीले हात धुने बानी अर्नु, नियमित खोप लगाउनु, महामारी रोग कष्ट आयाकी अस्पताल जानु, भिड भाडमी नजानु, जानै पर्या मास्क लाउनु, मुख छोप्नु,
6: रेडियो सुन्ने, पत्र पत्रिकाका समाचार हेर्ने पढ्ने बानी अर्नु,
5: घाँस दाउरा वनपात जाँदा अप्ठ्यारा पड भिड अल्का रुख नजानु,
6: रे जीवनकै क्षति हुने अरि जथाभावी दारू रक्सी जस्ता लागु पदार्थको सेवन नअर्नु।
5: कलक बहादुर रोकाया विपद जोखिम न्यूनीकरण व्यवस्थापन समिति संयोजक तथा तलकोट गाउँपालिका अध्यक्ष, यादव भट्टराई प्रमुख प्रशासकीय अधिकृत, विष्णु बहादुर जेठारा विपद फोकल पर्सन, फोन 9868549454, विपद पूर्व तयारीका लागि तलकोट गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
7: ओहो दाजु, छकाला छकालै त्यो पछाडिन्नु, त्यो हन्तो ट्याङ्की हालिबन विषादी छड्न लागि है त।
2: हरे कहाँ मान्त है, यहाँ त मैले लगाएको तरकारी पनि किडा मिडाले सिद्ध्याइदियो, यो फलफुल पनि सिद्ध्याइदियो, तपाईँले यो ट्याङ्की पछाडि दो हालिकन कीटनाशक विषादी छड्न लगाएको, यो छडाएको निको भएन है त।
7: दहेर दाजु, यो औषधि छड्कनु नै माउरीलाई पनि असरुँदो, बाली नालीमा पनि असरुँदो, उत्पादनमा पनि अहिले निको निको धेक्यापन पछि हुँदैन पयो, माइस खिच पशु चौपाएकी पनि खुबै असर पार्दछ अहिले, अचेल तरकारी निको लाग्या पनि पछि यो घट्दै जानु छ, तसैले यो छर्किनु नाइ दाइ।
2: एहे हत भाजा, यो मैले त कीटनाशक औषधि छडिकन बेकारी हिलाइन, छकालै हुँ त टङ्की लिकन आया एउटो यहीँ किडा मिडा मारु भनिकन, यो त खतम अत्तो रहेछ, तुहीले पो सिकाया त, माइसकी पनि असर अड्ने, पशु चौपाया फलफुल बोट बिरुवा सबै यी तरकारी सबै खतम पाटो रहेछ है त। मैले त पर मौरा पनि पालेका, मौराही पनि असर हेर्ने रहेछ, गोरु भैँसा पालेका तिनीही पनि असर हेर्ने रहेछ, अहिले कि राउँ भने क्या हेर्नु त, म त छट्दैन त हो भया, मेरा गोरु भैँसा परौँडा मौरा होरा पालेका नमाई हुन दिने ती त हुन् त हो भया, मैले बन्द अरे हात भाजा, तैँले ठिक भनी ल जा त जा।
8: कृषि उत्पादन बढाउने नाममा जथाभावी विषादी प्रयोग गर्दा तपाईँको स्वास्थ्य, माटोको उब्जनी शक्ति, पानीका स्रोत र वातावरणमा गम्भीर असर पर्न सक्छ। विषादीको असरले आँखामा जलन, छालामा समस्या, श्वास प्रश्वासमा गाह्रो हुने मात्र होइन, दीर्घकालीन रूपमा क्यान्सर जस्ता घातक रोग पनि निम्तिन सक्छ।
2: यसबाहेक माटोमा हुने लाभदायक किराहरू मरेर उब्जनी घट्ने खतरा हुन्छ भने तरकारी र फलफुलमा विषादीको अवशेष बाँकी रहने खतरा हुन्छ। साथै माहुरी, अरिङ्गाल जस्ता परागसेचन गराउने किराहरू घट्न गई परागसेचन प्रक्रियामा अवरोध आउन सक्छ। त्यसैले कृषि कार्यमा जैविक र सुरक्षित विकल्पहरू अपनाऊ, निमको घोल, गोठको मल, फेरोमोन ट्र्याप र लाभदायक किराहरू प्रयोग गरौँ। स्वस्थ किसान, स्वस्थ उत्पादन र सुरक्षित भविष्यको लागि हाम्रो अभियान।
8: 26 पातिभेरा गाउँपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: हेलो दाजु ढोग्निया, आज छकाल छकालै फोन गरिकन त मुखी दुःख दिया है।
1: भाग्यवानी भए बाजे, क्याको दुःख हुनु सम्झना बाजे, केही जरुरी कुरा है क्या?
0: खासमी किरण दाई, औ दे नि, हामी गाउँका समुदाय विपद व्यवस्थापन समितिका बैठकमी गएका हौ। हामीले पहिरो गएका बेला कहरी एक अर्काही सम्पर्क गर्ने, कहरी गाउँका हवी माइसकि पहिरोको सङ्कटबाट बचाइकन सुरक्षित ठाउँमी लैजाने भन्ने बारेमी छलफल हर्यौ।
1: ए, त्यो कुरो त राम्रो हो। म त त्यहीमा पनि बाल बालिका, बुढाबुढी, अपाङ्गता भएका माइस, सुत्केरी, गर्भवती र बढी जोखिम नि भएका माइस कि बढी प्राथमिकता दिनुपर्छ हा बाजी। अरू क्या छलफल र त तुमले?
0: हामीले गाउँमी विपदका समयमी भेला हुन सुरक्षित स्थान तोकेका छौँ। त्यहाँपछि आपत विपद पर्यो भने बस्न मिल्ने आपतकालीन आश्रय स्थलका रूपमी नजिकैका सामुदायिक भवन कि प्रयोग गर्ने भनिकन निर्णय गरेका छौँ।
1: ओहो, कति राम्रो निर्णय अर्याउ तुमले। अब त सुरक्षित ठाउँमा पुग्ने बाटो पहिचान गरी सबैकि सूचना दिनु पर्यो हा। तापछि विपदकी लागि समुदायका कार्यदल पनि बनायो कि बनाएन तुमले?
0: ए दाई बनायौ, कसो देखे है? म प्राथमिक उपचार कार्यदलमी छु, त्यहाँपछि अनिस्की भन्या पूर्व सूचना कार्यदलमी स्वयंसेवक हो भनेकी छु। तमी क्या लाग्दो छ दाई?
1: अब त्यो कुरा त अनिस आफैले रोज्नु पर्ने हो। खोज र उद्धार र आपतकालीन व्यवस्थापनको अरू कार्यदल पनि छन्। आफ्नो इच्छा र क्षमता अनुसार समुदायका मानिस कि कुनै एक कार्यदलमा आबद्ध हुनु चाहिँ पर्दो छ। गाउँमा विपद व्यवस्थापन सम्बन्धी तालिम भइरहेका हुन्छन्। त्यस्ता तालिम र बैठकहरू विपदबाट हुने क्षति कमाउन धेरै उपयोगी हुने आएका छन्।
0: हो भने दाजु, उहिनी लिएका तालिमबाट सिकिकन मैले त घरमी झटपट झोला पनि तयार गरिसकेकी छु। त्यहाँपछि त्यहीमी महत्वपूर्ण कागजातको फोटोकपी, सुक्खा तयारी खाना, पानीका बोतल भया, साबुन, मन्जन, बुरुस, रिचार्ज कार्ड, टर्च लाइट, औषधि, सिट्टी, एकजोर कपडा, छाता, महत्वपूर्ण फोन नम्बर टिपियाको डायरी, त्यहाँपछि अरू अति जरुरी सबै सामग्री राखिसकेका छु मैले त।
1: ओहो, आजको छकाल त साह्रै राम्रो भयो। तु हातका कुराकानीले मुखी पूर्व तयारी अवस्थामा रहेको समुदाय सधैँ अरूभन्दा बढी सुरक्षित हुन्छ र हाम्रो गाउँ पनि पक्कै अगाडि छ भन्ने विश्वास पो रह्यो त।
0: युरोपियन युनियनको सहयोगले प्रतिबद्ध परियोजना सङ्घका सहकारीमी थलारा गाउँपालिकाबाट ही जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकै साथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: मस्ता गाउँपालिकाको कन्सुलर सेवा तथा सहायता स्थानीय तहबाट उपलब्ध हुने सम्बन्धी सूचना। यसअघि श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको हकमा वैदेशिक रोजगार कल्याणकारी सेवाहरू खोज तलास उद्धार क्षतिपूर्ति यस स्थानीय तहबाट सहजीकरण गर्दै आएकोमा अब उपरान्त कन्सुलर सेवा विभागबाट प्रदान हुने तपसिल बमोजिमका सेवाहरूमा विभागको अनलाइन प्रणाली मार्फत मस्ता गाउँपालिका रोजगार सेवा केन्द्रले सहजीकरण गर्ने हुँदा जुनसुकै अवस्थामा विदेशमा रहेका व्यक्तिहरू समस्यामा परेमा सम्बन्धित परिवारका व्यक्तिले मस्ता गाउँपालिका रोजगार सेवा केन्द्रमा सम्पर्क गरी सेवा तथा सुविधा लिन हुन यो सूचना प्रसारण गरिएको छ। तपसिल सहजीकरण गरिने सेवाहरू विदेशमा हराएका व्यक्तिहरूको खोज तलास तथा उद्धार कार्य वैदेशिक रोजगारीका सिलसिलामा कुनै कारणले मृत्यु भई सब घरसम्म ल्याउन वैदेशिक रोजगारीका सिलसिलामा कुनै कारणले घाइते भएको हकमा क्षतिपूर्ति वा बिमा दावी गर्न विदेशमा कुनै समस्यामा परेको भए सोको जानकारी तथा गुनासो र कानूनी परामर्श तथा सहायता रमेश कुमार खड्का निमित्त प्रमुख प्रशासकीय अधिकृत मस्ता गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भातेखोला बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: मौसम जन्य विपदबाट आफू पनि बचु र अरूलाई पनि बचाऊ।
2: खराब मौसमी अवस्थाबाट ही निम्त नसक्ने बाढी, पहिरो, भूक्षय, भेलबाढी जस्ता अन्य थुप्रै विपदका घटनाहरूबाट है आफूले आफ्ना परिवार कि जोगाउना कि समयमै मौसम पूर्वानुमान बारेमी सूचना लि पूर्व तयारीमी जुट्न सकिदो छ। यही लागि आफू बसोबास गर्ने क्षेत्रमी हुन सक्ने विपदका घटना तथा गर्नुपर्ने पूर्व तयारी र पूर्व कार्यका गतिविधिहरू सम्बन्धी जानकारी स्थानीय तहका आपतकालीन कार्य सञ्चालन केन्द्र तथा विपद सम्पर्क व्यक्ति सुरक्षा निकाय विपदका क्षेत्रमी काम गर्ने संघ मार्फत लिन सकिदो छ। मनसुनका समयमी निम्न तयारीहरू गर्न सक्यो भने ज्यान जोगिन्यारे धेरै हदसम्म विपदबाट है हुने जनधनका क्षतिकी समेत न्यूनीकरण गर्न सकिदो छ।
1: जस्तै घर वरिपरि पहिरो जाने संकेतको हेरविचार अड्ने,
2: खोज तथा उद्धार कर्मीकी तयारी अवस्था मिराख्ने,
1: खोलामा पानी बढ्यो कि बढेन भनी चनाखो हुने,
2: मौसम पूर्वानुमानका बारेमी जानकारी लिई चनाखो भइराख्ने,
1: पहिरो बाढीको उच्च जोखिम निरहेका गाउँ ठाउँको अवस्था हेरी नजिकैको सुरक्षित ठाउँमा सर्ने,
2: आवश्यकता अनुसार खोज तथा उद्धार कार्यमी सहयोगकी लागि पालिकासँग पहल गर्ने,
1: वडा गाउँपालिका र सुरक्षा निकाय हात नियमित सम्पर्क नि रहने,
2: अस्थायी आश्रय स्थल भएका स्थानमी अत्यावश्यक सामग्रीकी लागि प्रबन्ध गर्ने र प्रभावित व्यक्तिहरूकी आफूसँग भएका स्रोत साधन मिलेसम्म प्रयोग गर्न दिने।
1: युरोपियन युनियनको सहयोग र प्रतिबद्ध परियोजना हातको सहकार्य नि थलारा गाउँपालिकाबाट है जनहितकी लागि जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
3: नमस्कार दाजु, नमस्कार।
1: ओहो नमस्कार भाइ, नमस्कार।
3: अरे दाजु, यसरी के हरा तिमी? यसरी हराउनु त होइन।
1: कहाँ हराउनु मानी भाइ, बर्खा सुरु हुन लागेको, मुथी गाउँमा सामुदायिक विपद व्यवस्थापन समितिको बैठक थियो, त्यहाँको खेतमा पनि नयाँ चिरा पड्या भन्दाछन्, खेत चिरा पड्या पनि घर वरिपरि चिरा पड्या पनि यी दुवै पहिरो जाने सङ्केत हो नि भाइ।
3: अहे दाजु, हामी सबैले पहिरोबाट त सचेत हुनु पर्दो छ। पोहोर साल बनु मुथी ठाडो खोला एक्कासी थुनियो, उसी बेला भन्न नपाइकन उसी बेला पहिरो गयो।
1: पानीका मूलले पनि पहिरोबारे धेरै सङ्केत दिँदो भाइ। पानीका मूल एक्कासी बढ्नु, सुक्नु, औँलो औँलो हुनु पहिरोका सङ्केत हुन्। तै पनि यसो पानी थाम्न जाँदा सम्झिहेला।
3: अहे दाजु, म त बाटो म हिट्या बेला पनि काहीँ रुख बिजुलीका पोल ओडापुडा ढल्या छन् कि भनिकन हेर्दो छु। अझ उरालो उरालो जमिन छ भने पनि ढुङ्गा माटो झड्डा छन् कि भनिकन ध्यान पुर्याउँदो छु। पहिरोका पूर्व सङ्केत पनि कोही कसाई हुँदैछन्। यी पनि पहिरोका पूर्व सङ्केत हुन् कि दाजु?
1: हो हो भाइ, भाइ त्यो पहिरोको पूर्व सङ्केत बारे झिक्कै थाहा रहेछ देख्या।
3: अब ज्यान भन्दा ठुलो के यहाँ चिन भन्दा छन्, पहिरोका पूर्व सङ्केत बारेमी त थाहा भयो भने समयमै ओल्ला पल्ला घरका रे पालिकालाई खबर दिए भने अझ ज्यान रे सम्पत्ति पनि जोगाउन सकिदो छ, हो कि नाइ दाजु?
1: हो नि भाइ, अब जमिनबाट कटकट आवाज आयो भने, घरका झ्यालडोका एक्कासी बन्द गर्न र खोल्न अप्ठ्यारो भयो भने पहिरोको पूर्व सङ्केत हो भनी बुझ्नुपर्छ। आफू भएका मुथीका ठाउँबाट यसा सङ्केत देखिना साथ तल्लो गाउँका हुनाकि पनि खबर अरि हेर्नुपर्दो छ। उनीहरू पनि त बचाउनु पर्यो नि त।
3: हुन्छ है त दाजु, म अहिले साथीहरू कि भेट्न झन् लागेको हुँ। यी सबै पहिरोका सङ्केतका बारेमा म अहिले गइकन भन्नु भयो।
1: एकदम धन्यवाद छ बाजा तमुखी यो अर्थी जुक्ति बाँडेकोमा।
3: युरोपियन युनियनको सहयोगले प्रतिबद्ध परियोजना सङ्घको सहकार्यमी थलारा गाउँपालिकाद्वारा जनहितकी लागि जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
4: शुभारम्भ डिजिटल म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: बजार र साबुन किनी ल्याए त्यही साबुनले जम्मै हर चिलाउन लाग्यो। अब कहाँ जाउँ कसो अरू?
2: बजारका जे पायो त्यही साबुन आनिकन हडम्बो दल्याएपछि हुने त है हो बाजी। त्यही लागि त तुखी थाहा हुनु पर्यो न, प्राकृतिक जडीबुटीबाट बनाएको हर्बल साबुन प्रयोग गर्नु पर्यो। अहिले थलारा गाउँपालिका वडा नम्बर 1 थापा गाउँ नि महिला कि माउले हर्बल साबुन समूह बनाएको छ हो। त्यहाँबाट बनाएका साबुन साह्रै गुणकारी र हाम्रा शरीरकी लागि फाइदा दिने, त्यसा एलर्जी दाग घा केही नबनाउने, साह्रै राम्रा छन् हो। ती आनिकन हुन् न प्रयोग गर्नु।
1: ए तह है त कुरो तह भ्या त, अब म त्यही साबुन किन्ने हो। कहाँ कहाँ पाइदहान तिनु साबुन?
2: अब कहाँ कहाँ पाइदहान, कहाँ कहाँ पाइदहान भन्ने कुरा यहाँ सुन।
3: अब रसायन होइन, प्राकृतिक जडीबुटीबाट बनेको हर्बल साबुन प्रयोग गरौँ। थलारा गाउँपालिका 1 थापा गाउँमा रहेको हर्बल साबुन समूह अध्यक्ष पुतली देवी थापाको अगुवाईमा स्थानीय जडीबुटीबाट तयार गरिएका विभिन्न प्रकारका गुणकारी साबुनहरू तपाईँको सेवामा।
2: हाम्रा सेवाहरू:
3: सिस्नुको साबुन शरीरमा भएका दानाहरू हटाउँछ,
2: घिउकुमारीको साबुन अनुहारको चायापोतो हटाउन सहयोगी,
3: तितेपातीको साबुन शरीरको दुखाइ कम गर्छ,
2: अल्लोको साबुन शरीर नरम बनाउनुका साथै दुखाइ कम गर्दछ,
3: चोत्रोको साबुन जन्डिस कम गर्नमा मद्दत गर्छ,
2: लाली गुराँसको साबुन शरीरलाई कोमल बनाउँछ,
3: गुलाबको साबुन मनमोहक सुगन्ध दिन्छ,
2: धायाको साबुन खोकी कम गर्न सहयोगी हुन्छ,
3: गाजाको साबुन हात खुट्टा सुन्निएको र दुखेकोमा उपयोगी,
2: कागतीको साबुन शरीरमा भिटामिन सी को काम गर्छ,
3: धुपी जडाको साबुन सुगन्धित अनुभव,
2: चिउरी तेलको साबुन शरीर नरम बनाउँछ र दुखाइ कम गर्छ,
3: खरी ढुङ्गाको साबुन शरीरका दाना हटाउन उपयोगी।
2: यी सबै साबुनहरू स्थानीय स्तरमा पाइने जडीबुटीहरूबाट तयार पारिएका छन्। पूर्णतः केमिकल रहित, शुद्ध र प्रभावकारी रहेका छन्।
3: सम्पर्क गर्नुहोस् 98-63-08-95-63 वा 98-65-73-58-01। थापा गाउँ हर्बल साबुन, प्राकृतिक सौन्दर्य र स्वास्थ्यको साथ, थलारा गाउँपालिका 1 बझाङ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: नमस्कार अध्यक्ष ज्यू।
2: नमस्कार, नमस्कार उपाध्यक्ष ज्यू, बसौ न, केही कुराकानी गर्नु थियो कि?
1: छ नि, एउटा राम्रो कुरा गरौँ भनेर आएको।
2: के कुरा होला उपाध्यक्ष ज्यू?
1: अब हामीले स्थानीय उत्पादनलाई पनि प्राथमिकता दिनु पर्यो अध्यक्ष ज्यू। अहिले हाम्रो थलारा गाउँपालिका वडा नम्बर 2 महिलाहरू मिलेर अल्लोबाट झोला कपडा उत्पादन गरिराखेका छन् हो। उनीहरूको उत्पादनलाई कसरी बजारीकरण गर्ने, कसरी सबैको सामु प्रचार गर्ने, यो बारेमा सोच्नु पर्यो अध्यक्ष ज्यू।
2: तपाईँले राम्रो कुरा ल्याउनु भयो उपाध्यक्ष ज्यू। त्यसो भए अब हामी लागौ न त त्यसको प्रमोट गर्नतर्फ। त्यहाँ के उत्पादन हुन्छन्, कस्ता उत्पादन हुन्छन्, त्यसले बजार पाउँछ कि पाउँदैन, यसको सम्भाव्यता अध्ययन गर्नु पर्यो।
1: ल सुनौ है त, त्यहाँको महिलाहरूले के कस्ता झोला कपडा उत्पादन गर्छन्?
3: स्थानीय उत्पादन आत्मनिर्भरता र पहिचानको गर्व यही हो मालिका भवानी अल्लो कपडा तथा झोला सिलाई उद्योग। थलारा गाउँपालिका वडा नम्बर 2 अध्यक्ष कलावती कुमारी रोकाएको नेतृत्वमा सञ्चालित यो उद्योगले तपाईँको आवश्यकता अनुसार तयार पार्दछ गुणस्तरीय झोला कपडा पर्स र प्रशिक्षण सेवा।
2: हाम्रा सेवाहरू:
3: स्कुली झोला, साइड झोला, क्यामेरा झोला, लेडिज झोला, ल्यापटप झोला, बच्चाको झोला,
2: हातमा बोक्ने आकर्षक पर्स, अल्लोबाट बनेका टोपीहरू, सुन्दर खादाहरू, उच्च गुणस्तरको अल्लो कपडा र कोटको कपडा, साथै इच्छुक महिला तथा युवतीहरूका लागि झोला सिलाइ प्रशिक्षक सुविधा, कपडा बुनाई प्रशिक्षक सुविधा पनि रहेको छ।
3: अब तपाईँको घरमै सामान ल्याइदिने होम डेलिभरी सेवा पनि उपलब्ध छ। सम्पर्क 98-63-35-94-56, 98-69-43-87-87।
2: होम डेलिभरीका लागि सम्पर्क व्यक्ति निराखण्डका 97-65-73-29-02।
3: विशेष सम्पर्क 9848194497 9868686 97082228
1: अल्लोबाट बनेका स्थानीय झोला र कपडाहरू परम्परा र प्रविधिको संयोजन
3: मालिका भवानी उद्योग सँग थलारा 2 बझाङ
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
4: भोलि बिहानको गाडीमा बहिनी घुम्न आउने रे केही दिनको लागि। त्यहाँ तपाईँको सालीलाई फेरि जिस्काउने होइन नि?

0: दिनभरि मान्छे कहाँ गयो भनेको त यता पो रहेछ।
1: तपाईँको साली साली आउँदैन अरे गाउँमा, उहाँ राजु लामा र आशिष मरको कार्यक्रम हुँदैछ अरे, उतै बस्ने अरे।
2: साली साली कुर्नु पर्दैन, आउनुहुन्न घर छिटो आउनु।
3: अब म पनि एउटा गीत गाउनु पर्ला जस्तो भाइ।
4: अँ म पनि गायक बन्छु अब।
3: ल अब दाजुभाइसँगै गाउनुपर्छ
4: पक्का है।
3: ल अहिले चाहिँ घरिन्।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: यो हो नि आगो ताप्नुको मजा, फेरि यो प्लास्टिक बाल्नुको मजा नै बेग्लै। ल हेर, मास्टर नि नानी पनि आउनु भएछ। ए मास्टर नि नानी, ल आउनुहोस् आगो तापौँ। घरमा प्लास्टिक थुप्रिएको रहेछ, कस्तो मजाले जलेको हेर्नुहोस् त।
2: कहाँ के गनाएर आसो भने त, काकाले प्लास्टिक जलाएर पो रहेछ। हजुर जस्तो बुद्धिमानी मान्छेले पनि कहीँ यस्तो गर्छन्? सकेसम्म प्लास्टिक वा प्लास्टिक जन्य वस्तुहरूको प्रयोग गर्नु हुँदैन। प्लास्टिक जन्य वस्तु र यसको धुवाबाट वातावरण प्रदूषण हुनुको साथै क्यान्सर जस्तो भयानक रोग पनि निम्तिन्छ।
1: ओहो, क्यान्सर समेत हुन्छ? यस्तो थाहा भएको भए मैले यसो कहाँ गर्थे होला। अब कहिल्यै प्लास्टिक जलाउने काम गर्दिन र सकभर प्लास्टिक वा प्लास्टिक जन्य वस्तुहरू पनि प्रयोग गर्दिन। अरूलाई पनि यसको बारेमा जानकारी दिन्छु।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
4: नुन र चिल्लो कम खाने, नियमित व्यायाम गर्ने, रक्सी सेवन नगर्ने, फाइबरयुक्त भोजन गर्ने, फलफुल र सागसब्जी खाने, खाना कम खाने, तौल नियन्त्रणमा राख्ने, कार्बोहाइड्रेट कम खाई डाक्टरले दिएको सल्लाह अनुसारको औषधि सेवन गरेर पनि उच्च रक्तचाप नियन्त्रणमा राख्न सकिन्छ।
5: उच्च रक्तचाप नियन्त्रण गरे अन्य समस्याहरूबाट जोगिन सकिन्छ।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
6: हरे बाजी, छकालो छकालो तहै आँखा माड्डी माड्डी आइन, ती राता राता आँखा पनि बनाएका हान्न, क्या भो क्या नाइ?
7: ओ भने दाजु, देखे आँखा राता हुने चिलाउने, आँखा आउँदा आँसु बग्दा रे, कचेरा पिउँछ आउँदा, आँखा ओडा तिनु ओरपर राता हुने, आँखा बिजाउने दुख्ने, घामौलो त झन् हेर्नै नहुने भने क्या भयो होला देखे दाजु?
6: ओहो भाजी, तेरा यी कुरा हुनिकन रे आँखा पाक्ने रोग लाग्यो जसो चाहिँ। यो रोग त हेर उही बेला हब्बुकी सद्दो छ। अब यहाँ सुन, रोग लागेका माइसका नजिक नजानु हेर, मस्तै माइस भयाका ठाउँ पनि नजानु, आँखा पाकाका माइसका सामान प्रयोग नअर्नु, जसै तौलिया, रुमाल, सिरानी, तन्ना जसा सामान कहिल्यै प्रयोग गर्नु नाइ। जथाभावी हामीले आँखा छुनु हुँदैन, आँखा छुनु परेमा छुनु अघि रे छोइसकेपछि पनि साबुन पानीले निकरी मिची मिची हात धुनु पर्दो छ। त्यसरी व्यक्तिगत सरसफाइमा पनि मस्तै ध्यान दिनु पर्दो छ हेर।
8: हजुर, यो आँखा पाक्ने रोग लाग्यो आथिनु पर्दैन, यो रोग लाग्याको एकदेखि दुई हप्तामै आफै निको हुँदो छ। स्वास्थ्य कर्मीको सल्लाह बिनाई जथाभावी औषधि प्रयोगले जनहर्या।
3: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
9: जय संगीत म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
1: सुत्नै दिनुहुन्न हजुरबाले, सधैँ बिहान बिहानै ओम गर्नेर डिस्टर्ब मात्रै गर्नुहुन्छ।
2: नमस्कार काका।
3: नमस्कार नानी, कता पुगेर आयो?
2: यसो मर्निङ वाक गरेर आएको नि।
3: कति राम्रो, हेर त मेरी नातिन, मैले यो गरेको डिस्टर्ब भयो भन्छु। बिहानै उठ्नु, योगा अभ्यास गर्नु, ध्यान गर्नु, यसलाई त सुत्न पाए पुग्छ।
2: काका यतिको उमेरमा पनि कति अल्छी नमानेर बिहान सधैँ योगा गर्नुहुन्छ।
3: तिमीहरूलाई के थाहा योगा शारीरिक तन्दुरुस्तीको लागि कति महत्त्वपूर्ण छ भनेर? ल हेर त, म यतिको उमेरमा पनि कति तन्दुरुस्त देखिन्छु।
2: त्यो त हजुरको यो फुर्तिलो नै देखाइरहेको छ नि। अनि काका अरू के फाइदा गर्छ योगाले?
3: हेर नानी, योगाले शरीरलाई स्वस्थ र लचिलो बनाउँछ। अझ योगासन सँगसँगै ध्यान पनि गरेमा आत्मविश्वास बढाउँछ।
2: हो र काका,
3: ध्यान गरेमा मन शरीर र आत्माको सकारात्मक विकास पनि हुन्छ।
1: हजुरबाले मलाई कहिले पनि सिकाउनु भएन यो कुरा।
3: तलाई सुत्नै फुर्सद हुन्न, अनि कसरी सिकाउनु?
2: अब हामी पनि हरेक दिन हजुरसँगै योगा र ध्यान गर्छौँ।
4: योगाले रोग लाग्न दिँदैन र शरीरमा भएका रोगहरूलाई पनि शरीरबाट बाहिर फाल्न सक्छ। योगासन र ध्यान तपाईँको जीवन बदल्ने सही उपाय हो, त्यसैले योगा गरौं।
5: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।
6: हामीले सधैँ खाना पकाउनु अघि, खाना खानु अघि, आमाले बच्चालाई खाना खुवाउनु अघि सधैँ सफा गरेर साबुन पानीले हात धुने गर्नुपर्छ। चर्पी गएर आएपछि पनि सधैँ साबुन पानीले हात धुने गर्नुपर्छ। त्यति मात्र कहाँ हो र, प्रत्येक आमाले आफ्नो शिशुलाई सफा गराउनु अघि पनि साबुन पानीले हात धुने गर्नुपर्छ। साथै आफ्नो घर वरपरको वातावरण पनि सधैँ सफा र स्वच्छ राख्नुपर्छ।
7: झाडा पखाला आउ टाइफाइड जस्ता रोगहरूबाट आफू पनि बचौ,
8: रोगहरूबाट अरूलाई पनि बचाऊ।
9: जय पृथ्वी एफएम द्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा तीन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 MHz जनपातिन पुगरबाट र 103.3 MHz थलारा दुई बगाडाबाट एकैसाथ।
1: मेरी सानी छोरी छन्, सबैले तपाईँकी छोरी कति ज्ञानी भनेर भन्छन्। उनका कुरा सुन्दा म पनि दङ्ग पर्छु। सबैका बाबु नानीहरू मेरो छोरी जस्तै ज्ञानी भयो भने समाजका हरेक व्यक्तिहरू स्वस्थ हुन्छन् होला।

खाना पकाउनु अघि साबुन पानीले मिची मिची हात धुनुहोस् है मम्मी भन्छिन्। आफू पनि खाना खानु अघि दिसा धोएपछि फोहोर कुरा छोएपछि सधैँ साबुन पानीले मिची मिची हात धुन्छिन्। त्यसैले उनी पनि अत्यन्तै स्वस्थ छिन्। अनि बुवाले एक दिन विषादी प्रयोग गरेपछि हात नधोइकन चिया पिउन खोज्नु भएको, साबुन पानीले मिची मिची हात नधोइ त चियाको गिलास समात्नै दिइनन्।

0: याद गर्नुहोस्, खाना पकाउनु अघि, खाना खानु र खुवाउनु अघि, दिसा धोएपछि, फोहर कुरा छोएपछि, विषादी प्रयोग गरेपछि अनिवार्य रूपमा मिची मिची हात धुनु पर्छ।
1: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
3: नमस्कार है राज दाइ।
4: नमस्कार है हजुर।
3: कति राम्रो र स्वस्थ बच्चा, कति महिनाको पुग्यो?
4: बस्नुस् न, 9 महिना पुरा भयो।
3: अनि बच्चालाई राष्ट्रिय खोप तालिका अनुसार लगाउनु पर्ने, सबै खोपहरू त लगाइराख्नु भएको छ नि होइन?
5: लगाइरहेका छौँ।
3: ठिक गर्नुभयो, बच्चा 9 महिना पुरा भएकोले दादुरा रुबेला विरुद्धको खोप लाउनु पर्छ अब।
5: तर यो दादुरा रुबेला खोप चाहिँ किन लगाउनु पर्ने?
3: दादुरा रुबेला रोगहरू संक्रामक रोगहरू हुन्। बच्चाहरूमा दादुरा रुबेलाको संक्रमण देखा परेमा विभिन्न प्रकारका जटिलताहरू आउनुका साथै मृत्यु समेत हुन सक्छ। त्यसकारण हामीले दादुरा रुबेला विरुद्धको खोप लाउनै पर्छ।
5: दादुरा रुबेला खोप लाउनाले निकै फाइदा हुँदो रहेछ है?
3: हो नि, दादुरा रुबेला रोगको उपचारै छैन, त्यसैले नियमित समय तालिका अनुसार बच्चालाई 9 र 15 महिनामा नियमित रूपमा खोप लगाउनै पर्छ। साथै दादुरा रुबेला खोप अभियानमा दिइने दादुरा रुबेला खोप लगाएमा जीवनभर दादुरा रुबेला रोगबाट बच्न सकिन्छ।
1: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
0: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
1: कसा माइस आत्महत्या गर्न खोज्दा छन्।
2: मानसिक रोग भएका माइस, रौसी बढी खाने माइस, घरायसी आर्थिक कारणले पारिवारिक सम्बन्ध नभएका, घरेलु हिंसा खेपिरहेका, एक्लोपना भएका रे अरू तनाव लिइरहेका माइस आत्महत्या गर्न खोज्दा छन्।
3: आत्महत्या अर्न लागेको कसरी थाहा पाउने?
4: आफू अरूमाथि बोझ भएको कुरा हर्ने, एक्लै बस्न चाहने, चिन्तामी पढे जसो देखिने, आफूलाई सहनै नसकिने, दुःख भएका कुरा हर्ने, एक्कासी झिक्कै रक्सी पिउन खोज्ने, आत्महत्या अर्नकी लागि झिक्कै तरिका खोज्ने, बढी रिसाउने, झर्किने, मुड परिवर्तन अरिरहने, दुखी भइरहने वा निराशा व्यक्त हर्ने, धेरै कम या धेरै सुत्ने, आफूलाई मर्न मन लागेको कुरा हर्ने, आत्महत्याको योजना बनाउने।
1: आत्महत्या रोकथाम रे नियन्त्रण कसरी गर्न सकिदो छ त?
5: तन्नेडी भएका बेला सामाजिक भावनात्मक परिवर्तन आउनु छ, जुन सामान्य कुरो हो। यही बेलामी उनीहरूको मानसिक अवस्था बुझ्ने प्रयास गर्नु पर्दो छ। आत्महत्या सम्बन्धी समाचार पढ्नु हुँदैन, आफ्ना छोरा छोरीको मानसिक स्वास्थ्य सम्बन्धी जानकारी लिइराख्नु पर्दो छ। घरमा कसैकी मानसिक स्वास्थ्यमा समस्या भएछ भने समयमै पहिचान अरिपन उपचार गराउनु पर्दो छ। आफूलाई मानसिक समस्या छ भने परिवारका सदस्यसँग कुरा अरिकन स्वास्थ्य कर्मीसँग परामर्श लिनु पर्दो छ। ध्यान, योगा वा व्यायाम गरेर आफ्नो मानसिक स्वास्थ्य स्वस्थ राख्नु पर्दो छ। खेलकुद तथा मनोरञ्जन क्रियाकलापमी सहभागी भइकन तनाव मुक्त हुनु पर्दो छ रे साथीभाइसँग रमाइलो गरी समय बिताउनु पर्दो छ।
2: आत्महत्या भनेको जानी जानी आफूलाई हत्या गर्नु हो। सधैँका वर्ष विश्वभरि लगभग 10 लाख माइस आत्महत्याबाट मर्नेहत्ता छन्। नेपालमा पनि 7,000 भन्दा बढी माइसले आत्महत्या अर्दछन्। आत्महत्याले व्यक्ति, परिवार र समुदाय नि दीर्घकालीन प्रभाव पार्न सक्दो छ, तर आत्महत्यालाई रोक्न सकिन्छ। आत्महत्याकी लागि जोखिमका कारकहरू मानसिक रोग, विशेष गरी उदासीनता र मस्तिष्क सम्बन्धी रोग, क्यान्सर र एचआईभी संक्रमण रहेका छन्। प्रत्येक आत्महत्या अगाडि धेरै आत्महत्या गर्ने प्रयासहरू हुने हुँदछन्। आत्महत्याको प्रयास पनि आत्महत्याकी लागि सबैभन्दा महत्त्वपूर्ण जोखिम तत्त्व हो। तमुखी कसै बेला निराशाको भावना आएमा निशुल्क हटलाइन 1166 फोन गरी आफ्ना कुरा राखेर मनोपरामर्शकर्ताबाट सेवा लिन सकिनेछ।
6: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
7: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुसी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
7: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
7: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
6: स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य कार्यालय बझाङद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपा 3 पुगरबाट र 103.3 मेगाहर्ज थलारा 2 बगाडाबाट एकैसाथ।
9: चिसोको समयमा आगो, बिजुलीको हिटर जस्ता सामग्रीको प्रयोगले दुर्घटना एवं जनधनको क्षति हुने भएकोले सावधानी अपनाऊ।
10: चिसोबाट बस्न न्यानो लुगा लगाउने, आगो ताप्नै परे आगोको नजिक बसेर नताप्ने,
9: आगो, हिटर र बिजुलीको काम सकिने बित्तिकै तुरुन्तै निभाउने,
10: आगो, तातो पानी र तातो पदार्थ साथै हिटर र बिजुलीको सामग्रीबाट बच्चाहरूलाई टाढै राख्ने,
9: खाना पकाउँदा बच्चा नबोक्ने, कपाल र कपडा सपक्क बाँध्ने, छिटै आगो टिप्ने पोलिस्टर तथा टेरी कटनको कपडा नलगाउने।
10: ग्यास चुहावट भएको शंका लागे झ्याल ढोका खोलेर रेगुलेटर बन्द गर्ने। ग्यास खुल्ला भएको वा चुहावट भएको बेला सलाई, बिजुली, बत्ती, टर्च, फोन आदि जस्ता प्रज्वलनशील तथा ब्याट्री जन्ने वा विद्युतीय सामानहरूको प्रयोग गर्दा ठूलो विस्फोट हुन सक्ने हुँदा प्रयोग नगर्ने।
9: ग्यास चुलो, पाइप र सिलिन्डरको नियमित चेक जाँच गर्ने।
10: ग्यास चुलोको काम सकिएपछि रेगुलेटर बन्द गर्ने।
9: आगो, गिजर, हिटर राम्ररी निभाएर मात्र सुत्ने गर्ने।
10: हावा आवत जावत नहुने कोठामा आगो बाल्दा, गिजर, हिटर चलाउँदा निसासिएर ज्यान जान सक्ने हुँदा हावा आवत जावत हुने व्यवस्था गरेर मात्र यस्तो कार्य गर्ने।
9: आगोले पोलिहालेमा के गर्ने?
10: आगोले पोलिहालेमा आतिएर नडौडिने र भुइँमा पल्टेर लडीबुडी गर्ने, साथै बाक्लो कम्बल वा सिरकले छोपेर आगो निभाउने।
9: आगो निभेपछि लुगा, घडी र गर गहनाहरू फुकाल्ने। त्यसपछि त्यो घाउलाई धाराको पानीले कम्तीमा आधा घण्टा लगातार भिजाउने।
10: आगोले पोलेको घाउलाई सफा कपडाले छोपेर तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजाने।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जय पृथ्वी एफएम नेटवर्क 96.3 मेगाहर्ज जनपाथिन पुगरबाट र 103.3 मेगाहर्ज थलारा दुई बगाडाबाट एकैसाथ।

खोज हुण्या चरिगा नौरङ्गी गाजो जग हुण्या चरिगा नौरङ्गी गाजो जग साली गई छ बजाङ्गी गा खेल साली गई छ बजाङ्गी गा खेल बिना गयो लौसाली गा खोज बिना गयो लौसाली गा खोज हुण्या चरिगा नौरङ्गी गाजो जग हुण्या चरिगा नौरङ्गी गाजो जग साली गई छ डोट्या लगा खेल साली गई छ।

0: time check. अहिले 5:30 गएको छ।
1: शुभ प्रभात।
2: अब प्रसारण हुँदैछ नेपाली रेडियो नेटवर्कको नेपाली खबर।

0: आज विक्रम सम्बत 2083 साल भदौ 27 गते शनिबार भाद्र शुक्ल प्रतिपदा 12 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: महासभामा नेपालको प्रमुख एजेण्डा जलवायु न्याय हुने, एमालेमा 2 प्रतिवेदनले जुहारी, कांग्रेसको दुवै पक्ष महाधिवेशनको तयारीमा, बालेन सरकारद्वारा 5 महिनामा 63 पदमा उच्च स्तरीय नियुक्ति, 6 लाख बच्चा बाबुआमासँग बस्दैनन् लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको आरोहीले खचाखच मनास्लु आधार शिविर शीर्षकको शुभ समाचार।
0: शरद ऋतु

0: धेरै जसो आरोहीहरू नजिकको बस्ती सामा गाउँमा आइसकेका छन्। अधिकांश आरोहीहरू काठमाडौँ तथा आर्खेत सेउती आरूघाटबाट हेलिकप्टर चार्टर गरी सामागाउँ आउने गर्दछन्। उनी भन्छन् कोही मनाङतिरबाट हिँडेर पनि आउने गर्छन्। आरोहीका लागि प्रयोग हुने सामानहरू पनि हेलिकप्टरभित्र राख्न मिल्ने सामान हेलिकप्टरमै र लामा तथा ठूलो साइजका सामान खच्चडलाई बोकाएर सामागाउँसम्म पुर्याउने गरिन्छ। आरोहीका सामान सामागाउँबाट भने स्थानीय बासिन्दाले बोकेर बेस क्याम्पसम्म पुर्याउने गरेका छन्। अहिले धमाधम आरोहीहरू आउने तथा सर सामान ढुवानी गर्ने काम चलिरहेको अर्का स्थानीय नाङसेल छोदेन लामाले जानकारी दिएकी छन्। आरोहीका लागि रोप फिक्सिङ गर्ने काम सम्पन्न भइसकेको उनको भनाइ छ। पर्यटन विभागबाट अहिलेसम्म कुल 32 टोलीका 367 जना आरोहीले शरद ऋतुमा विभिन्न हिमाल चढ्न अनुमति लिएका मध्ये मनास्लुका लागि मात्र 29 टोलीका 348 आरोही रहेको विभागले जनाएको छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: ए भतिज, त एकाएक साथ भइस रे, कमजोर होला है कमजोर।
4: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
3: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो नेपाली रेडियो,
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
8: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु संकटको अग्रपंक्तिमा नेपाल रहेको विषयलाई प्रमुखताका साथ उठाउँदै जलवायु न्याय, हानि नोक्सानीको क्षतिपूर्ति र जलवायु वित्तमा विकसित मुलुकहरूको जिम्मेवारी बारे विश्व समुदायको ध्यान आकर्षण गराउने भएका छन्। प्रधानमन्त्री शाह नेतृत्वको उच्चस्तरीय नेपाली प्रतिनिधि मण्डल सेप्टेम्बर 22 28 अमेरिकाको न्यूयोर्कमा हुने 81 महासभाको उच्च स्तरीय छलफलमा सहभागी हुने परराष्ट्र मन्त्रालयले शुक्रबार जानकारी दिएको हो। प्रधानमन्त्री शाहले सेप्टेम्बर 24 अर्थात असोज 8 महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। यस वर्षको महासभाको मूल विषय विश्वास पुनर्स्थापना र रूपान्तरणको व्यवस्थापन, सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ भन्ने छ। संयुक्त राष्ट्रसंघका अनुसार 81 महासभा सेप्टेम्बर 8 शुरू भएको हो भने विश्वका विभिन्न राष्ट्रका सरकार प्रमुखहरूले धारणा राख्ने उच्च स्तरीय छलफल सेप्टेम्बर 22 शुरू हुँदैछ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको सम्बोधनमा नेपालको पछिल्लो राजनैतिक परिवर्तनसँगै जलवायु संकटका कारण नेपालले भोगिरहेको मानवीय र आर्थिक क्षतिलाई अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गरिनेछ। गत वर्ष भएको जेएनजी आन्दोलन, त्यसपछि सम्पूर्ण निर्वाचन र ठूलो जनमतसहित गठन भएको वर्तमान सरकारका प्राथमिकताबारे पनि विश्व समुदायलाई जानकारी गराइनेछ। भदौ 10 भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका सन्दर्भमा प्रधानमन्त्रीको सम्बोधनको प्रमुख विषय जलवायु न्याय हुने भएको छ। महासभामा नेपालको प्रमुख एजेण्डा जलवायु न्याय, प्रधानमन्त्रीको सम्बोधन असोज 8 शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: सप्तरीमा सरकारी अस्पताल अगाडिको सड़क पेटीमै सुत्केरी भएको घटनाले नेपालमा निशुल्क प्रसूति सेवा आर्थिक अवस्था कमजोर भएका महिलाले पाइरहेका छन् कि छैनन् भन्ने प्रश्न खड़ा गरेको छ। बिरामीले खर्च तिर्न नसकी स्वास्थ्य संस्थाले सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि यसले जन्माएको छ। आपतकालीन अवस्थामा अस्पताल पुगेपछि तत्कालै प्रभावकारी र आवश्यक उपचार पाइन्छ भन्ने सर्वसाधारणको विश्वास रहँदै आएको छ। तर राजविराजकी 30 बबिता कुमारी पासवानको घटनाले बच्चा जन्माउन सरकारी अस्पतालमै पुगेका विपन्न महिला समेत आवश्यक स्वास्थ्य सेवाको पहुँच बाहिर छन् भन्ने देखाएको छ। सुत्केरी व्यथा लागेपछि राजविराज

0: 14 वर्षाकी बबिता मंगलबार राति श्रीमान हरेराम र छिमेकी महिलासँग राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पुगेकी थिइन्। अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीले हरेरामलाई रगत परीक्षणका लागि 3200 रुपियाँ लाग्ने बताएका थिए। आफूसँग 2000 मात्र रकम भएपछि श्रीमान हरेराम अपुग 1200 रकम खोज्न राति 2 बजे अस्पतालबाट बाहिरिएका थिए। सँगसँगै अस्पतालबाट बाहिर निस्किएकी बबिताले 2 घण्टापछि बिहिबार बिहान 4:30 बजे अस्पताल छेउको सडक पेटीमा शिशु जन्माइन्। स्वास्थ्य क्षेत्रका विज्ञहरूले यस घटनालाई अमानवीय र क्रूर बताउँदै सरकारी अस्पतालमै यस्तो अकल्पनीय घटना हुनु विडम्बनापूर्ण रहेको टिप्पणी गरेका छन्। स्वास्थ्य, शिक्षा र रोजगारी जस्ता नागरिकका आधारभूत आवश्यकतालाई केन्द्रमा राखेको बताउने सरकारका लागि यो घटना लज्जास्पद रहेको उनीहरूको भनाइ छ। दक्ष स्वास्थ्यकर्मी र उपकरण बीच प्रस्तुति गराउनु पर्ने, महिलाले सडकमा बच्चा जन्माउनु पर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डाक्टर सुधा शर्मा गौतम बताउँछिन्। यो क्रूर, अमानवीय र आपराधिक काम हो। उनले भनिन्, निशुल्क आमा सुरक्षा कार्यक्रम हुँदाहुँदै किन उनलाई उपचार गरिएन? गर्भवतीले अस्पतालको इमर्जेन्सी कक्षसम्म पुग्दा पनि सडकका पेटीमा बच्चा जन्माउनु पर्ने अवस्था आउनुले अचम्ममा परेको मातृ स्वास्थ्य विज्ञहरूले बताएका छन्। यसले सरकारले उपलब्ध गराउने निशुल्क आमा सुरक्षा कार्यक्रम र वास्तविक धरातलबारे चाहिँ भिन्नता स्पष्ट रूपमा देखाएको पनि उनीहरूको टिप्पणी छ। खाँचो पर्दा निशुल्क छैन प्रसूति सेवा, आजको कान्तिपुर दैनिकमा मुख्य समाचार छापिएको छ।
1: सन्नाटामा रसुवा शीर्षकमा खबर छ। बाढ़ीको सन्नाटा सिङ्गो जिल्लामा छ। रसुवामा कति मानवीय क्षति भयो यकिन छैन, तर धुन्चेभन्दा माथि स्याप्रो बेसी लिङलिङ, टिमुरे, खट्टे खोला, रसुवागढ़ीमा सड़क र बस्तीको कुनै अस्तित्व छैन। प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा बिहिबार दिउँसो 2:30 बजे 5-6 जना व्यक्ति अनुयाय गरिरहेका थिए। माथिल्लो त्रिशुली 1 आफ्नो भाइ हराइरहेकाले खोजिदिन प्रमुख जिल्ला अधिकारी प्रजीय कमल प्रसाद पाण्डेलाई अनुयाय गरिरहेका थिए उत्तम थापा। 4 दिन अघि मात्रै रसुवा हाजिर भएका पाण्डेले खोजीमा कुनै कसुर बाँकी नराख्ने भन्दै थापालाई सान्त्वना दिए। त्यस्तै प्रभु बैंक टिमुरेमा कार्यरत भाइ किशोर गौली हराइरहेकाले त्यहाँको अवस्था आफैले हेर्न पाए हुन्थ्यो भन्दै उनका दाई र साथीहरू प्रचय पाण्डेलाई भेट्न पुगेका थिए। किशोर पैसा राख्ने भल्टको जिम्मेवारीमा रहेको र कार्यालय समय अगाडि नै बाढ़ी आएकाले भागेर कतै गए कि भन्ने झिनो आशा दाई र साथीमा थियो। त्यसैले खोजी तीव्र पार्न उनीहरूले आग्रह गरिरहेका थिए। बाढ़ीमा आफ्नो अस्तित्व समेत गुमाएको टिमुरेमा उद्धारकर्मी पठाउन सकिने अवस्था नै छैन भन्दै प्रजयसँग पनि सम्झाउनुको विकल्प थिएन। अन्तिममा किशोरका दाई र साथीहरूले सोधे, परिवार प्रतीक्षा गरेर बसिरहेका छन्, हामी के सन्देश लिएर जाउँ त? टिमुरे क्षेत्रको सबै परिस्थिति बताएर प्रजियले आफू हरेक समय फोन उठाउन तयार रहेकाले निजी नम्बर पनि लिएर जान आग्रह गरेपछि उनीहरू फर्किए। कार्यालयमा तारन्तार फोनको घण्टी बजिरहेको थियो। करिब 3:30 बजे प्रजीय पाण्डेलाई एउटा फोन आयो। त्यो फोन पनि बाढ़ीमा हराइरहेका व्यक्तिको खोजीका लागि थियो। फोन गर्नेले रसुवा नाकाबाट आफ्नो मान्छे हराइरहेको तर खोजी नभएको भन्दै आक्रोश व्यक्त गरिरहेका थिए। प्रजीय पाण्डेले भनिरहेका थिए, टिमुरे र रसुवागढी क्षेत्रमा 20 वर्ष बसेको मान्छेले पनि कहाँ के भयो भन्न नसक्ने गरी बाढ़ीले सोरेको छ। हजुरको मान्छे सकेसम्म खोजिरहेका छौं, आफ्नो मान्छे गुमाउनु भएको छ। तपाईँको आक्रोशप्रति कुनै गुनासो छैन। त्यस्तै पर्यटन क्षेत्रमा 52 अर्बको क्षति, होटलमा मात्रै 19.5 अर्बको नोक्सानी शीर्षकमा यसैसँग खबर छ। तिब्बती क्षेत्रबाट भोटेपछि उदय त्रिशुली नदीमा आएको हिमबाड़ीले रसुवा, नुवाकोट, धादिङ र गोर्खाको पर्यटन क्षेत्रमा मात्रै 52 अर्ब 13 करोड़ रुपियाँ बराबरको क्षति पुर्याएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित भोटेपछि हिमबाड़ी क्षति मूल्याङ्कन समितिले तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदनमा हिमचट्टान सहितको पहिरो हिमतालमा खसेर अति वेगमा आएको विनाशकारी बाढ़ीबाट पर्यटन क्षेत्रमा मात्र कुल 52 अर्ब 13 करोड़ 65,76,500 रूपियाँ बराबरको क्षति भएको उल्लेख छ। अध्ययन समितिमा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य सहदेव धमलाको समेतमा निजी क्षेत्रका प्रतिनिधिहरू समेत आबद्ध रहेर काम गरिरहेका छन्। सन्नटामा रसुवा, बाढीको सन्नटा सिङ्गो जिल्लामा शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: धादिङको कृष्णभीरमा पहिरो गएर पृथ्वी राजमार्ग अवरुद्ध भएको 13 दिन बितिसकेको छ। राजमार्ग कहिले खुल्छ भन्ने अझै टुङ्गो छैन। कृष्णभीरमा कुनै पनि बेला यस्तो अवस्था आउन सक्छ भनेर विकल्पका रूपमा 1 दशक अघि नै त्रिशुली पारिस समानान्तर सड़क निर्माण योजना अगाडि सारिएको थियो, तर त्यो सड़क निर्माण सरकारको प्राथमिकतामा पर्न सकेन। विश्व बैंकको ऋण सहयोगमा एक दशक अघि नौबिसे मुगलिङ सड़कसँगै पारीबाट समानान्तर सड़क निर्माण गर्न विस्तृत अध्ययन गरिएको थियो। त्यस अन्तर्गत नागढुङ्गा मुगलिङको 94.66 किलोमिटर, सिस्ने धारके 12.4 किलोमिटर र विशालटार फिसलिङ खण्डको 15.3 किलोमिटरको विस्तृत अध्ययन गरिएको थियो। अध्ययन अनुसार सिस्ने धारके सड़क निर्माण गर्न 4 अर्ब 30 करोड़ रुपियाँ लाग्छ। यसमा अधिकरण गर्नुपर्ने जग्गा करिब 500 रोपनी पर्दछ। काठमाडौँको लाइफ लाइन सड़क अवरुद्ध, पारीको समानान्तर सम्भावना अल्पत्र शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ।
1: उच्च जोखिममा रहेका नेपालका हिमताल मध्ये 4 ठूला हिमतालको पानी घटाउने गृह कार्य सरकारले शुरू गरेको छ। हिमालमा परेको जलवायु परिवर्तन र उच्च तापक्रमको असरका कारण बढ्दै गएको हिमतालको उच्च जोखिम कम गर्न सरकारले गृह कार्य थालेको हो। यही प्रयोजनका लागि जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र स्थापना गरिएको छ। केन्द्रका उप कार्यकारी निर्देशक डाक्टर राजन भट्टराईका अनुसार हिमाली देश नेपालमा विगतका 2 दशक यता उच्च हिमाली भेगमा हिमतालमा पानीको मात्रा बढ़ेको छ भने विस्फोट भएर हिमबाड़ी सृजना हुँदा मानव बस्तीमा जनधनको ठूलो क्षति हुने क्रम पनि बढ़ेको छ। त्यसलाई ध्यानमा राख्दै सरकारले पानी भरिएर जोखिमको तहमा पुग्दै गरेका थप हिमतालको पानी घटाउने कसरत शुरू गरेको हो। विगतमा भएको अध्ययन अनुसार नेपाल भारत चीनमा गरेर 47 हिमताल कुनै पनि बेला विस्फोट हुने खतरायुक्त छन्। भट्टराईले भनेका छन् त्यसमध्येका 25 हिमताल नेपालमा छन्। ती मध्ये कतिपय मानव बस्तीमाथि धारिलो तरबार जस्तै बनेकाले पानीको तह घटाउने पर्ने अवस्थामा पुगेका छन्। हिमताल व्यवस्थापनका लागि बनेको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार संखुवा सभाको तल्लो बरोड, सोलुखुम्बुको लुमडिङ चोछो र होङ्गुटु तथा मनाङको ठुलागी सहित 4 हिमतालको पानीको सतह घटाउने तयारी भएको छ। यीमध्ये सबैभन्दा ठूलो र गहिरो हिमताल तल्लो बरुड हो। यसको क्षेत्रफल 2 वर्ग किलोमिटर भन्दा बढ़ी रहेको छ। यो हिमताल 0.76 वर्ग किलोमिटरबाट बढ़ेर अहिलेको अवस्थामा पुगेको हो। यसको करिब 3-4 मिटर पानीको सतह घटाइने केन्द्रका उपनिर्देशक डाक्टर भट्टराईले बताएका छन्। होङ्गुटु 1 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको ताल हो भने लुङदिङ छो 0.70 वर्ग किलोमिटरबाट 1.53 वर्ग किलोमिटरमा फैलिएको ठूलो ताल रहेको छ। होङ्गुटु विगतमा 0.46 बढ़ेर अहिलेको अवस्थामा पुगेको जनाइएको छ। त्यस्तै मनाङको ठुलागी हिमताल पनि 0.75 बढ़ेर 1 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। 4 हिमतालको पानी घटाइने शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।
0: नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा 2 फरक प्रतिवेदन पेश भएपछि नेतृत्व पुनर्गठनको विवाद झन चर्किने देखिएको छ। कार्यदल सदस्य सचिव एवं पार्टी महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनलाई अस्वीकार गर्दै कार्यदल संयोजक एवं पार्टी उपाध्यक्ष रामबहादुर थापाले छुट्टै प्रतिवेदन ल्याएका छन्। कार्यदलले प्राप्त सुझाव समेटेर प्रतिवेदन तयार पार्न संयोजक थापा र सदस्य सचिव पोखरेललाई जिम्मा दिएको थियो। जस अनुसार पोखरेलले प्रतिवेदन तयार पारेपछि संयोजक थापाले आवश्यक परिमार्जन गरी अन्तिम रूप दिएर प्रतिवेदन बैठकमा पेश गर्न भनिएको थियो। तर पोखरेलले तयार पारेको प्रतिवेदनलाई अन्तिम रूप नदिई थापाले छुट्टै प्रतिवेदन तयार पारेका हुन्। दुवै प्रतिवेदन थापाले नै शुक्रबार बैठकमा पेश गरेका छन्। पार्टी र नेतृत्व पुनर्गठनको पक्षमा रहेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेल पक्षधर नेताहरूले भने अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा थापाले छुट्टै प्रतिवेदन तयार पारेको प्रतिक्रिया दिएका छन्। थापाको प्रतिवेदनले पार्टीलाई झन कमजोर बनाउने उनीहरूको दावी छ। प्रदेशहरूको सुझाव नै पार्टी र नेतृत्व पुनर्गठन गर्नुपर्ने भन्ने छ। एक पदाधिकारीले भने त्यो भनेको विधिवत रूपमा नेतृत्व हस्तान्तरण गरी नयाँ नीति लिने हो, यसका आधारमा छलफल गर्नुपर्छ। कार्यदल सदस्य एवं उपमहासचिव लेखराज भट्टले दुवै प्रतिवेदनलाई एकीकृत गरेर सचिवालय लगिने जानकारी दिएका छन्। कार्यदलको बैठकमा 2 प्रतिवेदन आएपछि अलिकति कन्फ्युजन देखिएको छ। उनले भने दुवै प्रतिवेदन अध्ययन गरेर एकीकृत प्रतिवेदन ल्याउने तयारी गरिरहेका छौं। सचिव भानुभक्त ढकालले पार्टीमा फरक प्रतिवेदन बाहिर आए पनि पार्टीलाई एकताबद्ध गरेर लैजान एकमत हुने विश्वास व्यक्त गरे। एमाले कार्यदलभित्रै 2 फरक प्रतिवेदन, थापाले छुट्टै प्रतिवेदन ल्याएकामा पौडेल र पोखरेल पक्षको आपत्ति आजको कान्तिपुर दैनिकमा खबर छ।
1: नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले